0: रेडियो दिदी बहिनी 95.2 मेघसको सहकारीमा कुष्मा नगरपालिका पर्वत
1: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा
2: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनुहुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
1: उपचार सेवाहरू
2: भेरिकोस भेनको लेजर उपचार खुट्टाका सुन्निएका तथा फुलेका नसाहरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि
1: अल्ट्रासाउन्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया मासुको टिस्यू नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया
2: रक्तनली सम्बन्धी रोगहरूको उपचार एन्जियोप्लास्टी स्टन्ट राख्ने प्रक्रिया इम्बोलाइजेसन
1: क्यान्सर उपचार ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू सानो चिरफार मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार
2: शरीरमा जम्मा भएको पस पिप वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया
1: पाठेघरको मासु युटेरिन फाइब्राइड एम्बुलाइजेसन पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि
2: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा फोन 061-582-7-78-582-7-79-582-7-80
3: ए दाई पख्नुस् त पख्नुस् के गर्नु भएको
4: देख्नु भएन औषधि हालेको
3: लौन शरीर ढाक्ने कपडा मास्क र पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिसाल्ने
4: एकैछिन त हो नि धेरै बेर होइन खोइ अहिलेसम्म केही भएको छैन तपाईँ पनि
3: हेर्नुहोस् दाई यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस जीव जन्तु माटो पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ
4: हजुर
3: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ
4: ए विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी
3: हो नि रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङटा लाग्ने टाउको दुख्ने मूर्छा पर्ने थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ
4: ए अनि नानी विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन किरा लाग्छ हाल्नु त पर्यो नि
3: सुन्नुहोस् दाई रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ यसका धेरै विधिहरू छन् यसले त तपाईँ तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ
4: हस् नानी मैले बुझे म परम्परागत विषादी नै प्रयोग गर्छु
5: नेपाल सरकार विज्ञापन बोर्ड
6: समानता र महिला अधिकारको लागि बुलन्दित आवाज रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज

0: एकैछिनको व्यापारिक विश्रामपछि खबर चौतारीमा पुनः स्वागत छ। अब बाँकी प्रसंग। सदनमा निर्वाह गरेको भूमिकाका कारण सभामुख डोल प्रसाद अर्याल पनि विवादमुक्त रहेनन्। अवरोध बीच दुई तिहाई नजिकको बहुमत प्राप्त सत्तापक्षको आढमै बल मिचाई गरी सदनको काम कार्यवाही अघि बढ़ाएको आरोपमा विपक्षी दलहरू छन्। प्रधानमन्त्रीको जवाब माग सहित प्रतिनिधि सभाको नयाँ नियमावली विषयगत समिति पठाउन माग गर्दै विपक्षी दलको अवरोध गरे पनि सभामुखले कार्यसूची अघि बढ़ा आउँदा आइतबार सदनमा झण्डै मुट्टामुट स्थिति बन्यो। पछिल्लो समय विपक्षी सांसद विरूद्ध कड़ा रूपमा प्रस्तुत हुँदै आएका सभामुख अर्यालले आइतबार बैठक पनि उसै गरी प्रस्तुत भए पेलेरै सभा गरे। फलस्वरूप विपक्षी दल नेपाली कांग्रेस, नेकपा एमाले, नेपाल कम्युनिष्ट पार्टी, नेकपा, श्रम सांस्कृतिक पार्टी र राप्रपा सभामुखप्रति कुरूदो बन्दै विरोधमा उत्रिए। प्रमुख प्रतिपक्षी दल कांग्रेसका सांसद नरेन्द्र केरुवा सभामुख सत्ताबाट निर्देशित भई एकपक्षीय रूपमा चलेको आरोप लगाउनु भएको छ। अझै सत्तानुकूल हुने कतिपय कुरामा संविधान र नियमावली नै सभामुखले मेचेको उहाँको बुझाइ छ। सभामुखले भन्नुभयो सदनको अभिभावक हो, उहाँले सबै दलहरूबीच संयोजनकारी भूमिका खेल्नुपर्ने हो, तर उहाँ एकपक्षीय रूपमा अघि बढ़िरहनु भएको सदनको होइन कि सभा राष्ट्रिय स्वतन्त्र पार्टीको सभामुख जस्तो व्यवहार गरी अघि बढ़िरहनु भएको छ। उहाँको शालीनता असाध्यै राम्रो छ, तर विभिन्न आश्रय पार्टीबाट गढ़ाई गरी सदनलाई भागभिडो गर्ने प्रविधि देखिएको छ। सत्तानुकूल नै हुने कति कुरा त उहाँले संविधान र नियमावलीकै कुनै ख्याल नै राख्नु भएको छैन। आइतबार सदनको बैठकको शुरूआतमा नै नाटकीय पारा भएको थियो। विपक्षीहरूको निरन्तरत्व माग र सभामुख अर्यालको प्रयास र आफ्नै दल राष्ट्रिय स्वतन्त्र पार्टी राजसपाको जोड बलबीच आइतबार सदनमा जवाफ दिन प्रधानमन्त्री शाह तयार भएका थिए, तर त्यो नियमावली व्यवस्था गरिए जस्तो न सभामुखले निर्धारण गरेको प्रश्न उत्तर दिएन थियो, न सांसदहरूबाट लिखित प्रश्न लिएको थियो। प्रश्न उत्तरका लागि यसरी आकस्मत प्रधानमन्त्री शाह तयार आउलान भनेर स्वयंलाई सभामुख अर्याललाई पनि जानकारी थिएन। उहाँको हावभावले देखिन्थ्यो। प्रधानमन्त्री जवाफ दिन रोस्टममा गएपछि विलखिलबन्दमा परेका सभामुख अर्यालले सदनमा सचिवालय कर्मचारीसँग परामर्श गरेर नियमावली विपरीत नै प्रश्न उत्तर कार्यक्रम अघि बढ़ाएका हुन्। नियमावली विपरीत प्रश्नोत्तर शुरू गर्न लागेपछि विपक्षी दलहरू एमाले र नेकपाले आपत्ति जनाएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा राणा मगरले सरकारले 50 युनिट भन्दा बढ़ी विद्युत खपत गर्ने उपभोक्तामाथि कर लगाउने निर्णयले सर्वसाधारण र न्यून आय भएका नागरिकलाई गम्भीर असर परेको बताउनु भएको छ। सदन बाहिर संचारकर्मीसँग कुरा गर्दै सरकारको यो कदमले एकातिर स्वच्छ ऊर्जा प्रबन्धन र सरकारी नीतिकै उपासा गरेको र अर्कोतिर भूई मान्छेहरूलाई थप आर्थिक भार थपेको बताउनु भएको सरकारले एकातिर विद्युतीय सामग्री सवारी साधनको प्रयोग बढ़ाउने अभियान चलाउने र अर्कोतर्फ विद्युत खपतमा कर थप्दा लैजाँदा विरोध भन्सापूर्ण स्थिति सृजना भएको उहाँले बताउनुभयो। अहिले सरकारले 50 युनिट भन्दा बढ़ी विद्युत खपत गर्ने उपभोक्तामाथि 5% कर लगाएको छ। उस्त खबर चौतारीको समय सकिएको सबको केचिनमा सेयनबाट प्रसाउने साझा खबर तपाईँ सुन्नुहुनेछ। नयाँ र ताजा खबरका लागि तपाईँ हामी सँगै रहनुहोला। तपाईँ हामीलाई www.radiodidibahini.org लगन गरेर संसारभर हाम्रो पात्रो नेपाली पात्रो मार्फत पनि सुन्न सक्नुहुन्छ। नयाँ ताजा खबरका लागि तपाईँ हामी सँगै रहनुहोला। हवस् त, नमस्कार।
1: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ट्ज।

बिमाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आजै बनौ सानीमा रिलायन्स लाइफ इन्सुरेन्सको बिमा अधिकर्ता सानीमा रिलायन्स लाइफ इन्सुरेन्स खुलेर जियौ।

0: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
1: अहिले बिहानको ठिक 6 बज्यो।

0: विहीनको आवाज परिवर्तनको संवाहक रेडियो दिदी बहिनी 95.2 MHz।
1: शुभ प्रभात, यो CIN को साझा खबर हो। दीपक आचार्य सँगै लीलप्रकाश चन्दको तपाईलाई स्वागत छ।
2: सामुदायिक रेडियोहरूबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर CIN खबर.com, CIN को फेसबुक पेज तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
1: आज 2083 साल जेठ 19 गते मंगलबार, जून 2 तारीक सन् 2026, नेपाल सम्बत 1146 अधिक जेठ कृष्ण पक्षको द्वितीय तिथि।
2: ताजा खबरमा प्रमुख खबरका शीर्षकहरू।
1: सरकारका 100 कार्यसूचीमा 65 दिनमा 70% काम, संसद प्रधानमन्त्रीमा केन्द्रित हुँदा कानून निर्माण र जनताका मुद्दा ओझेलमा। प्रतिनिधि सभा बैठकमा भएका अवांछित गतिविधिबारे छानबिन गर्न समिति गठन।
2: 26 लाख हराएसी विद्युत उपभोक्ताले भ्याड तिर्नुपर्ने। पूर्वाधार निर्माणलाई गति दिन संसद कानून ल्याइँदै नेपालमा इन्टरनेट सेवा विस्तारका लागि स्टार लिंकले फेरि देखाए चासो।
1: गर्मी बढ़दै जाँदा पशुधन प्रभावित। सर्लाहीका माछा किसान बिजुलीमा सहुलियत नपाउँदा पलायन हुँदै। कर्मचारीको तलब बढ़दा सरकारी ढुकुटीमा 60 अर्ब व्यवहार।
2: इरानद्वारा अमेरिकासँग भइरहेको वार्ता स्थगित भएको घोषणा। लेबनानमा इजरायली आक्रमणको निन्दा। 4 दशकपछि पश्चिम बंगाल सरकारमा नेपाली भाषी।
1: र अब T20 विश्वकपका लागि ग्लोबल छनौट हुने। बागमती कप T20मा चितवनमाथि ललितपुरको जीत। नेपालका दिपेन्द्र, सन्दीप र कुशलले श्रीलंकाको लंका प्रिमियर खेल्ने।
3: हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: साझा खबरको सबैभन्दा शुरूमा, सरकारका 100 कार्यसूची मध्ये 65 दिनमा 70% काम भएको प्रसंग।
2: सरकारले सार्वजनिक गरेको शासकीय सुधार अन्तर्गतको 100 दिनमा गरिने 100 कार्यसूची मध्ये 65 दिनको अवधिमा 70% काम सम्पन्न भएको छ। कतिपय काम 100 कार्यसूचीमा तोकिएका समयसीमा भन्दा पनि अघि नै सम्पन्न भइसकेका छन्। अन्तर मन्त्रालय र निकायसँग समन्वय गरी कार्यान्वयनमा लामो प्रक्रिया पूरा गर्नुपर्ने, संविधान तथा कानून संशोधन बिना कार्यान्वयनमा आउन नसक्ने लगायतका अन्य 30% बाँकी काम भने कार्यान्वयन प्रक्रियामा रहेका छन्। 2082 चैत 13 गते बालेन्द्र शाह नेतृत्वको सरकार गठन भएको पहिलो मन्त्री परिषदको बैठकले निर्णय गरी शासकीय सुधारमा 100 कार्यसूची सार्वजनिक गरेको थियो। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयले कार्यसूचीलाई सबै मन्त्रालयले कार्यान्वयन गरी आम नागरिकलाई सुशासन र सेवा प्रवाहको अनुभूति दिलाएको जनाएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका सहसचिव डाक्टर विष्णुकुमार भूषालले सार्वजनिक खरिद प्रक्रियामा भने ढिलासुस्ती भएको, लागत वृद्धि, गुणस्तर कार्य लगायतमा केही समस्या भए पनि धेरै कामहरू सम्पन्न भएका छन्। त्यस्तै ई गवर्नमेन्ट प्रोक्योरमेन्ट सिस्टम कार्यान्वयनमा ल्याइएको, हरेक मन्त्रालय र कार्यालयको कामलाई मितव्ययी बनाउन कार्य सम्पादन सूचक तयार गरी सबै मन्त्रालयले कार्यान्वयनमा ल्याएको पनि उहाँले जानकारी दिनुभएको छ। यसैबीच सरकारले आयोजना निर्माणमा रूख कटान, मुआवजा विवाद, निर्माण सामग्री उत्खनन आदिमा हुने गरेका ढिलाइमा छुटकारा दिलाउन भन्दै संसद कानून ल्याउने भएको छ। अहिले कानूनको मस्यौदा बनाउने काम अन्तिम चरणमा पुगेको छ। राष्ट्रिय योजना आयोगका सदस्य अर्जुनजंग थापाको संयोजकतामा संसद कानूनलाई अन्तिम रूप दिने काम भइरहेको बताइएको छ। अर्थमन्त्री स्वर्णिम वाग्लेले बजेट वक्तव्य मार्फत आफू चालू आर्थिक वर्षभित्रै विकास योजना सम्बन्धी संसद कानून संसदमा पेश गर्ने बताउनु भएको हो। एक साताभित्र प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा बुझाउने गरी मस्यौदा तयार भइरहेको उहाँले जानकारी दिनुभयो। मुआवजा विवाद, समयमै रूख कटान र निर्माण सामग्री उत्खनन गर्न नपाउँदा विशेषत राष्ट्रिय गौरव र राष्ट्रिय रणनीतिक महत्वका सड़क, सिंचाई, विद्युत आयोजनाहरू प्रभावित हुँदै आएका छन्।
1: सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछाने 5 दिने भारत भ्रमणका लागि हिजो अपराह्न दिल्ली पुग्नु भएको छ। भारतको सत्तारूढ़ दल भारतीय जनता पार्टी भाजपाका राष्ट्रिय अध्यक्ष नितिन नवीनको निमन्त्रणामा लामिछाने भारत भ्रमणमा जानु भएको हो। लामिछानेलाई भाजपाका राष्ट्रिय महासचिव अरूण सिंह तथा विदेश विभाग प्रमुख विजय चौधरीवालले दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नुभयो। भारतका लागि कार्यवाहक नेपाली दूत सचिवत्व सुरेन्द्र थापा सहित दूतावासका अधिकारीहरू पनि सभापतिको स्वागतमा विमानस्थलमा पुगेका थिए। भ्रमण टोलीमा पार्टी सभापति लामिछाने, पत्नी निकिता पौडेल, सहमहामन्त्री विपिन आचार्य, सचिवालय सदस्य दीपक बोहरा र स्वकीय सचिव प्रदीप आचार्य लगायत सहभागी हुनुभएको छ। रासोपा र भाजपा बीच दलगत सम्बन्ध सुदृढ गर्ने उद्देश्यसहित भ्रमणको तय गरिएको भाजपाले जनाएको छ। सभापति लामिछानेले दिल्लीको दीनदयाल मार्ग स्थित भाजपा मुख्यालयमा आज भाजपाका अध्यक्ष नवीन सहित पार्टी पदाधिकारीसँग भेट्ने कार्यक्रम छ। लामिछानेको औपचारिक भेटघाट तथा कार्यक्रम भाजपा कार्यालयबाटै शुरू हुनेछ। लामिछाने नेतृत्वको टोलीले बिहान 10 बजेदेखि अपराह्नसम्मको समय भाजपा कार्यालयमा बिताउनेछ। त्यसक्रममा भाजपाको विदेश विभागले पार्टीको संगठन संरचना, कार्यालय विभाग लगायतका विषयमा रासोपा टोली समक्ष प्रस्तुति दिनेछ। पार्टीगत तहको कार्यक्रम सकिएपछि सभापति लामिछाने र विदेश मन्त्री एस जयशंकर बीच भेट हुने स्रोतको भनाइ छ। स्रोतका अनुसार लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेट गर्नुहुनेछ। यद्यपि रासोपा र भाजपाबाट जारी विज्ञप्तिमा लामिछानेको उच्च राजनैतिक तथा कूटनीतिक भेटघाट भनिए पनि को कोसँग हुनेछ भन्ने बारे केही खुलाइएको छैन। भाजपाको विदेश विभागद्वारा आइतबार जारी विज्ञप्तिमा पार्टीका शीर्ष नेताहरूसँग भेटघाट हुने उल्लेख भए पनि को कोसँग भेट्ने भन्ने नखुलाइएको हो। रासोपाले पनि आफ्नो विज्ञप्तिमा दिल्लीमा रहँदा सभापतिले उच्चस्तरीय राजनैतिक तथा कूटनीतिक भेटघाट गर्ने भन्ने मात्रै उल्लेख गरिएको छ। रासोपा सभापति लामिछाने को भारत भ्रमण शुरू हुनुभन्दा अघिल्लो दिन नेपालमा प्रधानमन्त्रीले दिएको अभिव्यक्तिका कारण अहिले नेपालभित्र र बाहिर पनि चर्चा परिचर्चा भइरहेको छ। यसले भारतमा भइरहेको पार्टी सभापति लामिछानेको भ्रमणलाई कसरी प्रभाव पार्न सक्छ? सीआईएनसँग कुराकानी गर्दै संविधानविद तथा पूर्व राजदूत निलाम्बर आचार्यले भन्नुभयो,
4: प्रधानमन्त्रीले संसदमा आएर भन्नु पर्यो, उहाँलाई जे भन्नु छ यस विषयमा भन्नु पर्यो। गल्ती भयो भन्ने कुरालाई त परराष्ट्र मन्त्रालयले सरकारले नै चाहिने प्रधानमन्त्रीको भनाइलाई समर्थन नगरेबाट त्यो अर्कै सन्दर्भमा भनेको हो भनेबाटै घाकछोप गर्न खोजेबाट नै देखियो। सरकारको भनाइ चाहिने यो होइन, प्रधानमन्त्री पनि चाहिने अब यो भनाइमा अड्नुहुन्न भनी चाहिँ यसै देखिया छ नि त। त्यसै केही कुरा आएर भने भइगयो नि।
5: परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्रीको बचाउ गरेको हो कि विरोध गरेको?
4: प्रधानमन्त्रीको भनाइलाई उसले त्यो भने ठिक छ भनेर राखेको छ र प्रधानमन्त्रीको भनाइलाई चाहिँ बचाउ गर्न, ढाकचोक गर्न, अलिकति सुधार्न खोजेको छ।
5: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भारत भ्रमण शुरू हुनु अघिल्लो दिन यस्तो खालको अभिव्यक्ति आयो, दुई देश बीचको अथवा अरू देशका बारेमा पनि संसदमा प्रधानमन्त्रीले भन्नुभयो, यसले कस्तो असर पार्छ?
4: रवि लामिछानेजीको चाहिँ नि भारत भ्रमण चाहिँ नि हुनुपर्ने थियो, भयो, किनभनेपछि एउटा बहुमत प्राप्त पार्टीको सत्तामा रहेको पार्टीको सभापति हुनुहुन्छ अनि भारतीय जनता पार्टीको निमन्त्रणामा जानुभयो। दुई देशका बीचमा सम्बन्ध सुधार्न, भएका सम्बन्धहरूलाई अरू विकसित गर्न, केही चाहिने थाँचिरहेका विषयहरूलाई पनि चाहिने वार्ताको ढोका खोल्न मद्दत गर्ला भन्ने चाहिँ मैले सोचेको छु। त्यसैले चाहिने उहाँको भ्रमणलाई चाहिँ नकारात्मकै प्रभाव चाहिँ नपारिहाल्ला।
2: प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभा बैठकमा नेपाल र भारत सीमा सम्बन्धी दिएको अभिव्यक्ति विरूद्ध सदनदेखि सड़कसम्म विरोध भएको छ। प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर हिजो प्रतिनिधि सभा र राष्ट्रिय सभा बैठक अवरूद्ध बनेको छ। त्यस्तै बागमती प्रदेश सभा बैठक पनि प्रभावित बनेको छ। प्रधानमन्त्री शाहले अस्तिको संसद बैठकमा नेपालले पनि भारतको भूमि मिचेको कुरा आफूले प्रधानमन्त्री भएपछि थाहा पाएको बताउनु भएको थियो। उहाँले सोही अभिव्यक्तिको विषयमा लिएर सड़कमा पनि प्रदर्शन भएको छ। प्रमुख प्रतिपक्षी कांग्रेस, एमाले, नेकपा लगायतका दल र तिनका भातृ संगठन पनि सड़कमा उत्रिएका छन्। एमाले हिजो माइतीघर मण्डलामा प्रदर्शन गर्यो। कांग्रेस, नेकपा लगायतका दलका युवा संगठनले प्रधानमन्त्रीको अभिव्यक्ति विरूद्ध विरोध प्रदर्शन गरेका छन्। संयुक्त विद्यार्थी संगठनले पनि विरोध प्रदर्शन गरेको छ। युवा विद्यार्थीले राजधानीमा हिजो साँझ प्रधानमन्त्रीको पुतला समेत दहन गरेका छन्। सभामुख डोल प्रसाद अर्यालले आइतबारको प्रतिनिधि सभा बैठकमा भएको अमर्यादित गतिविधिको छानबिन गर्न समिति गठन गर्नुभएको छ। प्रतिनिधि सभा सचिवको संयोजकत्वमा 3 सदस्यीय अध्ययन समिति समेत गठन भएको छ। केही सदस्यहरूले अव्यवस्था सिर्जना गरी अमर्यादित र आपत्तिजनक व्यवहार प्रदर्शन र भौतिक हानि नोक्सानी एवं क्षति पुर्याउने कार्य समेत गरेको ब्यौरा प्रतिनिधि सभा नियमावली 2033 बमोजिम बैठक समाप्त भइसकेपछि सभामुखको विस्तृत जानकारी प्राप्त हुन आएको र आजै सो विषयमा मुचुल्का समेत तयार गरी सो विषयमा आवश्यक थप जाँच अगाडि बढ़ाउने पनि निर्णय भएको छ।
6: मुचुल्का समेत तयार भइसकेकाले यस विषयमा आवश्यक थप जाँचबुझ गरी 7 दिनभित्र सभामुख समक्ष प्रतिवेदन पेश गर्ने गरी प्रतिनिधि सभाका सचिव प्रकाश अधिकारी संयोजक एवं संघीय संसद सचिवालयको आन्तरिक सेवा तथा योजना व्यवस्थापन महाशाखा प्रमुख र प्रविधि व्यवस्थापन महाशाखा प्रमुख सदस्य रहेको समिति गठन गरेको ब्यौरा जानकारी गराउँछु। प्रतिवेदन प्राप्त भएपछि प्रतिनिधि सभा नियमावली 2083 नियम 33 उपनियम 4 बमोजिम आवश्यक कार्यवाही अगाडि बढ़ाउन सकिने ब्यौरा जानकारी गराउँछु।
2: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा बिजुलीको महसुल नघटेपछि माछा पालक किसान मर्कामा
7: 12 रुपियाँ युनिट परिरहेछ हाम्रो युनिटको एक युनिटको। अब हामीलाई चाहिँ चाहिने भनेको पानी हो, माछालाई पानी चाहिने हो, पानी भनेको आउने बिजुलीबाट, बिजुली चाहिँ महँगो भएर अलिकति हामीलाई धेरै समस्या परिरहेछ।
1: 26 लाख घरायसी विद्युत उपभोक्ताले भ्याट तिर्नुपर्ने, पूर्वाधार निर्माणलाई गति दिन संक्षेप कानून ल्याइँदै नेपालमा इन्टरनेट सेवा विस्तारका लागि स्टार लिंकले फेरि देखायो चासो, गर्मी बढ़दै जाँदा पशुधन प्रभावित लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
8: यसरी चलायो भने खेत छिट्टै सफा हुन्छ के भाउजू?
9: रामी दाईको कुरा त ठिकै हो, तर बाली अवशेष जलाउँदा कार्बन डाइअक्साइड, कार्बन मोनोअक्साइड र सूक्ष्म कणहरू निस्किन्छन्। यसले हावा प्रदूषण गर्छ र खेतमा काम गर्ने मानिसको स्वास्थ्यमा पनि गम्भीर असर पार्छ।
10: छ्वाली, पराल र मकैको ढोडबाट बायोग्यास, कम्पोस्ट मल, पशु आहार र इन्धन पेकेट बनाउन सकिन्छ।
11: नमस्कार नमस्कार, कस्तो राम्रो विषयमा कुरा गरिराख्नु भएको नि तपाईँ।
8: ए, जनप्रतिनिधि नानी पनि आउनु भएछ नि।
11: हो नि, यसमा सरकार, उद्योगी र सहकारी मिलेर किसानलाई तालिम, अनुदान र बजारको व्यवस्था पनि गर्दैछन् नि।
8: ओहो, धन्यवाद नानी, अब त म जलाउँदै जलाउँदिन, अवशेष त मेरो धन रहेछ नि।
12: बाली अवशेष जलाउँदा धुवा, प्रयोग गर्दा आमदानी र स्वस्थ भविष्य।
13: एकीकृत पर्वतीय विकास केन्द्र इसिमोर, राष्ट्रिय कृषक समूह महासंघ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ अकोराब नेपालद्वारा जनहितका लागि जारी सन्देश।
14: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफियो र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई, चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
15: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
2: गोर्खापत्र दैनिकको पहिलो पृष्ठमा नेपालसँग सहकार्य गर्न अमेरिका उत्सुक शीर्षकमा खबर लेखिएको छ। सार्वजनिक कूटनीति सम्बन्धी अमेरिकी उपविदेश मन्त्री सारा बी रोजर्सले नेपाल सरकारसँग प्रविधि र नवप्रवर्तनको क्षेत्रमा सहकार्य गर्न अमेरिका उत्सुक रहेको बताउनु भएको छ। नेपाल भ्रमणमा रहनुभएका उहाँले हिजो पत्रकारहरूसँग अन्तर्क्रिया गर्दै नेपालसँग काम गर्ने सवालमा निकै आशावादी छौं, त्यसैले नेपालमा अमेरिकाको कम्पनीले काम गर्ने वातावरणको विषयमा पनि छलफल भएको उहाँले जानकारी दिनुभएको छ। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हा र सार्वजनिक कूटनीति सम्बन्धी अमेरिकी उपविदेश मन्त्री सारा बी रोजर्स बीच हिजो सूचना तथा संचार मन्त्रालयमा पनि छलफल कार्यक्रम भएको छ। गोर्खापत्र दैनिकमै कविराज पौडेल लेख्नुहुन्छ, गर्मी बढ़दै जाँदा पशुधन प्रभावित। तराईका फाँडदेखि पहाड़ी बस्तीसम्म अहिले गर्मी बढ़िरहेको छ। दिउँसोको चर्को घाम र तातो हावा र बढ़दो तापक्रमले मानिस मात्र होइन किसानका सारथी गाई वस्तु पनि प्रभावित हुन थालेका छन्। खेतबारी जोत्नेदेखि दूध मासु र आमदानीको आधार बनेका पशु चौपाया गर्मीका कारण प्रत्यक्ष प्रभावित हुने गरेका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले हालै सार्वजनिक गरेको सचेतनामूलक सूचनामा लू र तातो हावाले गाई वस्तुमा गम्भीर असर पर्ने चेतावनी दिएको छ। अत्यधिक गर्मीका कारण पशुहरूमा पानीको कमी हुने, शरीरको तापक्रम असन्तुलित हुने भएकाले धेरै भन्दा धेरै पानी खुवाउन पनि सुझाव दिइएको छ।
16: नागरिक दैनिकमा स्कूल तहका 18% विद्यार्थी सुर्तीजन्य लतमा शीर्षकमा पवित्र सुनारले लेख्नु भएको खबर छापिएको छ। हरेक वर्ष सुर्तीजन्य पदार्थ नियन्त्रण अभियान चलाइए पनि नेपालमा विद्यालय तहका विद्यार्थी मध्ये 18% सुर्तीजन्य पदार्थको लतमा परेको पाइएको छ। नेपाल स्वास्थ्य अनुसन्धान परिषदले गरेको ग्लोबल युथ टुबाको सर्वेक्षण 2025 यस्तो तथ्य सार्वजनिक गरेको हो। परिषदले यसअघि यस्तो सर्वेक्षण सन् 2011 गरेको थियो। परिषदले 14 वर्षपछि स्कूलले विद्यार्थीमा सुर्तीजन्य पदार्थको लतबारे थाहा पाउने उद्देश्यले फेरि सर्वेक्षण गरेको हो। नेपाल स्वास्थ्य अनुसन्धान परिषदले गरेको ग्लोबल युथ टुबाको सर्वेक्षण 2025 यस्तो तथ्य दियो। परिषदले यसअघि यस्तो सर्वेक्षण पनि गरेको थियो। कांग्रेसमा आङदेम्बेको नेतृत्वमा छाया सरकार शीर्षकमा सबैजसो पत्र पत्रिकाले खबर छापेका छन्। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारको काम कार्यवाहीमाथि निगरानी राख्न छाया सरकार गठन गरेको छ। प्रतिनिधि सभा संसदीय दलका नेता भीष्मराज आङदेम्बेको नेतृत्वमा 18 सदस्यीय छाया सरकार गठन गरेको हो। विपक्षीमा पुगेपछि कांग्रेसले विगतमा पनि छाया सरकार बनाए पनि त्यसले प्रभावकारी काम गर्न सकेको थिएन। प्रतिनिधि सभामा कांग्रेसका 38 सांसद छन्। 4 वर्ष अघि गठन भएको राष्ट्रिय स्वतन्त्र पार्टीले 182 सीट सहित सरकारको नेतृत्व गरेको छ। राष्ट्रपा नेतृत्वको वर्तमान सरकार पुराना राजनैतिक दललाई पेलेर जाने रणनीतिमा रहेको कांग्रेसको बुझाइ छ। संसद र सरकारलाई खबरदारी गर्नको लागि कांग्रेसले छाया सरकार कार्य विभाजन गरेको हो। छाया सरकारमा प्रकाश सिंह कार्कीले गृह, नरेन्द्र कुमार केरूङले अर्थ, सुनिल बहादुर थापाले परराष्ट्र, मोहन आचार्यले पूर्वाधार विकास, डाक्टर फिरदोस आलमले शिक्षा तथा खेलकुद, डाक्टर चन्द्रमोहन यादवले स्वास्थ्य तथा खाद्य स्वच्छता, विष्णु बहादुर खड्काले उद्योग वाणिज्य तथा आपूर्ति, डाक्टर प्रमिला कुमारी गच्छदारले कृषि वन तथा पर्यावरण, खम्ब बहादुर खातीले कानून न्याय तथा संसदीय, खड्ग शाहीले रक्षा, मनोमाया विश्वकर्माले सूचना तथा संचार, गीता गुरूङले युवा श्रम तथा रोजगार मन्त्रालयको जिम्मेवारी पाउनु भएको छ। त्यस्तै सन्दीप राणा विज्ञान प्रविधि तथा नवप्रवर्धन, सन्तोष सुब्बा ऊर्जा, जलस्रोत तथा सिंचाई गंगालक्ष्मी, अवाल महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा, जनकराज गिरी भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन र योगेश गौचन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारीमा रहनु भएको छ। कांग्रेसले छाया सरकार गठन गरेको घोषणा गरेको छ। जनसत्ताको पूर्जाले उठीवास शीर्षकमा देवेन्द्र बस्नेतले लेख्नु भएको खबर छापिएको छ। रूकुम पूर्वको सिस्ने गाउँपालिका 8 धापेका सर्वजित पुनले 2059 छिमेकीसँग घरवासका लागि 150 वर्गमिटर जग्गा किन्ने योजना बनाउनु भयो। तत्कालीन माओवादीका स्थानीय एक कार्यकर्ताले सर्वजितको यो योजनाबारे थाहा पाए पनि उहाँलाई व्यक्तिगत जग्गा नकिन्न सुझावसहित मालपोतमा गएर जग्गा पास गर्न सहज नहुने भन्दै त्रास देखाइदिए। जग्गा खरिदकर्ताका तर्फबाट पैरवी गरेका अधिवक्ता एक्का बहादुर पाण्डेका अनुसार विवाद झण्डै 90% टुंगिएको छ। कसैले पुनः जग्गा खरिद गर्नु परेको छ भने कैयौंले खरिद जग्गा छोड्नु परेको अवस्था छ। अर्को खबर कान्तिपुर दैनिकमा छापिएको छ। 26 लाख घरायसी विद्युत उपभोक्ताले तिर्नुपर्नेछ भ्याट शीर्षकमा सीमा तामाङले लेख्नु भएको हो। 50 युनिट भन्दा बढ़ी बिजुली खपतमा भ्याट लगाउँदा ग्राहकलाई आर्थिक भार पर्ने मात्र नभई खपत समेत घट्ने पूर्व ऊर्जा मन्त्रीहरूको टिप्पणी छ। भ्याट तिर्नु परेका कारण र महसूल नघटेका कारण किसानहरू माछा पालनबाट कसरी पलायन हुँदैछन्, यस सम्बन्धी विशेष रिपोर्ट केही बेरमा सुन्न सक्नुहुनेछ। संसदमा प्रधानमन्त्रीमा केन्द्रित हुँदा कानून निर्माण र जनताका मुद्दा ओझेलमा परेको बारेमा जयसिंह महरा र गंगा विसीले लेख्नु भएको छ भने नेपालमा इन्टरनेट सेवा विस्तारका लागि स्टार लिंकले फेरि चासो देखाएको बारेमा सजना बरालले लेख्नु भएको छ। स्टार लिंकका संस्थापक इलन मस्कले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भिडियो कन्फरेन्समा सगरमाथामा स्टार लिंकको हाई स्पीड इन्टरनेट चलेको हेर्ने ठूलो इच्छा भएको बताउनु भएको थियो। भित्री पन्नामा अर्को खबर पनि छापिएको छ, लगामविहीन खर्चले बढ़ायो महानगरको बेरुजू, शीर्षकमा विमल खतिवडाले लेख्नुभएको हो। छ महानगरको बेरुजूमा सबैभन्दा बढ़ी काठमाण्डुको, सबैभन्दा कम ललितपुरको, नियम अनुसार खर्च नगर्ने र आर्थिक वर्षको अन्त्यमा जथाभावी खर्चिने प्रवृत्तिले बेरुजूबाट आक्रान्त छन् महानगरहरू। त्यसै गरी 50 लाख मुनिका विद्युतीय सवारीको मूल्य घट्छ शीर्षकमा अर्थमन्त्रीको भनाई सम्बन्धीको खबर छापिएको छ। अर्थमन्त्री स्वर्णिम वाग्लेले 1 करोड़ रूपियाँका विद्युतीय सवारी इभीलाई विलासी मानेर त्यसमा सब्सिडाइज गर्न नसकिने बताउनु भएको छ। नेपाल आर्थिक पत्रकार संघ नाफिजले हिजो आयोजना गरेको कार्यक्रममा वाग्लेले मध्यम वर्गलाई इभीमा प्रोत्साहन गर्ने नीति लिए पनि विलासीलाई विलासीकै रूपमा राखिएको प्रश्न पार्नुभयो। भित्रीपन्नामा अर्को खबर पनि छापिएको छ, त्यसै गरी नयाँ पत्रिका दैनिकमा भने कर्मचारीको तलब बढ़दा ढुकुटीमा थप 60 अर्ब व्यवहार शीर्षकमा सुभाष भट्टले लेख्नु भएको छ। मन्त्रालय सहित विभाग, कार्यालय खारेज, मर्जर, हस्तान्तरण र पुनर्संरचना तथा दरबन्दी कटौतीबाट बचत हुने रकम प्रशासनलाई दक्ष बनाउन उपयोग गर्ने सरकारको नीति छ। कुन कुन निकाय हुँदैछन् खारेज, मर्जर, हस्तान्तरण र पुनर्संरचना बारेको विस्तृत विवरण पनि दिइएको छ। विद्यालय छात्रवृत्तिमा राजधानीका दुई महानगर काठमाण्डुमा मापदण्डबाट छानिन्छन् गरिन्छ अनुगमन, ललितपुरमा ओडाको सिफारिश र विद्यालयको निर्णयबाट छनौट शीर्षकमा शिवहरी घिमिरेले लेख्नु भएको खबर पनि छापिएको छ। अर्को खबर छापिएको छ आर्थिक कारोबार दैनिकमा, 2.5% बिन्दुले लाभकर बढ़दा शेयर लगानीकर्ता सशंकित शीर्षकमा परिवर्तन देवकोटाले यो खबर लेख्नु भएको छ। सूचना प्रविधिमा नयाँ नारा थपिँदा पुराना लक्ष्य अलपत्र परेको बारेमा पनि खबर छापिएको छ।
2: यसै गरी गोर्खापत्र दैनिकको अर्थ बजार पृष्ठमा पश्चिम नेपालको विद्युत राष्ट्रिय प्रसारणमा जोड्न सार्वजनिक निजी साझेदारी कम्पनी शीर्षकमा खबर लेखिएको छ। पश्चिम नेपालमा निर्माण हुने ठूला जलविद्युत आयोजनाबाट उत्पादित विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न सार्वजनिक निजी साझेदारी मोडेलमा वेस्ट सेती 4 र केवी प्रसारण लाइनमा अगाडि बढ़ाउने बहस भएको छ। आयोजनाको कार्यान्वयनका लागि वेस्ट सेती ट्रान्समिशन लिमिटेड नामक विशेष प्रयोजन कम्पनी स्थापना गरिएको छ। करिब 20 अर्ब रूपियाँ लागत अनुमान गरिएको आयोजनाको 30% इक्विटी र 70% ऋण लगानीमा निर्माण गरिने जनाइएको छ। यसमा निजी क्षेत्रले पनि चासो देखाएको छ। त्यस्तै गरी कर नीतिले शेयर बजार प्रभावित शीर्षकमा खबर लेखिएको छ। बजेटपछि खुलेको शेयर बजारमा उल्लेख्य गिरावट आएको छ। बजेटले उत्साहजनक सम्बोधन गर्न नसक्दा हिजोको बजारमा लगानीकर्ताको मनोबल कमजोर भएको देखिएको छ। आगामी आर्थिक वर्ष 2083-84 बजेटमा पूँजी बजार सुधारमा विभिन्न सकारात्मक नीतिगत घोषणा भए पनि तत्काल प्रभावकारी हुने गरी गरिएको पूँजीगत लाभकर वृद्धिले शेयर बजारमा नकारात्मक असर परेको देखिएको छ।
16: साझा खबरमा अब विदेशको खबर। फिजीमा बन्दरगाह निर्माण गर्ने क्वाडको घोषणाले अमेरिका चीन विवाद बढ़न सक्ने चासो व्यक्त गरिएको छ। भारत, संयुक्त राज्य अमेरिका, अस्ट्रेलिया र जापानका विदेश मन्त्रीहरूले हालै नयाँ दिल्लीमा भएको बैठकमा प्रशान्त महासागरीय टापु राष्ट्र फिजीमा संयुक्त रूपमा बन्दरगाह पूर्वाधार विकास गर्ने योजना घोषणा गरेका छन्। अन्तर्राष्ट्रिय संचार माध्यमहरूले उल्लेख गरेका छन्। पश्चिम एशियामा जारी युद्ध अन्त्यका लागि अनौपचारिक वार्ता चलिरहेकै बेला इरान अमेरिका आक्रमण प्रत्याक्रमणमा उत्रिएका छन्। अमेरिकी सेनाले इरानी सैन्य ठेगानाहरूमा आक्रमण गरिएको सोमबार जानकारी दिएको छ। इरानको इस्लामिक रेभोल्युशनरी गार्ड कर्प्स आईआरजीसीले यसको जवाफमा अमेरिकी बेसलाई निशाना बनाएको पनि बताइएको छ। युरोपेली नेताहरूले लेबनानमा इजरायलको बढ़दो आक्रमणको निन्दा गरेका छन्। फ्रान्सका राष्ट्रपति इमान्युएल म्याक्रोले दक्षिणी लेबनानमा भइरहेको ठूलो तनावलाई कुनै पनि कुराले न्यायोचित ठहर गर्न नसक्ने बताउनु भएको हो। र पश्चिम बंगाल सरकारमा 4 दशकपछि नेपाली भाषी गोर्खा समुदायको प्रतिनिधित्व भएको छ। डुवर्स क्षेत्रको कालचिनी निर्वाचन क्षेत्रबाट निर्वाचित विधायक विशाल लामा 4 दशकपछि राज्य सरकारको राज्यमन्त्री बन्नुभएको छ।
2: अब खेल खबर। नेपालका 2020 कप्तान दिपेन्द्र सिंह ऐरी, सन्दीप लामिछाने र कुशल भुर्तेले श्रीलंकाको लंका प्रिमियर लीग खेल्ने भएका छन्। तर राष्ट्रिय टोलीबाट व्यस्त हुनुपर्ने भएकाले उनीहरूले आईपीएलको शुरूआती खेल गुमाउनुपर्नेछ। आईपीएलको हिजो भएको ड्राफ्टबाट जमान किंग्स दिपेन्द्र र सन्दीप तथा कोलम्बो क्याप्सनले कुशललाई लिएको हो। आईपीएल खेल बापत सन्दीपले $20,000 तथा दिपेन्द्र र कुशलले $15,000 पारिश्रमिक पाउनेछन्। यसैबीच अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले पुरूष टी20 विश्वकपका लागि 16 टोली सहभागी हुने जनाएको छ। श्रीलंका प्रिमियर लीग खेल्ने भएका छन् तर राष्ट्रिय टोलीबाट व्यस्त हुनुपर्ने भएकाले उनीहरूले आईपीएलको शुरूआती खेल गुमाउनु पर्नेछ। आईपीएलको हिजो भएको ड्राफ्टबाट जमा

0: भारतको अहमदाबादमा भएको आईसीसीको बोर्ड बैठकले फेरि ग्लोबल छनौटको माध्यमबाट टी20 विश्वकपका लागि पुरानै संरचना बनाउने तयारी गरेको हो। यसैबीच बागमती कप टी20 प्रतियोगिता हिजो भएको खेलमा ललितपुरले चितवनलाई सनसनी रूपमा 2 रनले हराएको छ। गौरीटारको नवनिर्मित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दिनको दोस्रो खेलमा मकवानपुरले नुवाकोटलाई 36 रनले पाखा लगायो। चितवनसँग उद्घाटन खेलमा 54 रनले पराजित भएको मकवानपुरले दोस्रो खेलमा पुनरागमन गरेको हो। ललितपुरले पहिलो ब्याटिङ गरी 20 ओभरमा 5 विकेट गुमाएर 173 रन बनाएको थियो।
1: माछामा आत्मनिर्भर हुन किसानको संघर्ष र बिजुलीको महसुल नघट्दा बढ्न थाल्यो पलायन। रिपोर्ट कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
2: क्लासिक टेकको वाइफाई 6 राउटर नाम एक घामनेक शक्तिशाली 4 एन्टिनामा वाइड कभरेज 5G स्ट्रेन्थ लो लेटेन्सी र फास्ट स्पीड सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा IPTV मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
0: अब माछा पालनमा लागेका किसानका कुरा। सर्लाहीको ईश्वरपुर नगरपालिका 3 मा माछा पालनको लागि धेरै किसानहरू लागेका छन्। नेपालको प्रमुख माछा उत्पादन हुने क्षेत्रमध्ये एक मानिने भक्तिपुरमा पछिल्लो समय भने माछा पालक किसानहरू पलायन हुन थालेका छन्। विद्युत महसुल महँगो हुँदा माछा पालनमा गिरावट आउन थालेको हो।
4: सर्लाहीको ईश्वरपुर नगरपालिका 3 भक्तिपुर गाउँमा पुग्दा किसानहरू माछा पालन र व्यवस्थापनमा जुटिरहेको देखिन्छ। स्थानीय राजकिशोर शाहको पोखरीमा गाउँका 25 जना भन्दा बढी मलाहा जातिका मानिस माछा मार्ने काममा व्यस्त छन्। यसमा लगानी अनुसारको आमदानी मात्रै छैन, भक्तिपुरको माछाले चर्चा पाएकोमा पनि उहाँ खुसी हुनुहुन्छ।
5: उत्पादन पनि राम्रो छ, बिजुलीबाट अलिक परेशान छौँ हामीले, पानीको समस्या होइन, तर उत्पादन माछा खेती चाहिँ धेरै राम्रो हो। अब हाम्रो 1 बिघा खेत पोखरी छ आफ्नो, त्यसमा वर्षको तपाईँको झन्डै भनौँ न तपाईँ 3 लाख रुपियाँ 4 लाख रुपियाँ जति बस्छ सबै खर्च काटेर।
4: केही वर्ष अघि भक्तिपुरमा एक घर एक पोखरी अभियान चलाइयो, तर अहिले त्यसरी पोखरी खनेर माछा पालन गर्ने प्रचलन हराइसकेको छ। त्यसको एकमात्र कारण हो बिजुलीमा लाग्ने महँगो महसुल। भक्तिपुरका माछा पालक राजकिशोर शाह:
5: विद्युतमा तपाईँको हेर्नु न, अब हाम्रो घर मिटर चाहिँ 12 रुपियाँ युनिट पर्छ, त्यही घर मिटरलाई चाहिँ कृषिलाई पनि घर मिटर बनाइदिएछ यहाँनिर, त्यो 12 रुपियाँ युनिट परिरहेको छ हाम्रो युनिटको, एक युनिटको। अब हामीलाई चाहिँ चाहिने भनेको पानी हो, माछालाई पानी चाहिने हो, पानी भनेको आउने बिजुलीबाट, बिजुली चाहिँ महँगो भएर अलिकति हामीलाई धेरै समस्या परिरहेको छ।
4: सरकारले 3 वर्ष अघि माछा पालनमा प्रयोग हुने बिजुलीलाई औद्योगिक समूहमा राखेर घरायसी प्रयोजनको मिटर चाहिँ महसुल कायम गरेपछि किसान मारमा छन्। कृषि मिटर हुँदा प्रति युनिट 2 रुपियाँ 30 पैसा तिरेका किसानले अहिले प्रति युनिट 12 रुपियाँ तिर्नुपर्छ। माछालाई खुवाउने दाना पिना लगायत वस्तुको भाउ समेत दोब्बर बढेको, तर माछाको मूल्य भने 7-8 वर्षदेखि नबढेका कारण पनि गाह्रो भएको अर्का माछा पालक नरेश कुमार सहनी गुनासो गर्नुहुन्छ।
5: दाना चाहिँ अब इन्डियाबाट मगाउनु पर्छ, महँगो पर्छ हामीलाई। बिजुलीमा अलिकति अब त्यही हो, पैसा सहुलियत भनेको ऋण कर्जा होइन, अब कृषि खेती हो, कृषि कर्जा चाहिँ मिलाइदिनु पर्थ्यो, त्यही त हो नि हामीलाई किसानलाई के चाहिने।
4: माछा गाउँको रूपमा परिचित भक्तिपुरमा 400 भन्दा बढी पोखरी छन्। यहाँका किसानले बिघेड, रहु, नैनी लगायत 7 जातका माछा पालन गर्छन्। दैनिक रूपमा उत्पादन हुने करिब 30 क्विन्टल माछा मुख्य गरी काठमाडौँ र विराटनगर निर्यात हुन्छ। ईश्वरपुर नगरपालिकाका प्रमुख मनोज कुमार आचार्य:
6: हिजोको दिनमा हामीले माछा होलिडे पनि मनायौं, महँगो बिजुली बत्तीको एउटा वातावरण भएको कारणले गर्दाखेरि एउटा किसान सँगसँगै यिनीहरू गहुँ मकै धान किसानलाई जस्तो हिसाबले एउटा सहुलियत हिसाबले गर्न सके साँच्चीकै हामी माछामा निर्भर हुने थियौँ। र ईश्वरपुर नगरपालिका पनि एउटा नयाँ किसिमको यसपालिको खाका बनाउँदैछ, त्यो सम्बोधन गर्ने खाका पनि एउटा तयारी हामी गर्दैछौँ।
4: भक्तिपुरमा माछा मारेरै 500 युवाले रोजगारी समेत पाएका छन्। जाल हानेर माछा मार्दा माछा खरिद गरेका ठेकेदारबाट किसानले जति रकम लिन्छन् त्यसको 10% माछा मार्नेहरूको हुन्छ। सर्लाहीको भक्तिपुरमा मात्र माछा पालन र माछा मारेर 1000 बढी व्यक्तिको जीवन धानिरहेको भए पनि यो पेसालाई प्रवर्धन गर्न अनि आधुनिक र प्रविधि मैत्री बनाउन तीनै तहको सरकारले व्यवस्था गरेको किसानको गुनासो छ। जनार्जन खत्री, CIN रेडियो एकता, सर्लाही।
1: रिपोर्ट सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित CIN को बिहान

0: छ बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
1: सरकारका सय कार्यसूचीमा 65 दिनमा 70% काम, संसद प्रधानमन्त्रीमा केन्द्रित हुँदा कानून निर्माण प्रभावित, प्रतिनिधि सभा बैठकमा भएका अवांछित गतिविधि बारेमा छलफल गर्न समिति गठन।
0: 26 लाख घरायसी विद्युत उपभोक्ताले भ्याट तिर्नुपर्ने, पूर्वाधार निर्माणलाई गति दिन सनसेट कानून ल्याइँदै नेपालमा इन्टरनेट सेवा विस्तारका लागि स्टार लिंकले फेरि देखायो चासो।
1: गर्मी बढ़दै जाँदा पशुधन प्रभावित, सर्लाहीमा माछा किसान बिजुलीमा सहुलियत नपाउँदा पलायन हुँदै, कर्मचारीको तलब बढ़दा सरकारी ढुकुटीमा 60 अर्ब व्यवहार।
0: इरानद्वारा मध्यस्थकर्ताको माध्यमबाट अमेरिकासँग भइरहेको वार्ता स्थगित भएको घोषणा। लेबनानमा इजरायली आक्रमणको निन्दा। 4 दशक पछि पश्चिम बंगाल सरकारमा नेपाली भाषीको प्रतिनिधित्व।
1: र अब T20 विश्वकपका लागि ग्लोबल छनौट हुने, बागमती कप T20मा चितवनमाथि ललितपुरको जीत। नेपालका दिपेन्द्र, सन्दीप र कुशलले श्रीलंकाको लंका प्रिमियर खेल्ने।
0: साझा खबरको अन्त्यमा कार्टुन हामीले कान्तिपुर दैनिकमा अविनले बनाउनु भएको गजब सभा शीर्षकको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ प्रधानमन्त्री बालेन्द्र शाह, पछिल्लो पटकको संसदको अभिव्यक्ति विवादमा परेपछि तनावमा हुनुहुन्छ भने अरू विभिन्न क्षेत्रमा पनि सरकारलाई प्रहार गर्न खोजिएको भनेर सरकारमै रहेका दलका नेताहरूले सांसदहरूले बताउन थालेका छन्। यहाँ लेखिएको छ भित्तामा प्रमोभित्र लेखिएको छ भने ढोका खुल्दैछ, त्यो ढोकाबाट दुईजना कर्मचारी जस्ता देखिने व्यक्ति भित्र प्रवेश गर्न खोज्दैछन्। एकजनाको हातमा ठूलो फाइल पनि देखिन्छ। अघिल्तिर हिँड्दै गरेका व्यक्ति केही भन्दैछन्, तल यस्तो लेखिएको छ, यता टाल्यो उता भुवाङ, उता टाल्यो यता भुवाङ।
1: हवस् त, प्राविधिक साथी रवि धितालाई धन्यवाद। अहिलेलाई लील प्रकाश चन्द्र, दीपक आचार्य विदा भयौं। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।

0: हामी सबैको साझा आवाज रेडियो दिदी बहिनी 95.2 MHz।
1: मुलुकको स्थिति चाहिँ चाहिँ अब अहिले जस्तो बङ्गलादेशको अभिगत भयो, अब त्यस्तै प्यालेस्टाइनको भइरहेको छ, इरानको भइरहेको छ। त्यस हुनाले नेपाललाई पनि तपाईँको यहाँको प्राकृतिक साधन स्रोत एक त छिमेकीले लगातार यहाँ बर्बन लुट मचिरहेछ, यहाँ चाहिँ अब हस्तक्षेप गरिरहेछ, कब्जा गरिरहेछ। अब भएन भने तपाईँ चाहिँ सात समुद्र पारीबाट अमेरिकनहरू समेत यहाँ चाहिँ नेपालमा चाहिँ आएर चाहिँ यस खालको उत्पाद मचाएका छन्। कालो पानी लिगुलेट लिम्पिया झुरा तपाईँ चाहिँ नेपालको हो नि, सत्तामा बस्नेहरूले तपाईँ चाहिँ त्यति ठुलो भोट चाहिँ झापाका जनताले दिएर आएको मान्छेले अहिले तपाईँ चाहिँ नेपालले भारतको भूमि हिजिएछ भनेपछि त यो कुरा त तपाईँ राजनीतिको नाम र नबुझ्ने साधारण गोठालो खेता र किसानले पनि बुझ्ने कुरा हो नि। अब कसरी देश कता चाहिँ लैराखेका रहेछन् भन्ने कुरा।
2: यहाँको महत्वपूर्ण समयका लागि यहाँलाई धेरै धेरै धन्यवाद, नमस्कार।
1: धन्यवाद।
2: उहाँ हुनुहुन्थ्यो राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, आदरणीय श्रोता, नेपाली बहसमा छोटो विश्राम लिन्छौ, विश्रामपछि पुनः उपस्थित हुनेछौ।
3: भनिन्छ नि

0: बिमाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आजै बनौ सानिमा रिलायन्स लाइफ इन्सुरेन्सको बिमा अधिकर्ता सानिमा रिलायन्स लाइफ इन्सुरेन्स खुलेर जियौ।
1: के तपाईँ प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ
2: कि आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
1: यदि त्यसो हो भने तपाईँको रोजाई पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
2: अध्यापन हुने विषयहरू
1: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज,
2: विशेषताहरू
1: विषय विज्ञद्वारा अध्यापन गराइने
2: अत्याधुनिक प्रयोगशाला
1: प्रविधि मैत्री शिक्षा सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय। सम्पर्क पश्चिमाञ्चल मावि पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि। फोन 061-577-444-543-333।
3: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज हामी सबैको साझा आवाज।
4: विवादग्रस्तबाट उठाउनु भयो उहाँले, वास्तवमा यो भारतीय पक्षले पनि अपेक्षा गरेको थिएन होला। हाम्रा विवादका सन्दर्भहरू धेरै छन्, त्यसका धेरै लामो यसको लामो श्रृङ्खला त होइन, वाद विवाद चलिरहन्छ र नेपालले यो विषयलाई बारम्बार उठाउँदै पनि भएको छ र यसको समाधान चाहिँ कुटनीतिक ढङ्गले गर्नुपर्छ, कुराकानीको माध्यमबाट गर्नुपर्छ भनेर चाहिँ हामीले भन्दै आएका छौँ र हरेक सरकारहरूले चाहिँ यो विषयलाई उठाउँदै आएको सन्दर्भ छ, विगत छ। र अब अहिले प्रधानमन्त्री तहको व्यक्तिले यो कुरा किन उठाउनु भयो नेपाली जनताले बुझिसकेका छैनन्। यो दूरगामी प्रकृतिको छ र दूरगामी नेपालको स्वाधीनता, नेपालको स्वतन्त्रता, नेपालको चाहिँ राष्ट्रिय अस्मितालाई दूरगामी प्रभाव पार्ने खालको चाहिँ अभिव्यक्ति उहाँले दिनुभयो।
5: अब अहिलेको हिसाबले अब यो फिटल अभिव्यक्तिका कारणले गर्दाखेरि संसदको रमिता देशी यहाँले देख्नु भएको छ, विपक्षीले प्रधानमन्त्रीले माफी माग्नुपर्छ यो विषयमा भनिएको भन्नुभएको छ, विपक्षीका दलका नेताहरू सांसदहरूले कतिपयले चाहिँ अहिले राजीनामा दिनुपर्छ भनेर आन्दोलन थालेको एउटा प्रसंग छ, यसलाई प्रधानमन्त्रीको अपरिपक्वता भन्ने वा चाहिँ उहाँले कुनै कूटनीतिक हिसाबले चाहिँ यसको जवाफ दिएको मान्ने?
4: होइन, प्रधानमन्त्रीजीले नेपालको राजनीतिलाई र दुई देशको सम्बन्धलाई गहिराईका साथ बुझ्नु भएन जस्तो लाग्यो उहाँले, यसलाई म अपरिपक्वता नै भन्छु। किनभने जुन विषय चाहिँ वास्तवमा वर्षौंदेखि चलेर आएको छ, सुगौली सन्धि हाम्रो जुन विवाद कायम भयो र कायम भएको भूभागका विषयमा चाहिँ हामी सचेत पनि छौं, हामी जानकार पनि छौं, ऐतिहासिक तथ्य प्रमाणहरूले त्यो बताउँछ पनि, र हामीले कसैको एक इन्च जमिन मिच्नु पनि छैन। भारतले पनि हामी चाहन्छौँ कि यी सीमा विवादहरू कूटनीतिक रूपबाट समाधान गरोस् भन्ने हामी चाहन्छौँ जुन विषय उठेका छन्। त्यसैले मलाई लाग्छ भारत पनि यो विषय धेरै बल्झिएर जाओस् भन्ने चाहँदैन भन्ने लाग्छ मलाई। त्यसो भएको कारणले हाम्रो सीमाका विषयमा चाहिँ नि प्रधानमन्त्री स्तरको व्यक्तिले, राजनीतिज्ञले चाहिँ यस्ता कुराहरू बोल्नु शोभा दिँदैन। उहाँले जुन कुरा फाइल सत्तामा अथवा मजाकमा उहाँले चाहिँ हल्का रूपबाट उहाँले प्रस्तुत गर्नुभयो, त्यसले उहाँको अपरिपक्वता पनि देखाउँछ, उहाँमा सुझबुझ छैन भन्ने कुरा पनि देखाउँछ र नेपालको एउटा विषय जुन अहिले चाहिँ विवादको विषयको रूपबाट वर्षौंदेखि चल्दै आएको थियो यसलाई चाहिँ उहाँले अझ जटिल बनाइदिनु भएको छ।
5: भारतीय विज्ञ एसडी मुनिले पनि त बालेन्द्र शाहलाई बधाई दिनुभयो नि त यो विषयलाई लिएर।
4: होइन, अब हेर्नुहोस्, भोगाधिकारको विषय, सिमानामा बस्ने नेपालीहरू, सिमानामा बस्ने भारतीयहरू, अपवादका प्रसंगहरू बाहेक चाहिँ अत्यन्त राम्रो सम्बन्ध, सुमधुर सम्बन्ध राखेर बसेका छन्। कतिपय विषयमा झगडा हुने गर्छ, त्यहाँ सिमानामा बाँध बनाउँदाखेरिको विषय होस् अथवा दस गजा वारिपारी चाहिँ घर टहरा बनाएको अथवा चाहिँ नि चाहिँ भारतीय सुरक्षा कर्मीले यता नेपालतिर आएर चाहिँ नि होइन चाहिँ त्यहाँ वाद विवाद गरेको, यी विषयहरू चाहिँ बारम्बार चाहिँ नि र विभिन्न ठाउँमा हेर्नुहोस्, अब कालापानी क्षेत्र, लिपुलेट क्षेत्र अथवा सुस्ता, यी विषयहरू चाहिँ नि बारम्बार चाहिँ अहिले विवादको केन्द्रमा रहेका छन् र नेपालका सीमावीरहरूले नाति चाहिँ विज्ञहरूले पनि यिनै दुईटा विषयलाई अहिले उठाउँदै आएका छन् र विभिन्न समयमा बनेका आयोगहरूले पनि सीमा सम्बन्धी अध्ययन कार्यदलहरूले पनि चाहिँ यी दुईटा ठाउँमा चाहिँ तलमाथि भएको सीमा मिचिएको विषय उठाएका छन्। त्योभन्दा बाहेक आजसम्म इतिहासमा कसैले पनि नभनेको विषय चाहिँ उठाएर उहाँले चाहिँ प्रधानमन्त्रीजीले नेपाल र भारतको कूटनीतिक ढङ्गबाट समाधान हुने विषय निकट भविष्यमा चाहिँ कुराकानीका माध्यमबाट समाधान गर्न सकिने विषयलाई उहाँले अझ जटिल बनाइदिनु भएको छ र यसको चाहिँ नेपालको राजनीतिक इतिहास दूरगामी प्रभाव पर्नेवाला छ।
5: अब अहिले सरकारले जुन किसिमले चाहिँ दुई देश बीचको सुमधुर सम्बन्धका विषयहरू छन्, नेपाल भारतको सम्बन्धको विषयलाई पनि त्यो ढंगले हेरिएको छ। अहिले राष्ट्रसभाका सभापति भारतको भ्रमणमा हुनुहुन्छ, पाँच दिने भ्रमणमा, यसले सुमधुरता ल्याउला, केही चिसिएको सम्बन्ध यहाँले हेर्दाखेरि?
4: होइन, अब यो विषयलाई स्पष्ट पार्ने काम राष्ट्रिय स्वतन्त्र पार्टीकै हो र राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रधानमन्त्री बन्नुभएका राजेन्द्र शाहजीकै हो। यो विषयलाई यसरी किन उठाउनु पर्यो, किन उठाइयो, होइन यसका पछाडिको कारण के हो, यसले दिन खोजेको सन्देश के हो भन्ने कुरा अहिले हाम्रो बहसको विषय भएको छ। नेपाली समाजमा यो विषयले मुख्य स्थान अहिले पाएको छ, यो केन्द्रीय बहसको रूपमा चलिरहेको छ। यसै बेला चाहिँ राष्ट्रपतिका सभापतिजी इन्डिया भ्रमण जानुभएको छ, भारत भ्रमण। मेरो कुरा के हो भने चाहिने नेपाल र भारतको सम्बन्धलाई हामीले अझ सुमधुर बनाउन, सुमधुर छँदैछ, केही विषयहरूमा चाहिँ नि तिक्ततापूर्ण चाहिने बहसहरू भइरहेका छन्, ती विषयहरू टुङ्गिराखेका छैनन्, जसमध्ये एउटा सीमा विवाद पनि हो। अरू विषयहरूमा हाम्रो सुमधुर सम्बन्ध छ, जनस्तरमै सम्बन्ध छ। यो कुरालाई दृष्टिगत गरेर फेरि नेपालको चाहिँ नि विकास र उन्नतिको, प्रगतिको, समृद्धिको सन्दर्भलाई पनि हामीले विचार गरेर भारत एउटा ठूलो शक्ति, महाशक्तिको रूपबाट चाहिँ विश्व प्रतिस्पर्धामा उत्रिएको चाहिँ छिमेकी देश, अत्यन्त निकट छिमेकी देश भएको हुनाले चाहिँ भारतसँगको सम्बन्धलाई चाहिँ नयाँ उचाइमा पुर्याउनका निम्ति राष्ट्रिय स्वतन्त्र पार्टी, जो अहिले नेपालको सत्तारूढ पार्टी हो, जसले एकलौटी सरकार बनाएको छ, त्यसको सभापतिको हैसियतले उहाँले चाहिँ भारतमा कुराकानी गर्नुहुनेछ। प्रधानमन्त्रीजीको एक प्रकारको चाहिँ जो बचकना छ, प्रधानमन्त्रीजीको अपरिपक्वता छ, प्रधानमन्त्रीको सुझबुझविहीनता छ, यसलाई चाहिँ नि उहाँले त्यहाँ अन्त गरेर आउनुहुनेछ भन्ने चाहिँ नि मेरो एउटा सुझाव पनि छ र मेरो अपेक्षा पनि छ।
5: कंग्रेसको विवाद फेरि किन बल्झियो? यो अब सदस्यता नवीकरणको विषयलाई लिएर तपाईँहरूले चाहिँ जुन किसिमले संस्थापन पक्ष अगाडि बढेको छ, तर पूर्णबहादुर खड्गाजीले त काउन्टर गरिदिनु भयो नि त फेरि।
4: होइन, अब यो काउन्टर गर्ने कुरा होइन, यो सदस्यता सबैका लागि,
5: सदस्यता नवीकरण नगर्ने भन्नु भएको छ क्या उहाँले चाहिँ?
4: होइन, सदस्यता सबैका लागि खुला छ, अब वैयक्तिक कुरा हो, व्यक्तिको नैसर्गिक चाहिँ एउटा स्वतन्त्रता हो, आफ्नो चाहिँ विचार हो, त्यो गर्ने नगर्ने। उहाँ जस्तो सिनियर नेता होइन, 50 वर्ष चाहिँ नेपाली राजनीति गरेको र नेपालका प्रजातान्त्रिक, लोकतान्त्रिक आन्दोलनमा, गणतान्त्रिक आन्दोलनमा योगदान पुर्याएको चाहिँ राष्ट्रिय जीवनमा महत्वपूर्ण स्थान बनाएको नेताले किन गर्दै हुनुहुन्छ हामी थाहा छैन। हामी पुरानो अध्यावधिकमा पनि खुला छौँ, हामी चाहिँ नि नयाँ वितरणमा पनि हामी खुला छौँ र हामीले पक्षपात गर्दैनौँ, कति गर्दैनौँ, पार्टीलाई पार्टी जस्तो बनाउँछौँ, पार्टीलाई सरकारी पार्टी बनाउँछौँ, पार्टीमा सबैको चाहिँ नि स्वामित्व र अपनत्व चाहिँ काम गर्छौ, साझा घरको रूपबाट यो पार्टीलाई अगाडि बढाउँछौ। बिपीले जसरी यो पार्टीको स्थापना गर्नुभयो, बिपीले जुन बाटो हामीलाई देखाउनुभयो, जुन विरासत छोडेर जानुभयो, र त्यसलाई आत्मसात गरेर हामी अगाडि बढ्छौ भनिराखेका छौँ। त्यसो भएको हुनाले यो
5: नवीकरणको विषयमा चाहिँ किन विवाद भइरहेको छ? यसमा तपाईँले नयाँलाई भटाभट दिन खोज्नुभएको, संस्थापनको चाहिँ बाहुल्यता क्रिएट गर्नका निम्ति हो?
4: होइन, बिल्कुल होइन, त्यो लिन चाहनुहुन्छ उहाँहरूको लागि ढोका कुरा छ, केही आधारभूत शर्तहरू होइन, नेपाली नागरिक 18 वर्ष भएको, नेपाली कंग्रेसको नीति सिद्धान्तलाई अङ्गीकार।
5: आवाज अलिकति क्लियर आएन महामन्त्रीज्यू, तपाईँको आवाज अलिक क्लियर आएन थोरै, यो नेटवर्क।
4: हजुर हजुर हजुर, बोल्दैछु म, बोल्दैछु। त्यसो भएको हुनाले हामीले नेपाली कंग्रेसको सिद्धान्त, यसको आदर्श नीति कार्यक्रमलाई स्वीकार गर्ने उमेर पुगेको नेपाली नागरिकलाई हामी नेपाली कंग्रेसको क्रियाशील सदस्य, त्यसमा हामी विवेक गर्दैनौँ र पुराना क्रियाशील सदस्यहरू जो हुनुहुन्छ उहाँहरूको पनि अध्यावधि गर्छौँ, अपडेट गर्छौँ, त्यसको चाहिँ डिजिटल अभिलेखीकरण हामी गर्छौँ होइन, पार्टीलाई चाहिँ डिजिटलाइज बनाउने कुरामा चाहिँ सबैले सहयोग गर्नुपर्छ, यसमा पक्षपात गर्दैनौँ, यसमा काका पाका गर्दैनौँ, यसमा गुडबन्दी गर्दैनौँ, पार्टीलाई सबैको साझा धर्मको रूपबाट हामी रूपान्तरित भनेर हामीले भनिसकेपछि यसमा चाहिँ अन्यथा सोच्नु चाहिँ मलाई लाग्छ उपयुक्त हुँदैन। कसैलाई कमजोर पार्न कुनै खास गुट विशेषलाई बल पुर्याउन हामीले यो काम गरिरहेका छैनौँ।
5: होइन, जस्तो अब अहिले अध्यावधिक हुने कार्य अनि त्यसपछि नयाँ नवीकरण गर्ने कार्य कसरी अगाडि बढ़िरहेछ त्यो निरन्तर
4: भइरहेछ। हाम्रो युनिटहरूले काम गरिरहेका छन्। प्राविधिक कुरा हो, कहिले काहीँ चाहिँ सर्भर डाउन हुने, कहिले काहीँ चाहिँ त्यो काम नगर्ने, त्यसले तीव्र गतिमा भएर चाहिँ केही ढिलाइ भएको हो। तर अहिले आएर पछिल्लो समय आएर यसले तीव्र गति पक्रेको छ, यो चाहिँ अगाडि बढ़िरहेको छ र यसलाई हामीले चाहिँ उपयुक्त समयमा सम्पन्न गर्छौं।
5: तर नेपाली कंग्रेसको एउटा पक्षले त सम्पर्क कार्यालय खोलेर आफ्ना समानान्तर गतिविधिहरू पनि त चलाइरहेको छ नि त, अब यो विभाजनकै संघारमा हो कि के मिल्ने बाटो पाटो
4: होइन? अब यो सम्पर्क कार्यालय खोल्ने परम्परा सनातन जस्तो भइसकेको छ। यो पहिलेदेखि नै पार्टीका नेताहरूले आफ्नो सजिलो सम्पर्क कार्यालय खोल्ने, त्यहाँ साथीहरूसँग भेटघाट गर्ने, पार्टीका समस्याहरूको बारेमा छलफल गर्ने र अगाडि बढ्ने यो परम्परा जस्तो भइसकेको छ। यो चाहिँ स्वस्थ रूपमा नै चलेको। अब यसलाई चाहिँ अहिले साथीहरूले खोल्नुभएको सम्पर्क कार्यालय चाहिँ अनुचित हो, यो चाहिँ होइन भन्ने पक्षमा हामी छैन। तर यसलाई चाहिँ छलफललाई कुन किसिमलाई केन्द्रित गर्नुहुन्छ, पार्टीमा विकास छ, पार्टी विभाजन हुन्छ भन्ने कुरालाई नै बल पुर्याउनका लागि चाहिँ नि उहाँहरूले गति गर्नुहुन्छ भने त्यो चाहिँ कन्सनीय हुँदैन, त्यो सही हुँदैन। तर पार्टीलाई कसरी चाहिने एकताबद्ध रूपबाट अगाडि बढाउने, पन्ध्रौं महाधिवेशनलाई कसरी चाहिने व्यवस्थित गर्ने, कसरी सबै साथीहरू सहभागी हुने वातावरण निर्माण गर्ने भन्ने छलफल गरेर अगाडि बढ्नुहुन्छ भने यो उपयुक्त छ। त्यसैले कार्यालय खोल्ने कुराले पार्टी विभाजनलाई बल पुर्याउँछ भन्ने मलाई लाग्दैन।
5: तर अब पार्टीलाई एकजुटका बनाएर लैजान सक्ने तपाईँका केही त्यस्ता शर्तहरू केही सुझावहरू केही छन्?
4: होइन, अब यस्तो हो, यो चाहिँ डेमोक्रेटिक पार्टी हो, प्रजातान्त्रिक पार्टी हो। प्रजातान्त्रिक पार्टीमा चाहिँ हाम्रा काम कारवाही गतिविधि विधान सम्मत प्रक्रिया सम्मत हुनुपर्छ। पार्टीका निर्णय प्रक्रियाहरू पारदर्शी हो, खास केही नेताहरूको निजी या घरेलु मामला त होइन नि, त्यो त आफ्नो लाख सदस्यहरूको साझा चाहिँ नि सरकार हो, साझा मामला हो। त्यसो भएको हुनाले हामीले काम गर्दा पनि हाम्रा कामहरू चाहिँ नि निर्णय प्रक्रियाहरू, मूल्याङ्कन प्रणाली, न्याय पद्धति, हाम्रो चाहिँ हरेक कामहरू चाहिँ हामी विधानसम्मत र विधि सम्मत प्रक्रिया सम्मत पर्छ। यसैका लागि हामीले यो प्रश्न उठाएका हौ। मामलामा हामी चाहिँ नि स्पष्ट छौँ, हामी प्रतिबद्ध छौँ, हामीले गरेका संकल्पहरूलाई हामीले चाहिँ नि बिर्सेका छैनौँ र उहाँहरूले चाहिँ खुला दिल्लीले चाहिँ यो पार्टीमा यो चाहिँ संस्थानमा उहाँहरूले चाहिँ आफ्नो कुराहरू राख्न सक्नुहुन्छ, आफ्नो भनाइहरू राख्न सक्नुहुन्छ। होइन, निर्वाचन समिति बनेको छ, त्यसलाई विस्तार गर्ने सन्दर्भमा होस्, अनुशासन समितिका सन्दर्भमा होस्, होइन क्रियाशील व्यवस्थापन समितिका सन्दर्भमा होस्, अथवा क्रियाशील छानबिन नै गर्नु पर्यो, उहाँहरूलाई चित्तै बुझेन, होइन यहाँ त हामी बसेरै छानबिन गर्छौँ, हामी आफै हेर्छौँ, अथवा हामी अध्यावधि चाहिँ आफै हेर्छौँ कसरी भइरहेको छ भन्ने कुरा। र केन्द्रीय समिति नै ठुलो संख्यामा उहाँहरू आइसक्नु भएको छ, अझै पनि कतिपय ठाउँहरूमा उहाँहरूलाई समेट्ने कुरामा चाहिँ नि पार्टीको खुला छ, नेतृत्व चाहिँ यस विषयमा उदार छ। त्यसैले हामी सबै चाहिँ नि एक भएर चाहिँ यसमा लागौं भन्ने आग्रह हो। यो पन्ध्रौं महाधिवेशनलाई सबैको चाहिँ नि एउटा साझा चाहिँ महाधिवेशनको रूपबाट एउटा उत्सव अथवा ऐतिहासिक महोत्सवको रूपमा चाहिँ सम्पन्न गराउँ। यसमा लागेका विषयहरू मन लागेका चाहिँ अनेक चाहिँ प्रसङ्गहरूलाई उठाएर, प्रश्नहरूलाई उठाएर, विषयहरूलाई उठाएर त्यसमा समाधान दिन हामी तयार छौँ।
5: हस्, महामन्त्रीज्यू, यहाँको महत्वपूर्ण समयका लागि यहाँलाई धेरै धेरै धन्यवाद, नमस्कार। देशका महामन्त्री गुरुराज घिमिरे आज श्रोता नेपाली बसमा छोटो विश्राम छ, विश्रामपछि पुनः उपस्थित हुनेछौ।
0: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौं, जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौं। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी, बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी, साबिकको राष्ट्रिय बीमा संस्थान, प्रधान कार्यालय रामशाह पथ, काठमाडौं।

0: हो अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौ
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौ
2: नेपाल अब पालो हाम्रा चेलीहरूको सात महिला च्याम्पियनसिपको हरेक गोल हरेक रोमाञ्च पल अब सिधै तपाईँहरूको मोबाइलमा मात्र डिगो एपमा आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस् समय छ जोश छ अब समर्थन गर्ने पालो तपाईँको डिगो राष्ट्रको खेल तपाईँको हातमा आज नै डाउनलोड गर्नुहोस्
3: हरो विषयमा सरो बहस नेपाली बहस यस नेपाली बहसका साथमा प्रीति तयारी चर्चाउ ग्लोबल फाइनेंस बैंक सबैका लागि बैंक डिसोम फाइनेंस
4: यतिखेर हाम्रो बेसमा संविधान वेद कृष्णमान प्रधान हुनुहुन्छ प्रधानजी नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु नमस्कार
5: धन्यवाद
4: के छ अहिलेको अवस्था न्यायालय सुदृढ हुँदै गइरहेको छ न्यायालयमा चाहिँ राम्रै तरिकाले चाहिँ काम कारवाहीहरू अगाडि बढ़िरहेका छन् कि स्याडो वार कायमै छ
5: अहिले जुन अब यो नयाँ अवस्था सृजना भएको जुन यहाँहरूले थाहा पाइरहनु भएको छ न्यायपालिकाको बारेमा अहिले संवैधानिक परिषदबाट जुन नयाँ प्रधान न्यायाधीशको सिफारिस भएर जुन परिगत रूपमा उहाँले काम सुरु गर्नु भएको छ र अहिले जति पनि हामीले अहिले जानकारीमा आएको अनुसार चाहिँ हिजो मात्रै प्रधान न्यायाधीशबाट सम्पूर्ण उच्च अदालत जिल्ला अदालतलाई अहिले करिब करिब 15-20 विषयहरूमा निर्देशन जारी गरेको देखिन्छ यसबाट के देखिन्छ भन्दा जसरी अहिले सरकारले नागरिकहरूलाई केही नयाँ पन दिएको जुन आवास दिइरहेको छ त्यसै गरी न्यायपालिकाले पनि अहिले नयाँ प्रधान न्यायाधीशले नयाँ कामको आवास दिने प्रयासमा उहाँले अहिले विशेष गरिकन मुद्दाको व्यवस्थापन गर्ने मुद्दाको हियरिङ गर्ने मुद्दाको छिनोफान गरेर त्यसलाई कार्यान्वयन गर्ने विषयमा अलिक तत्पर देखाएको हामीले पाइरहेका छौं।
4: होइन यहाँ त कानूनको जानकार हुनुहुन्छ लामो समयदेखि होइन नेपालको कानूनका विषयमा यहाँले जानकारी राखिराख्नु भएको छ तर न्यायालयमा लामो समयदेखि मुद्दाहरू थन्किने होइन मुद्दाहरू चाहिँ समयमा फर्सुट नहुने ढिलो न्याय दिनु पनि न्याय नदिनु सरह भनिन्छ दूरदराजबाट आएका नागरिकहरूले न्याय नपाउने एउटा जुन परिस्थिति बनिएको छ अहिलेसम्म यो परिस्थितिको अब अन्त्य हुँदै जान्छ त्यो किसिमको सनक देखिया छ।
5: सबभन्दा पहिलो कुरो त हिजोसम्म के थियो भन्दा प्रधान न्यायाधीशहरूको नेतृत्वमा केही प्रश्न उठिरहेको थियो जुन गोला प्रथाले गर्दाखेरि प्रधान न्यायाधीश र मुख्य न्यायाधीश र जिल्लाका प्रमुख न्यायाधीशहरूको नेतृत्वमा अलिकति जिम्मेवार भएन कि भन्ने विषयमा केही छलफल हुँदै आएको थियो तर आज चाहिँ जुन नयाँ प्रधान न्यायाधीश आउनु भएको छ उहाँले सबै सर्वोच्च अदालतका न्यायाधीशहरूको समन्वय गरेर केही काम गर्ने अगाडि बढ़िरहेको हामीले पाइरहेका छौं जसले गर्दा चाहिँ हिजोको जुन गुनासोहरू थियो मुद्दाको पाला आउन ढिला हुने फैसला गर्नलाई पनि ढिला गर्ने र फैसला कारण गर्न पनि धेरै प्रश्नहरू सृजना गरेको अवस्थालाई केही न्यूनीकरण गर्छ भन्ने विषयमा हामी विश्वस्त छौं। त्यसै गरिकन अहिले यो गोलापत्र हटाउन चाहिँ नेपाल बारले पनि केही आवाज उठिरहेको छ तर गोलापत्र राखेर झिक्ने भन्दा पनि नागरिकहरूको मुद्दालाई कसरी समयमा निरूपण गरेर सही निरूपण गर्ने भन्ने विषयमा यदि अदालतको प्रमुख या चाहे प्रधान न्यायाधीश होस् चाहे मुख्य न्यायाधीश होस् चाहे जिल्लाको एक नम्बरको न्यायाधीश होस् उहाँहरूलाई जिम्मेवारी दिने र विश्वास गर्ने परम्परा बढाउने हो भने तपाईँहरूले भनेको जस्तै अहिले धेरै मुद्दाहरू अहिले जुन न्याय नपाएर अब अल्झिरहेको अवस्था छ त्यसलाई जवाफदेही बढाउने र जिम्मेवारी बढाउन सक्यो भने चाहिँ भोलिका दिनहरूमा अहिले जुन सरकारी निकायमा देखिएको जुन छनक छ अहिले सबैको न्यायमा पहुँच हुन्छ र समयमा न्याय प्राप्त हुन्छ भन्ने विश्वास दिलाउन चाहिँ अवस्था आउने जस्तो मलाई लाग्छ।
4: होइन बार र न्यायालय बीचको सम्बन्ध अहिले कस्तो छ? बार त रिसाएको छ नि त होइन आन्दोलित छ नि त बार होइन
5: अहिले जुन हिजोको अवस्थामा जुन प्रधान न्यायाधीशको सिफारिसको विषय लिएर बारले केही प्रश्न उठाएको थियो त्यो आफ्नो ठाउँमा उहाँहरूको परम्परा तोड्यो भन्ने विषयमा त्यो जाँच पनि होला, तर प्रधान न्यायाधीश त आइदिई सक्नुभयो, चाहे त्यो सिनेटीमा आधार आओस् चाहे क्षमताको आधारमा आओस्, संवैधानिक परिषदले सिफारिस गरिसक्यो र नयाँ प्रधानले कायम गरिसकेपछि यसमा विवाद गर्नुभन्दा पनि अब आगामी दिनमा प्रधान न्यायाधीश न्यायाधीश र बारको बीचमा कसरी समन्वय गर्ने भन्ने विषयमा छलफल गरेर अगाडि बढ्नु नै बुद्धिमत्ता होला। किनकि हामीले द्वन्द्व मात्र सिर्जना गरेर समाधान हुँदैन, द्वन्द्व भन्दा पनि निकासको बाटो खोज्नुपर्छ। त्यसको लागि बारको नेतृत्व र प्रधान न्यायाधीश स्वयंले पनि बारका नेतृत्वलाई समय समयमा आफ्नो क्षमतामा बोलाएर छलफल गर्यो भनेदेखि चाहिँ ती विवादका विषयहरूलाई कसरी निरूपण गर्ने भन्ने विषयमा सहजीकरण हुन्छ र भोलिका दिनमा त बाह्र बिचको द्वन्द्व कम हुन्छ। हिजोका दिनहरूमा त्यो हुन्थ्यो, प्रधान न्यायाधीशले बारको नेतृत्वहरूलाई समय समयमा आफ्नो चेम्बरमा बोलाउने छलफल गर्ने, जसले गर्दा मुद्दाको विषयमा न्यायाधीशको विषयमा र काङ्ग्रेसको विषयमा उठेका विषयहरूमा चाहिँ छलफल हुने चलन थियो, जसले गर्दा सहजीकरण भएको थियो। तर के विचार वर्ष यता चाहिँ त्यो न्यूनीकरण भएको हुनाले समस्या आएको भन्ने मलाई लाग्छ।
4: अब अहिले यो संविधान संशोधनका कतिपय बहसहरू चलेका छन्, प्रावधानहरू चलेका छन्, होइन सरकार दुईटै नजिकको छ, अब कुन ढंगले अगाडि बढ्ने, देशमा कार्यकारी राष्ट्रपति वा प्रधानमन्त्रीको अवधारणालाई अगाडि सार्ने कि नसार्ने भन्नेमा चाहिँ बालेन शाहमै आफै कन्भिन्स भएर अब कार्यकारीमा नजाने होइन त्यसले चाहिँ भोलि देशलाई नै अप्ठ्यारो पार्छ भन्ने खालका पनि बहसमा आउनुभयो भन्ने खालको विषय सँगसँगै जोडिएर आएको छ। संविधान संशोधन अहिलेको अवस्थामा कतिको सहज असहज जटिल के छ?
5: अहिले नेपाल कानून समाजले पनि र यो कन्स्टिट्युसन वाच ग्रुपले पनि अहिले संविधानका विषयमा छलफलहरू अगाडि बढ़िरहेका छौं। यो क्रममा हामीले तीन चारवटा प्रोग्राम गरिसक्यौं, अरू प्रोग्राम निरन्तर अगाडि बढ़िरहेको छ। जस अन्तर्गत यहाँले भन्नुभयो जस्तै गरिकन अहिले संविधान संशोधन गर्ने यो उचित समय हो, किनकि 10 वर्ष यसले व्यतीत गरिसकेको छ र नेपाल सरकारले पनि संविधानका विषय कस्तो छलफल संविधानका संशोधन विषयहरू कस्तो हुनुपर्छ भन्ने विषयमा समिति गठन गरेर काम अगाडि बढ़िरहेको छ। यही क्रममा यहाँले पनि जुन उठाउनु भएको छ, हिजो जेएनजी ग्रुपले प्रत्यक्ष राष्ट्रपति वा प्रधानमन्त्रीको विषयमा धेरै प्रश्न उठाउनु भएको थियो र धेरै अपेक्षा राख्नु भएको थियो, तर हामी कहाँ दुई चार घटनाहरूले गर्दाखेरि अहिलेका आवाजहरू चाहिँ अलिकति फरक भएको हामीले पाएका छौं। हिजो केपी ओलीजी प्रधानमन्त्री हुँदाखेरि द्वितीयको सरकार प्रमुख हुँदाखेरि पनि लोकतान्त्रिक भन्दा पनि अलिक फरक धारले देखिएको र अहिलेको अब द्वितीयको प्रधानमन्त्री पनि अलिकति डेमोक्रेटिक भन्दा पनि अटोक्रेटिक गएको हो कि भन्ने आवाजले गर्दाखेरि चाहिँ यदि हामीले प्रदेश राष्ट्रपति प्रधानमन्त्री गर्यो भने त्यो व्यक्तिलाई हामीले डेमोक्रेटिक रूपमा काम गराउन सकिन्छ कि सकिँदैन भन्ने प्रश्न उठेको छ र यो विषयमा दलले पनि र नागरिकहरूले पनि कुरा उठाइरहेको छ। त्यसै गरी संसदको पनि अहिले प्रश्न उठिरहेको छ। हिजो पनि माननीय सांसदजीहरूले खालि दलीय आधारमा दलीय पोजिसनको आधारमा कानून निर्माण गर्न धेरै ढिलाइ गरेको थियो भने आज पनि फेरि यो द्वितीयको एकातर्फ र अर्को समय एकातिर जुन हिसाबमा हामी हेरिरहेछौँ, अहिले करिब करिब 1.5 महिना हामी हेरिरहेछौँ, यो चाहिँ अब चाहे त्यो कानून विधेयक पास गर्नेमा होस् चाहे नियमावली पास गर्ने प्रक्रियामा होस् यसमा सर्वसम्मति भन्दा पनि अलिकति द्वितीय र बाँकी समूहको बीचको चाहिँ अलि द्वन्द्वको रूपमा जुन ऐन अथवा विधेयकहरू पास गर्ने परम्परा अगाडि बढेको छ, यसले गर्दा चाहिँ कारण गर्न पनि फेरि समस्या आउँछ भन्ने विषयमा प्रश्न उठेको छ।
4: होइन, अब तपाईँ एउटा सचेत नागरिक हो, होइन कानूनको जानकार पनि हो, देशको सबै विषयमा यहाँले चासो पनि राख्नुहुन्छ। अब अहिले बालवाला प्रधानमन्त्री बालेन शाहको एउटा विषय निकै चर्चामा आइरहेको छ, तपाईँले पनि सुन्नु भएको छ, अब नेपालले पनि भारतको भूमि अतिक्रमण गरेको छ भन्नु लाग्छ। अहिलेसम्म कुनै पनि शासकले चाहिँ यो हिम्मत गरेका थिएनन्, यो आँट गरेका थिएनन्, यो कसरी आयो? यदि चाहिँ देशको कार्यकारीले चाहिँ यस्ता अभिव्यक्तिहरू दिँदै गर्दाखेरि चाहिँ हामी कुन अवस्थामा पुग्न सक्छौं?
5: सायद मलाई लाग्छ प्रधानमन्त्रीज्यूले अध्ययन नगरिकन त्यसै बोल्नु भएको छ मलाई लाग्दैन, किनकि नेपालको अहिले जुन हिसाबमा द्वितीयको सरकारको प्रमुखले बोल्दाखेरि विचार गरेर बोल्नु भएको जस्तो मलाई लाग्छ, र जुन विषयमा अहिले विवाद आइरहेको त्यसरी विवाद गर्नुपर्ने जस्तो पनि मलाई लाग्दैन, किनकि मैले उहाँको जुन लाइभ सुन्दाखेरि चाहिँ हामी कहाँ जुन विवादको यो सीमाको विषयमा विवादहरू छ, कतिपय ठाउँमा इन्डियाले त्यसलाई अलिकति अगाडि आएको होला, कतिपय ठाउँमा नेपालले पनि अगाडि गएको होला, यो विषयलाई हामी टेबल टक गरेर छलफल गरौँ भन्ने हिसाबमा बोल्नु भयो जस्तो मलाई लाग्छ। तर उहाँले उहाँले कुन नियतले बोल्नुभयो भन्ने कुरा त उहाँलाई नै थाहा होला, तर यो कुरालाई प्रश्न पार्ने काम चाहिँ प्रधानमन्त्रीले गर्नु पर्यो अथवा प्रधानमन्त्री कार्यालयले गर्नु पर्यो या परराष्ट्र मन्त्रालयले गर्नु पर्यो या सरकारको प्रतिनिधिले गर्नुपर्छ कि प्रधानमन्त्रीज्यूको मनसा यो हो, यो हिसाबले हामी अगाडि बढ्दैछौँ र हामीले जुन प्रधानमन्त्रीले बोल्नुभएको विषयलाई चाहिँ कथेगत रूपमा जुन अहिले सांसदजीहरूले उठाउनु भएको छ, दलका नेताहरूले उठाउनु भएको छ, उहाँले बोलेका कुराहरू चाहिँ आधिकारिक रूपमा अगाडि आउनुपर्छ भन्ने भावनाले
4: आक्रमणकारीका रूपमा अतिक्रमणकारीका रूपमा इङ्गित गर्न खोजेको
5: होइन। प्रधानमन्त्री स्वयंले के भन्नुभएको भन्दा म प्रधानमन्त्री भइसकेपछि मलाई जानकारी भएको अनुसार हामीले पनि केही जमिनहरू चाहिँ अगाडि मिचेका छौँ, उहाँले पनि मिच्नु भएको छ, यसलाई द्वितीय पछि बसेर टेबल गर्नुपर्छ भन्ने विषय हो भने चाहिँ यसलाई सकारात्मक लिनुपर्छ, तर अध्ययन नगरेको बोली जस्तो मलाई लाग्दैन। उहाँले अध्ययन गरेर नियतवश जानी जानी बोलेको भन्ने मलाई मैले बुझेको छु, त्यसैले यो विषयमा चाहिँ सम्पूर्ण नागरिकलाई प्रश्न पार्नु चाहिँ अहिलेको सरकार र प्रधानमन्त्रीको दायित्व हो भन्ने मलाई लाग्छ।
4: होइन, आफ्नै देश चाहिँ अतिक्रमणकारी हो भन्ने ढंगले चाहिँ संसदमा प्रस्तुत हुने कुरा त भोलि दसी तथ्य प्रमाण बन्छ अन्तर्राष्ट्रिय जगतमा त
5: होइन हजुरको भनेर नेपालले अतिक्रमण गर्यो भन्ने भाषा त अब

0: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
1: अहिले बिहानको ठिक 7 बज्यो।

0: भयो नि, यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुराई घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइँदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका घिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर लोडर,
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिणमा काली क्रसर उद्योग मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144, 98-5-10-16-094, 98-4-76-39-691।
3: मरेको के हो?
4: हेर त रगतै रगत भयो, अब त त्यस्तो हेर्न नि सक्दिन।
3: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको। एम्बुलेन्स
4: अरे, हेर त धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
3: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त, अब
4: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको।
5: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौ। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊ।
6: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं, बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: म दलित हो रे, मलाई धारामा पानी थाप्न नि दिँदैनन्, मलाई समाजले घृणा गर्छ, के म मान्छे होइन र?
8: दलित र गैर दलित बीचको विभेद हामीले नै सुरुवात गरेका हौ, यसको अन्त्य पनि हामीबाटै हुनुपर्छ।
9: जनहितका लागि नेपाल सरकार, महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सहयोग, रेडियो दिदी बहिनी 95.2 मेगाहर्जको सहकार्यमा कुसुमा नगरपालिका पर्वत।
10: नननी दाई, बन्दमा त आगो लागेछ, निभाउन जाऊ न।
11: हाम्रो धन डरेलोबाट जोगाउन डरो जताउने, वनमा जगेलो लगाउने कानुनी अपराध हो। डरेलो लागेको देखिमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौ, वन जोगिए मात्र हामी जोगिन्छौ।
12: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखरा,

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चिज बोल्समा पनि उपलब्ध छ।
1: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: सुरक्षाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आजै बनौ सानीमा रिलायन्स लाइफ इन्सुरेन्सको बीमा अधिकर्ता सानीमा रिलायन्स लाइफ इन्सुरेन्स खुलेर जिउ
1: छिटी भिटी प्रवेश आवेदन फारम खुलेको सम्बन्धी सूचना
2: एसई उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूमा हार्दिक बधाई तथा सफल भविष्यको शुभकामना
1: आफ्नो उज्जवल भविष्य प्राविधिक क्षेत्रमा बनाउन चाहने विद्यार्थीहरूका लागि यस धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानमा शैक्षिक सत्र 2083-84 लागि विभिन्न कार्यक्रमहरूमा भर्ना आवेदन फारम खुलेको सहर्ष जानकारी गराउँदछौ
2: उपलब्ध कार्यक्रमहरू सामान्य चिकित्सा एचए फार्मेसी मेडिकल ल्याब टेक्नोलोजी
1: फारम वितरण सम्बन्धी विवरण अनलाइन आवेदन दिने मिति 2083 वैशाख 29 गतेदेखि 2083 जेठ 13 गतेसम्म न्यूनतम योग्यता एसईमा न्यूनतम 2 GPA प्राप्त गरेको वा एसएलसी पास वा टीएसएलसी 68.33% उत्तीर्ण
2: विशेष जानकारी एसई प्राविधिक धारबाट उत्तीर्ण विद्यार्थीहरूले जुनसुकै कार्यक्रममा अध्ययन गर्न पाउनेछन्
1: हाम्रा सेवाहरू धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानको आफ्नै सुविधा सम्पन्न होस्टेलमा बस्न चाहने कलेजका विद्यार्थीहरू साथै अन्य पेसा व्यवसायमा आबद्ध गर्ल्सहरूको लागि होस्टेल भर्ना खुला गरिएको छ
2: छोटो अवधिको केयर गिभर तालिम तेस्रो समूहको समेत भर्ना धमाधम शुरू भइरहेको छ समयमै आफ्नो सिट सुरक्षित गरिहाल्नुहोस्
1: विस्तृत जानकारीका लागि धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठान बानापाचार द्वारेगौंडा बागलुङ बागलुङ बजारदेखि उपल्ला चौर हुँदै कुनुले जाने बाटोमा सम्पर्क नम्बर 068-420-003 420-001 मोबाइल नम्बर 98-576-21-917 98-576-35-567 र 98-451-20-736
3: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज हामी सबैको साझा आवाज
4: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करणी हो कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करणी नै हुन्छ यस्तो कार्य दण्डनीय छ खबरदारी गरौ कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं
5: नेपाल सरकार विज्ञापन बोर्ड
6: के तपाईँलाई हातखुट्टा झमझम गर्ने टाउको दुख्ने र रिङ्गट लाग्ने समस्या छ
7: के तपाईँलाई मुटु ढुकढुक गर्ने डर लाग्ने निद्रा नपर्ने छटपटे हुने गर्छ
8: यदि त्यसो हो भने अब चिन्ता नगर्नुहोस्
9: किनभने मणिपाल सुचन अस्पताल तथा सेवा सिटी हस्पिटल प्राली पोखराका वरिष्ठ मनोरोग नसा यौन तथा टाउको रोग विशेषज्ञ डाक्टर जयबहादुर खत्री
10: यही जेठ 23 गते शनिबार
11: बागलुङ मेडिकल हल कुसुमा बजार पर्वतमा आउँदै हुनुहुन्छ
7: त्यसैले हातखुट्टा झमझम गर्ने टाउको दुख्ने रिङ्गटा लाग्ने गुमाउने मुटु ढुकढुक गर्ने डर लाग्ने निद्रा नपर्ने छटपटी हुने झिझो लाग्ने दुब्लाउँदै जाने बढी रिसाउने जिउ आलस्य हुने मनमा बढी चिन्ता पर्ने छारे रोग हात खुट्टा काम्ने ओछ्यानमा पिसाब गर्ने योनिसा नहुने अत्याधिक मात्रामा रक्सी सेवन गर्ने लागु औषधको कुलतमा फसेका आदि मनोरोग नसा यौन तथा टाउको सम्बन्धी रोगीहरूले तुरन्त सम्पर्क गर्नुहोला
11: यहाँ हरेक दिन सुगर जन्डिस जीपीटी जीओटी लिभर फंक्सनल टेस्ट एलएफटी युरिक एसिड बाथ टाइफाइड दिशा पिसाब परीक्षण ब्रिय परीक्षण गर्भ परीक्षण ग्यास्ट्रिकको किरा भए नभएको परीक्षण समेत गरिन्छ
12: याद गर्नुहोला डाक्टर र आउने मिति
10: यही जेठ 23 गते शनिबार
13: स्थान बागलुङ मेडिकल हल बडगाउँ
14: सम्पर्क फोन नम्बर 067-424-2027 सम्पर्क मोबाइल नम्बर 98-572-2597 98-511-81-918

0: Mania Extreme Energy Drink.
1: निकट मा दिदी बहिनी, विकट मा दिदी बहिनी, यो हो रेडियो दिदी बहिनी।

0: चरक मेमोरियल हॉस्पिटल कर्मचारी संचय कोष द्वारा सूचीकृत अस्पताल।
1: यस चरक मेमोरियल हॉस्पिटल मा कर्मचारी संचय कोष का संचयकर्तालाई ₹1,00,000 सम्म को उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना, स्वास्थ्य योजना अंतर्गत वार्षिक ₹1,00,000 बराबर को स्वास्थ्य सेवा प्रदान गरिदै आएको छ।
0: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्तस्राव आदि रोगको उपचारको लागि ₹10,00,000 सम्मको उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
1: सेवा लिने क्रममा चाहिने जानकारी
0: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर।
1: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
0: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
1: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरा, फोन 061-552-493, 552-494, 582-778।
2: के तपाईँ प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ?
3: के आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
2: यदि त्यसो हो भने तपाईँको रोजाई पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
3: अध्यापन हुने विषयहरू
4: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज।
3: विशेषताहरू
4: विषय विज्ञद्वारा अध्यापन गराइने
3: अत्याधुनिक प्रयोगशाला
4: प्रविधि मैत्री शिक्षा सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय। सम्पर्क पश्चिमाञ्चल मावि पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि। फोन 061-577-444, 543-333।

0: एक दुईवटा नयाँ कुराहरू त छन् छन् चाहिँ, तर त्यो आएका नयाँ कुरामा पनि स्पष्ट रूपमा यसको अगाडि बढ्ने मार्गचित्र कस्तो हो भन्ने कुरा चाहिँ अहिले नै देख्न पाइएको छैन। त्यो कारणले ती केही कुराहरूमा चाहिँ अलिकति बेनिफिट अफ डाउट भनौँ होइन, हामीले चाहिँ अब शङ्काको लाभ चाहिँ दिन पाइयो, तर त्यो बाहेक चाहिँ यसो खासै नौलो कुरा आएन। र मलाई यसमा अब एउटा राम्रो लागेको पार्ट चाहिँ के हो त भन्दाखेरि, उहाँहरूले विदेशमा अलपत्र परेको मृत्यु भएकाको उद्धारको लागि चाहिँ एउटा जुन विनियोजनै गरेर जानुभएको छ, रकम विनियोजन गर्नुभएको छ, त्यो चाहिँ स्वागत योग्य कुरा छ। किनभने योभन्दा अगाडि यसरी छुट्याइएको थिएन र यसले गर्दा कन्फ्युजन थियो, वैश्य रोजगार बोर्डबाट कसरी खर्च गर्ने के गर्ने भन्ने खालका कन्फ्युजनहरू थियो, त्यो अब नरहला, अब त्यसको कार्यविधि बन्नै बाँकी पनि होला फेरि, जस एउटा खालको एउटा राम्रो स्टेप हो। अर्को चाहिँ जुन वैदेशिक रोजगारीमा रहेकाहरूलाई शिक्षासँग जोड्ने कुराहरू छ होइन, खुला विश्वविद्यालय मार्फतबाट, यो चाहिँ मेरो इन्ट्रेस्टको विषय पनि थियो, मैले त्यसमा स्टडी गर्नको लागि भनेर एउटा प्रपोजल पनि लेखेर बुझाएको थिएँ ठाउँ ठाउँमा, भन्छ यो मेरो इन्ट्रेस्टको विषय त्यहाँ आएछ, यसले गर्दाखेरि म खुसी हुने नै भएँ। किनभने यसले फेरि लङ टर्ममा हामीलाई राम्रो पनि गर्छ, किनभने यो वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यताकै कारणले गर्दाखेरि आफ्नो अध्ययनबाट छुट्नुभएकाहरूलाई यसले जोड्ने काम गर्छ, यो राम्रो कुरा हो, यो स्वागत गर्नुपर्छ यसलाई होइन। अब त्यो बाहेक भनेको सिप विकासका कुराहरू छन्, महिला उद्यमीहरूलाई सपोर्ट गर्ने कुराहरू छन्, जुन चाहिँ डाइरेक्टली वैदेशिक श्रम रोजगार भनेर चाहिँ सेक्सनमा नभए पनि अरू सेक्सनमा यो रिफ्लेक्ट हुन्छ। अब यसले राम्रो कुरा गर्छ, यसले भोलि गएर हामी प्रतिस्पर्धात्मक अर्थतन्त्रको कुरा गरेका छौँ भने विदेशबाट फर्केर आएकाहरूलाई खुला प्रतिस्पर्धामा यहाँ जान पनि सकिन्छ होला। लगानी आकर्षण गर्नका लागि केही कुराहरू पनि गरेका छन् होइन, त्यो लगानी आकर्षण गर्नका लागि गरेका कुराहरू पनि राम्रा छन्। जस्तो यो सेवा प्रवाहलाई चाहिँ सहज बनाउने भनेका छ, नेपाली नागरिकले विदेशमा लगानी गर्न पाउनेलाई चाहिँ सहजीकरण गर्ने भनेका छ, गैर आवासीय नेपालीहरूलाई यहाँ चाहिँ सेकेन्डरी मार्केटमा चाहिँ ट्रान्ज्याक्सन गर्न दिने, त्यो कारोबार गर्न दिने भनेका छ, त्यो चिज पनि राम्रो। अर्को यो इम्प्लोइमेन्ट लिङ्क प्रोडक्सन जोन सञ्चालन गरिने भनेका छ, अब यसको डिटेल्स त अब हेर्नै बाँकी छ, तर यसको बाई नेम चाहिँ नेचर नेम चाहिँ राम्रै होला जस्तो मैले अनुमान गरेका छु। अर्को चाहिँ यो कृषि र पशुजन्य उद्यम गर्न चाहनेहरूलाई चाहिँ 1000 जना युवाहरूलाई स्टार्टअप सुविधा दिने भनेको छ, यसले लगानीलाई चाहिँ हेल्प गर्छ होइन। त्यसपछि डायस्पोराको सिप पुँजी र सञ्जालको चाहिँ सदुपयोग गर्ने चाहिँ यो कस्तो खालको हुने के हुने हेर्न बाँकी छ, तर कमसेकम जुन विदेशमा रहनुभएको डायस्पोरालाई यसमा इंगेज गर्ने कुरा चाहिँ राम्रो कुरा हो। अर्को चाहिँ यो जुन बाँझो जमिन र सरकारी जग्गाहरू जुन युज नभइरहेको उपयोग बनाइरहेको छ, त्यस्ताहरूलाई चाहिँ एग्रो पुलिङ गर्नलाई भन्नुभएको छ। हामीले योभन्दा अगाडिको कुरा पनि गरेका थियौँ होइन, एग्रिकल्चर र टुरिज्म हाम्रो चाहिँ यो फरेन इम्प्लोइमेन्टको विकल्प वा रिटर्नीहरूको चाहिँ एउटा बेस्ट चोइस हुनसक्छ भनेर, यो कुराहरूले चाहिँ यसलाई हेल्प हुनसक्छ। यस्ता खालका राम्रा कुराहरू पनि आएका छन्। अर्को एक दुईवटा कुराहरू जस्तो सम्मानका कुराहरू छन् र उत्प्रेरणा दिने खालका कुराहरू पनि छन्। जस्तो फर्स्ट लस रिकभरी हुने गरी चाहिँ कर्जा सुरक्षाको कुराहरू आएको छ, भने अब यो कस्तो खालको हुने, त्यो म्यान्डेट कतिसम्म हुने, रेन्ज कति हुने, त्यो अब हेर्न बाँकी छ, तर जस यसले एउटा खालको उत्साह त दिन्छ नै, यो राम्रो कुरा हो। अब एआईको क्षेत्रमा ख्याति कमाएकाहरूलाई बोलाएर प्रमोट गर्ने पनि भनेको छ। त्यसपछि यो सामाजिक सुरक्षालाई चाहिँ अलिकति ब्रोडर बनाउने, जसले आफ्नो आफैलाई केयर गर्न सक्नुहुन्छ उहाँहरूलाई चाहिँ अर्काका लागि यो कुरा चाहिँ अलिकति छोड्नुहोस् भनेर एउटा खालको सोसल रेस्पोन्सिबिलिटीको कुराहरू उठाएको छ, त्यो पनि राम्रो लागेको छ मलाई। धेरै कुराहरू राम्रा राम्रा पनि यहाँ देखिएको छ, तर यति हुँदाहुँदै पनि यसले चाहिँ समग्र रूपमा श्रम रोजगारको क्षेत्रलाई खासै नयाँ उत्साह एकदम लै यो चाहिँ आयो ल हाम्रो सरकार हो भन्ने खालको चाहिँ अझै पनि त्यस्तो खालको जुरुक जुरुक बनाउने खालको चाहिँ भएन। किन यो भनिराखेको छु भन्दा, हामीहरूले योभन्दा अगाडिका सरकारहरूले गरेनन् गरेनन् भनिराख्दाखेरि उहाँहरूबाट अपेक्षा पनि त थिएन नि, तर जसको बलमा जसको भोटका कारणले गर्दाखेरि जितेर आएको सरकार, म्यान्डेट लिएर आउनुभएको सरकार छ, त्यो सरकार नै यति यो के भन्छ सामान्य खालको चाहिँ एनाउन्समेन्टमा मक्क पर्दाखेरि त यो त पहिलाको भन्दा अलिकति सब स्ट्यान्डर्ड पो भयो कि भन्ने चाहिँ मलाई शंका लागेको छ। यसलाई मैले चाहिँ त्यसरी बुझेको छु।
1: तपाईँले सुरुमा पनि भन्नुभएको थियो 83-84 अङ्क चाहिँ फेरियो, तर तपाईँको त्यो जुन पद्धति थियो, पुरानै सिस्टम अथवा पुरानै कल्चर भनौँ, संस्कार, यो बजेट भाषण गर्ने अगाडिको सरकारको जस्तै देखियो भन्ने कुरा, अलिकति चित्त बुझ्दो भएन भन्ने कुरा तपाईँले बताउनुभयो, त्यो चित्त नबुझेका कुराहरू यसपालिको बजेटमा चाहिँ अथवा त्यो पहिलेको जस्तै दोहोरिएका कुराहरू चाहिँ के छन्?
0: अब पपुलर डिसिजन्सहरू जस्तो एक्जाम्पलको लागि अब हामी हजारजनालाई सिप दिन्छौँ, होइन, महिला उद्यमीहरूलाई प्रोत्साहन गर्छौँ, कर्जा सुरक्षाका कुरा गर्छौँ भन्ने पहिला पनि त थियो नि, नभएको कुरा त होइन, खालि रिप्याकेजिङ न हो। अब रिप्याकेजिङलाई नै खुसी हुनुपर्ने त के भयो र नयाँ नौलो के आयो त? जस्तो अब इन्सेन्टिभको कुराहरू गर्दाखेरि एक दुईवटा नयाँ कुरा मैले देखेको भनेको, जस्तो गिग वर्कर्सहरूलाई चाहिँ हामी यो फर्मल सेक्टरमा ल्याउँछौँ भन्ने कुरा, यो चाहिँ नौलो हो। अब यसलाई त आउटस्ट्यान्डिङै मान्नु पर्यो, किनभने योभन्दा अगाडिसम्म आइसकेका थिएन। अब त्यो भनेर फेरि पहिलाकाले नसोचेको पनि होइन नै, पहिला जस्तो मागपत्रहरू हामीले यसो हेर्दाखेरि पहिलाको ट्रेड युनियनका साथीहरूले यो गिग वर्कर्सहरूलाई अर्गनाइजै गरिसक्नु भएको छ भनेदेखि त्यो फर्मलाइज नगरिकन बाध्यता पनि थियो। अब के भयो त भन्दाखेरि अहिले गरेको कुरामा एकदम नौलो नयाँ ल है, यो चाहिँ एकदम के भन्छ उत्कृष्ट खालका कुराहरू र नतिजा देला जस्तो खालको कुरा के छ त भनेर हेर्दाखेरि खासै केही पनि देखिएन। जस्तो यसमा एउटा कुरा के भनिएको छ भने श्रम तथा रोजगार क्षेत्रमा 3,63 करोड़ विनियोजन गरेको भन्ने कुराहरू हाइलाइट गरिएको छ, तर त्यसको चाहिँ डिटेल प्लानहरू हेर्दाखेरि चाहिँ फेरि पहिला चाहिँ वैदेशिक रोजगार बोर्डले चाहिँ 25,000 कतिलाई चाहिँ तालिम दिने, 25,000 तालिम दिने के दिने भने जस्तै खालको पपुलर डिसिजन्स मात्रै पो हो कि शंका गर्ने ठाउँ त्यहाँ पनि छ। अर्को बिना धितो ऋण र किस्ताबन्दीमा रोजगारदाताबाट भुक्तानीको व्यवस्था भनेको छ। अब यो रोजगारदाताबाट भुक्तानी गर्ने भनेर चाहिँ गराउँदाखेरि हामीसँग बायोलेटरल एग्रीमेन्टको फाउन्डेशन राम्रो छैन, अनि हामीले चाहिँ त्यताबाट चाहिँ रिकभर गर्छौँ भन्ने के आश भएर अहिले हामीले मलेसिया पठाइरहेकोमा जुन समस्या देखिराखेका छौँ, होइन, बाहिरबाट भन्दाखेरि त फ्री भिसा फ्री टिकट भनेको छ तर तिरेर गइराखेको छ भने त्यसलाई हामीले कन्ट्रोल गर्न नसकिरहेको अवस्थामा त्यो कसरी गर्ने? हुन त फेरि एउटामा चाहिँ यो के अरे बायोलेटरल एग्रीमेन्टलाई रिभिजन गर्ने, त्यसलाई राम्रो बनाउने, स्ट्रेन्थेन गर्ने पनि कुरा आएको छ, त्यसपछि के अरे दूतावासलाई चाहिँ सबल बनाउने, अलि सुदृढ बनाउने भन्ने पनि कुरा आएको छ। तर त्यो सबल र सुदृढ बनाउने चाहिँ कूटनीतिक आर्थिक कूटनीतिमा फोकस भनेर चाहिँ लेखिएपछि त हाम्रो श्रम कूटनीति कता गयो? त्यहाँ पनि ग्याप देखेँ मैले, होइन, अझै त्यो सँगसँगै जानुपर्ने कुराहरू हुन्थ्यो होला, तर त्यो चाहिँ कस्तो खालको भयो भने अहिले हेर्दा साउन्ड्स एकदम फेसिनेटिङ, प्याकेजिङ राम्रो आयो, अनि अब अर्को चाहिँ के भन्दाखेरि कलेबर चाहिँ युनिफर्म जस्तो देखियो, त्यति मात्रै हो। तर गुली कुरोमा जाँदाखेरि त खासै नयाँ कुरोहरू के आएर श्रम सम्झौताको पुनरावलोकन तथा नयाँ गन्तव्यसँग थप सम्झौता भनेर लेख्नु भएको छ? अब त्यो त पहिला पनि कुरा चलिराखै त हो नि। अब निजले नयाँ एनाउन्समेन्ट के दियो त? अब यसका लागि त्यो अघि भनेको 3 अर्बबाट त खर्च हुने हो भनेपछि त्यो ठाउँमै गइरहेछ कि छैन भन्ने कुरा त शंका हुने भयो नि त। अनि अर्को चाहिँ सिप सिकेर मात्र वैदेशिक रोजगारीमा पठाउने भन्ने कुरा यो अगाडिदेखि नै चलिरहेको कुरा हो, उहाँहरूले यसलाई प्रोग्रामको रूपमा ल्याउनु भयो, राम्रो छ। तर अब हामीले चाहिँ यो जुन अघिको भनेको सिप विकासको तालिमसँग यसलाई कसरी जोडेर हेर्ने, यसको कार्यविधि कसो हुने, पहिला जस्तै गरी चाहिँ वैदेशिक रोजगार बोर्डले जुन तालिम दिएर सकायो त्यस्तै खालको नेचरमा पो जाने हो कि, त्योहरू चाहिँ अहिले हामीले ध्यान दिन सकेनौँ भने फेरि डिजास्टर हुने कुराहरू हो। एउटै मान्छेले 25 तालिम लिन्छ, 25 सर्टिफिकेट राखेर सिभी बनाउने बाहेक केही पनि हुँदैन, त्यसको भत्ता खाने काम मात्रै हुन्छ, यो केही पनि हुँदैन। सो यस्ता कुराहरूमा अलिकति ध्यान दिनु पर्यो, हुन त उहाँहरूले ध्यान सोच्नु भएको होला होइन, किनभने टाइम म्यानेजमेन्ट उहाँहरूले है हामी चाहिँ यसमा छौँ भन्नुभएको छ त्यो कुराहरू। र अब एकदम बिल्कुलै नौलो नेपालको लागि अलिकति कन्ट्री स्पेसिफिक चाहिँ नौलो कुरा के छ भन्दा यो रेमिटेन्समा चाहिँ रिसिटको आधारमा यो लटरीको कार्यक्रम भनेको छ, नेपालको लागि लटरी कार्यक्रम नौलो हो। बीचमा एकपटक एउटा कुरा उठ्यो थियो तर खासै त्यसले केही प्रडक्सन दिएन, तर यो जुन लटरीको कार्यक्रमले हाम्रो ओभरअल इकोनोमीलाई चलायमान बनाउँछ, यसले कन्ट्रिब्युट गर्छ भनेर सोच्न सकिने खालको चाहिँ होइन। यो लटरी कार्यक्रम विदेशतिर पनि खालि एउटा अलिकति यो के भन्छ फर्मल र सरकारले चलाएको संरक्षित खालको जुवा जस्तै त हो, होइन। अब यसमा जोड्ने भनेको अब यसलाई यसका धेरै पहलहरू छन्, त्यसका धेरै पाटाहरू छन्, त्यसभित्र काम हुन्छ नै होला, त्यो भयो भने राम्रो, यसले इन्करेज गर्ला, तर त्यसैलेकै त्यसकै आधारमा चाहिँ यो रेमिटेन्सेसहरू इन्फ्लो त्यताबाट हुन्छ भन्ने छैन। किन भन्दाखेरि जबसम्म हामीसँग आफ्नो नेपाल राष्ट्र बैंकको च्यानल मार्फतमा जुन जुन तत्त जुन वैदेशिक रोजगारीमा गएका गन्तव्य मुलुकहरूका बैंकहरूसँग सम्झौता भएर कार्यान्वयनमा आउँदैन तबसम्म रेमिटेन्सको कुरामा हामीले यसरी लटरी सट्री ल्याएर चाहिँ त्यति धेरै आश गर्न चाहिँ सकिन्छ जस्तो लाग्दैन। नौलो छ होला, राम्रो भयो भने बेस्ट हो, तर यसैलाई चाहिँ धेरै खुसी हुने कुरा छैन, यही एउटा मात्रै चाहिँ नौलो कुरा जस्तो देखिन्छ। नत्र अरू सबै कुराहरू चाहिँ पहिला भइरहेकै कुराहरूलाई अगाडि बढ़ाएको छ। जस्तो अर्को एउटा कुरा शून्य लागतको कुरा आइरहेको छ, यो शून्य लागत भन्ने चीजलाई चाहिँ हामीले रोजगारदाताले व्यवहार गरी भनेर डिफाइन नगरेको अवस्थामा फेरि शून्य लागतले कन्फ्युजन हुन्छ। हामीले रिक्रुटमेन्ट कस्टलाई अहिले पनि त्यो करिडोर स्पेसिफिक, ट्रेड स्पेसिफिक गरेर टुक्रा गरेर यसमा लाग्ने कस्ट के हो भनेर एनालाइसिस गरेर रिपोर्ट नल्याएसम्म यो शून्य लागत भन्ने चिजले अझ थप कन्फ्युजन लिने मात्रै हो। अब कस्तो हुन्छ भन्दाखेरि यसले कन्फ्रन्टेसन बढाउँछ भनौँ न एक हिसाबले। वैदेशिक रोजगार व्यवसायीहरूले के भनिराख्नु भएको छ भन्दा हामीलाई एक महिना बराबरको चाहिँ हामीलाई सेवा शुल्क चाहिन्छ भनिराख्नु भएको छ, अनि अरू बाँकी सबैले के भन्नुभएको छ भने यो पैसा लिन पाइँदैन भन्नुभएको छ। अरूले पनि भनेको के होला भन्दाखेरि यो सेवा शुल्क भार चाहिँ कसलाई पर्नु भएन भन्दा श्रमिकलाई पर्नु भएन। अब मेरो मतको कुरो गर्नुहुन्छ भने मलाई के लाग्छ भन्दा यो उहाँहरूलाई एक महिनाको, दुई महिनाको, तीन महिना कति हो त्यो लिनु पाउनुपर्छ, तर त्यो कोसँग रोजगारदातासँग लिनु पाउनुपर्छ। त्यो पार्टबाट जानुपर्नेमा हामी शून्य लागत भनेर चाहिँ एकदम एम्बिगुअस कुरा गरिदियो भनेदेखि त्यसले कन्फ्रन्टेसन ल्याउँछ। उसै पनि अहिले तत्काललाई वैदेशिक रोजगार व्यवसायी र सरकार बीचको सम्बन्ध त्यति राम्रो भइरहेको छैन। यो अवस्थामा चाहिँ त्यसरी चाहिँ एनाउन्समेन्ट आउँदाखेरि यसले अलिकति काउन्टर प्रोडक्टिभ हुन्छ कि अलिकति त्यो पार्टबाट नै सोच्नुपर्छ होला। यसलाई इम्प्लोयर पे मोडलमा चाहिँ गर्ने, त्यसका लागि चाहिँ सरकारले एकाउन्टेबिलिटी लिएर त्यसका लागि हामी चाहिँ नेगोसिएसन गरिदिन्छौँ भन्या भएदेखि यसले वैदेशिक रोजगार व्यवसायलाई पनि ल्याउँथ्यो, नागरिक समाजलाई पनि ल्याउँथ्यो, ट्रेड युनियनलाई पनि हुन्थ्यो, सरकार पनि सँगै हुन्थ्यो, सँगै हुन्थ्यो। तर यसले अलिकति एम्बिगुअस कुरा गर्यो कि जस्तो मलाई फिल भएको छ। अब बुझ्नेले आफै बुझ्छन् भन्ने खालको छोडिदिने हो भने त यसलाई त्यो त अर्थै रहेन, तर त्यसरी अलिकति क्ल्यारिटीतिर जानु पर्थ्यो कि भन्ने हो। अब यसमा मैले देखेको दुई तिनवटा कुरा राम्रो भनेकोमा अघि मैले भनिहालेँ, यो जुन रिप्याट्रिएसन, डेड बडी रिप्याट्रिएसन र अनि त्यसपछि क्राइसिसमा भएका वर्कर्सहरूलाई फैर्ता लिएर आउने कुरामा जुन बजेट विनियोजन छ त्यो चाहिँ बेस्ट हो। यो बजेटको सबभन्दा बेस्ट पार्टै त्यही हो मैले देखेको। अब अरू भनेको चाहिँ लगभग खासै नयाँ कुरा चाहिँ, अब त्यो पनि नयाँ कुरा चाहिँ होइन तर बजेटै विनियोजन गराएर खुसी भयो हो, नयाँ कुरा के पनि होइन, रिप्याकेजिङ हो। नौलो कुरा आएको भनेको लटरीको कुरा हो, त्यो बाहेक त्यो जुन इन्करेजमेन्टका कुराहरू होइन, अनि त्यसो प्रोटेक्सनका कुराहरू, सामाजिक सुरक्षाका चाहिँ लाई एक्सप्यान्ड गर्ने कुराहरू चाहिँ उहाँहरूको इन्टेन्सन राम्रो देखिन्छ, पोजिटिभ इन्टेन्सनका साथ राम्रो कुरा अगाडि ल्याउनु भएको छ। यही प्रायोरिटीमा उहाँहरूले एकदम राम्रो स्पेसिफिकली काम गर्न सक्नुभयो भने सबैलाई सँगै ल्याएर छलफल गरेर निर्णय उहाँहरूको उहाँहरूले गर्नुहोस्, छलफलमा सबैलाई बोलाउनुहोस्, त्यो गर्यो भने चाहिँ इम्प्लिमेन्टेसन सजिलो हुन्छ होला।
1: सर, तपाईँले ब्यालेन्स तरिकाले भन्नुभयो, राम्रा पक्षका कुराहरू पनि बताउनुभयो, नराम्रा पक्षका कुराहरू अथवा भनौँ न अलिकति चित्त नबुझेका कुराहरूलाई पनि ब्यालेन्स तरिकाले सन्तुलित रूपमा बताइसक्नुभयो। ठ्याक्कै भन्नुपर्दाखेरि जुन अहिलेको बजेट छ यो चाहिँ हाम्रो विशेष गरी श्रम र रोजगार मैत्री बजेट भन्न मिल्छ कि मिल्दैन?
0: यसलाई श्रम रोजगार मैत्री बजेट भन्न मिल्छ, तर यो भन्न मात्रै मिल्छ। अब कार्यान्वयनको कुरामा अघि मैले भने जस्तो धेरै ग्रे लाइनहरू छन्, त्यो ग्रे लाइनहरू स्पेसिफिक भइदिए भए अझ हामी खुसी साथ मन खोलेर भन्न मिल्थ्यो। तर के त भन्दा अब जस्तो हामीले त त्यही भएको टेक्स्टलाई नै हेरेर न भन्ने हो, टेक्स्टलाई हेरेर भन्दाखेरि चाहिँ यो मैत्री श्रमिक मैत्री बजेट हो तर अपर्याप्त हो। यसले दुईटा पार्टबाट अपर्याप्त छ, एउटा यसले डिफाइन गर्न सकिरहेको छैन के हो त त्यो भनेको, हामीले आफैले भनेकै कुरा के हो भनेर डिफाइन गर्नलाई चाहिँ अझै धेरै कुराहरू छन् त्यसका आस्पेक्ट्सहरू, त्यो कारणले डिफिनेसन गर्नै पर्छ भने, अर्को चाहिँ के हो त भन्दाखेरि यति कुराले त्यो बजेट विनियोजनबाट यी सबै भनेका कुराहरू सम्भव छन् त भन्ने क्वेसन चाहिँ छ।
1: अनि यो अर्को पाटो भनेको जति पनि यो नेपालमा युवा रोजगारी र वैदेशिक रोजगारीका जति पनि वर्तमान तथ्याङ्कलाई हेर्दाखेरि चाहिँ बजेटले सही समस्या पहिचान गरेको छ कि छैन?
0: अहिले कस्तो भयो भने यो बजेटको टाइमिङ र मन्त्रालयले गरिरहेको कन्सल्टेसनको टाइमिङ चाहिँ जुरिया जस्तो लाग्छ मलाई। त्यो कारणले हजुरको क्वेसनको एन्सर इज त्यसरी एकदम छैन, डिटेल्समा छैन। कस्तो भयो भने मन्त्रालयले पनि कन्सल्टेसन गर्दैछ, दुई तीन महिनाको प्लानहरू ल्याउँदैछ होइन, अनि त्यसपछि आएर उहाँहरू मल्टी स्टेक होल्डरसँग कन्सल्टेसन गर्दै हुनुहुन्छ मैले पाएको जानकारी अनुसार। अनि त्यसपछि आएर अब यो बजेट चाहिँ जेठ पन्ध्रमा आउनै पर्ने बाध्यता थियो, त्यो कारणले गर्दाखेरि प्रोबेब्ली मैले खालि डट जोड्न खोजेको, एनाउन्समेन्ट अहिले भइहाल्छ अब डिटेल्सहरू पछि आउँछ भनेर पो गर्नुभयो कि जस्तो फिलिङ चाहिँ हुन्छ।
1: त्यो पहिलेका बजेट भाषणले जति पनि कार्यक्रमहरू ल्याए अथवा योजनाहरू बनाए त्यसो कतिको कार्यान्वयन भए?
0: यस्तो छ, अब हामीले यसलाई दुई तरिकाबाट हेर्नुपर्छ। एउटा चाहिँ के हो त भन्दाखेरि यसले प्रत्यक्ष रूपमा श्रमिकले अनुभूति गर्ने गरी के परिवर्तन भए भन्ने कुरा एउटा हो भने, अर्को चाहिँ त्यसले दीर्घगामी रूपमा चाहिँ के कहाँ कहाँ असर गर्यो भन्ने कुरा हेर्नुपर्छ। दीर्घगामी असर गर्ने कुराहरूमा पहिलाका बजेटहरूले काम गरेका थियो, प्रत्यक्ष रूपमा श्रमिकले अनुभूति गर्ने खालका चाहिँ परिवर्तन केही पनि भएनन् पहिलाको बजेटबाट। तर दीर्घकालीन प्रभाव पार्ने कुराहरू जस्तो एक्जाम्पलको लागि पहिलाको बजेट मात्रै एक्जाम्पलले बुझाउनलाई, जस्तो हामीले विदेशमा रहेका नेपालीहरू जुन जेलमा हुनुहुन्छ अथवा चाहिँ मुद्दा खेपिराख्नु भएको छ उहाँहरूको लागि लिगल असिस्टेन्सको जुन थियो त्यो त दिएको त्यसले दीर्घकालीन प्रभाव पार्ने चिज हो नि त त्यो त त्यो। तर प्रत्यक्ष श्रमिकले त त्यसले सारा श्रमिकले त त्यो कुरा अनुभूति गर्दैन, जसलाई परेको छ उसलाई मात्रै हो त्यो त पोलिसी लेभलमा त्यसले चेन्ज ल्याउन सक्ने कुरा हो। हेर्दाखेरि एउटा इन्डिभिजुअल केस ह्यान्डल गरे जस्तो, तर त्यसले त एउटा प्रेसिडेन्स इस्टाब्लिस गर्छ नि त। त्यस्ता खालका कामहरू पहिला कहिले भए तर के भएन भन्दा, जस्तो यही के भन्छ वैदेशिक रोजगारीमा जानको लागि लिने ऋणको चक्रीय ब्याजमा पर्नुपर्ने कुरालाई समाधान गर्नुपर्ने कुराहरू अहिले पनि भएको छैन, पहिला पनि थिएन, भनेपछि चक्रीय ऋण लिएर जानेलाई समाधान गर्ने कुराहरू यस्ता खालको कुराहरू अहिले पनि छैन। अब यहाँनिर एउटा एनाउन्समेन्ट के आयो यो बजेटले चाहिँ भन्दा, त्यहाँ हिट गर्न सक्ने चक्रीय ब्याजसम्मलाई हिट गर्न सक्ने चाहिँ के भन्दा बिना धितो ऋण दिने र रोजगारदाताबाट क्रमशः उठाउने भन्ने कुरा चाहिँ आयो। तर त्यो नेपालमा बसेर रोजगारदातासँग त्यसरी लिन सकिन्छ र भन्ने क्वेसन छ। नेपालमै भएको रोजगारदातासँग उठाउन सकिँदैन, अब विदेशमा भएका रोजगारदातासँग कसरी उठाउने होला र होइन। अब सिप सिकेर जानुपर्छ अनि यसले प्रोडक्टिभिटी गर्छ भनिसकेपछि हामीले एउटा पार्टबाट त ल ठिक छ, सिप सिकेपछि उसको चाहिँ ओभरअलमा पाउने कमाउने कुराहरू बढ्छन् होइन, अनि सिप विकास भइसकेपछि उसको इम्प्लोएबिलिटी पनि बढ्छ, रोजगार पाउने क्षमता पनि वृद्धि हुन्छ, आफ्नै व्यक्तिगत क्षमता वृद्धि हुन्छ भन्ने एउटा आस्पेक्ट होला। तर त्यो सिप विकाससँग चाहिँ हामीले केही गरी सिस्टमेटिकली जोड्न सकेनौँ र यसै गरी बाहिरबाट आएर तीन महिने छ महिने तालिमहरू मात्रै दिने हो भनेदेखि वर्कर्सहरूको इन्ट्रेस्ट निड त्यसले फुलफिल गर्छ कि गर्दैन, रुचि हुन्छ कि हुँदैन, आवश्यकता हो कि होइन भन्ने कुरा पनि हेर्नु पर्ला। र अर्को पार्टमा के पनि हो भन्दाखेरि यो तीन महिना चाहिँ यहाँ गरिराख्ने बेलामा त म तीन महिना त्यहाँ तलब थाप्छु भनेर जुन मेन्टालिटी ग्रो भइसकेको छ त्यो मेन्टालिटीलाई कसरी एड्रेस गर्छ त गर्दैन नि त। सो इन्सेन्टिभाइज गर्ने हो त्यसलाई भनेदेखि चाहिँ त्यो जस्तो दुई महिना तिमी यहाँ कुर्दाखेरि त्यहाँ पाउँछौ भन्ने ग्यारेन्टी म दिन्छु भनेर सरकारले भन्न सक्नु पर्यो नि त, त्यो त सरकारको स्कोपमा पर्दैन। त्यो कारणले गर्दा यस्ता खालका एनाउन्समेन्ट्सहरू चाहिँ कस्तो हो भन्दाखेरि सुन्दा राम्रो सुनिन्छ, प्याकेजिङ राम्रो हुन्छ, तर त्यसको इफेक्ट हुन्छ, त्यो इफेक्टमा अलिकति क्यालकुलेसन भएन कि भन्ने हो। बरु इनबिल्ट के गर्न सकिन्थ्यो भने, जस्तो अहिले टेक्निकल स्कुल्सहरूको कुरा कन्सेप्टहरू धेरै उठ्या छन् होइन, अहिले ठाउँ ठाउँमा चाहिँ प्राविधिक शिक्षालाई चाहिँ फोकस गरेर स्कुलको करिकुलम डेभलप भएको छ भने त्यहीमै चाहिँ हामीले इन्भेस्टमेन्ट गरेर अनि त्यहाँबाट चाहिँ सिपयुक्त जनशक्ति चाहिँ निकाल्न पाएको भए त अहिले छुट्टै अर्को थप सिपको कुराहरू गराख्नु पर्दैन थियो होला नि त। जस्तो एक्जाम्पलको लागि मैले त पाइनँ, म भन्दा अगाडि मेरो दाजु दिदीहरू दुई चार वर्ष जेठाहरूले के पाउनुभयो भन्दाखेरि उहाँहरूले कुकिङको अनि त्यो गार्डनिङको के को चाहिँ उहाँले पूर्व व्यावसायिक भनेर तालिमै त्यहीँ गर्नुहुन्थ्यो, केही नजाने पनि त्यति त जान्नुहुन्थ्यो नि त उहाँहरूले, पूर्व व्यवसायिक त कम्पलसरी थियो, हाम्रो पालिमा थिएन होइन, मभन्दा पछिको त झन् के पनि गर्नै पाइएन, हामीसँग सुन्नसम्म पायौँ, अगाडि गाड देख्न पायौँ। त्यो जोड्दै चाहिँ लगेर यसलाई चाहिँ एउटा खालको करिकुलमको सेटभित्र ल्याउन पाएको भए के हुन्थ्यो त भन्दाखेरि बाह्र कक्षा दस कक्षा पास गरिसकेपछि दस र बाह्र कक्षाको थ्रेसहोल्डलाई पास गरिसक्दा उनीहरूसँग सामान्य सिप त भइसक्थ्यो नि त। अब सिपयुक्त जनशक्तिको कुरा गर्ने हो भने हामीले माथिबाट रिइन्फोर्स्ड तालिम दिएर धेरैलाई क्याप्चर गर्न सक्दैनौ। रिइन्फोर्स तालिमले कसलाई दिन्छ त भन्दा टार्गेटेड पपुलेसनलाई मात्र दिन्छ, हाम्रो उद्देश्य टार्गेटेड पपुलेसन होइन। र ओभरअल यो बजेटको चाहिँ इन्टेन्सन के पनि देखिन्छ भन्दा सरकारले यो वर्कफोर्सलाई रिटेन गर्ने भन्ने चाहिँ यो बजेटले देखाउँछ, तर रिटेन्सन क्यापेसिटी हाम्रो छ कि छैन भन्ने कुराको एड्रेसै गर्दैन। यो बजेटको इन्टेन्सनको लाइनमा हेर्नु हो भने त्यहाँ देखिन्छ हामी चाहिँ जनशक्तिलाई यहाँ रिटेन गर्ने होल्ड गर्ने भन्ने नै देखिन्छ कि ओभरअल। अब त्यसका लागि यो तयारीका कुराहरू यहाँ आएका छन्। तर आजको मितिमा जब हामीले हेर्ने हो भने 2200 जति चाहिँ दैनिक रूपमा गइराखेका छन्, त्यो 2200लाई घटाएर 2000 ल्याउनको लागि प्लान के त, त्यो त यहाँबाट देखिँदैन। ल रिटेन्सनको कुरा गरियो, भोलि फर्केर आइसकेकाहरूलाई तिमीहरू जान पाउँदैनौ भनेर रोकेर त भएन होला, होइन कसरी रिटेन गर्ने त, हाम्रो स्पेसिफिक क्षेत्र बनाइदिनु पर्यो नि त। सरकारको पार्टबाट के भइरहेछ त, त्यो चिज त देखिएन यसबाट, भनेपछि यो पार्टबाट म स्केप्टिक छु होइन। तर के त भन्दाखेरि फेरि अब यो राम्रो एनाउन्समेन्ट गरेर आएको कुरालाई रिप्याकेजिङै भए पनि राम्रोसँग चाहिँ आइसकेको कुरालाई त राम्रो भन्नु त पर्यो, तर पनि त्यति धेरै होपफुल अहिले नै त भइराख्ने अवस्था चाहिँ छैन।
2: त्यसो भए यो कार्यान्वयनमा चाहिँ समस्या हुन सक्ने सम्भावना चाहिँ कतिको देख्नुहुन्छ?
0: मैले 100% कार्यान्वयनमा जटिलता देख्छु, समस्या होइन। जटिल किन छ समस्या भनेको त भोलि जटिल बल्झेपछि समस्यामा आउला होइन, तर अलि जटिल किन छ भन्दाखेरि त्यो क्ल्यारिटी देखिएन क्या। अघि मैले भने जस्तो रिटेन्सन इन्टेन्सन हो, गुड इन्टेन्सनले गुड फेथले उहाँले ल्याउनु भएको हो, तर त्यो रिटेन्सन गर्ने प्लान के छ र अरू धेरै सोच्नु परेन। 2022 जान लागेका अहिले 3200 पुगेको थियो कुनै टाइममा, सो त्यो 3200 घटाएर हामी 1800 ल्याउने प्लान के त भन्ने चाहिँ प्लान छैन। हामी केमा कुरा गरिराखेका छौँ त भन्दाखेरि अरू पेरिफेरल कुराहरूमा चाहिँ कुरा गरिराखेका छौँ, फोकस गरिरहेका छौँ भने त्यसले खासै होप दिँदैन, त्यो कारणले गर्दा जटिल हुन्छ। र अब अरू एक दुईवटा प्लानैको उसमा हेर्ने हो भने पनि नि प्लान नै गरेर एकचोटि हेर्दाखेरि जस्तो यो के अरे एग्रो पुलिङको कुरा आयो, त्यो एग्रो पुलिङको प्रायोरिटी कसलाई त कसले पाउँछ त, भोलि निजी क्षेत्रलाई एग्रो पुलिङको प्रोत्साहन गर्ने भनेर भनेको छ, त्यो भनेदेखि के ठूला बिजनेस हाउसेसहरूले चाहिँ त्यसलाई लिँदैनन् भन्ने के ग्यारेन्टी भयो होइन। अब त्यो एग्रो पुलिङ गर्दाखेरिको टर्म्स एण्ड कन्डिसन्सहरूको कुराहरू कस्तो हुने के हुने, हामीले जुन त्यो स्पेसल चाहिँ एग्रिकल्चर जोनको कुराहरू गरिरहेको छौँ, त्यो स्पेसल एग्रिकल्चर जोनले चाहिँ कुन चाहिँ इन्डस्ट्रीलाई ब्याकअप गर्नलाई चाहिँ त्यहाँ हुन्छ, जस्तो एक्जाम्पलको लागि यो मोरङको करिडोरमा कपर केबलको ठूलो इन्डस्ट्री छ, अब त्यो कपर केबलको इन्डस्ट्रीलाई चाहिँ बेनिफिट हुने गरी त्यहाँको एग्रो पुलिङ गरेर देखाउनु पर्यो नि त। अब यो फेरि सुन्दाखेरि दुईवटा फरक कुरा गरे जस्तो हजुरलाई साउन्ड होला, तर मैले भन्नु खोजेको छ भने त्यहाँनिर एग्रो त्यो गर्छ भने त्यसको फिल्टरेसन प्रोसेसलाई चाहिँ नदीमा जुन त्यो त्यसको कपरको त्यो प्युरिफिकेसन गरेपछि जान्छ, त्यसलाई प्युरिफाई गर्नलाई नर्कट रोप्ने एग्रो पुलिङको प्लान पो ल्याउनु पर्यो त, भनेको स्पेसिफिक हुनु पर्यो, त्यो ठाउँको लागि त्यही चाहियो। त्यो स्थानीयबाट गर्ने भनेको राम्रो कुरा हो, तर त्यो स्थानीयले त्यो कुरासम्म चाहिँ सोच राखेर बजेट राखेर ह्युमन रिसोर्स छ कि छैन त त्यहाँ पनि हेर्नु पर्यो क्या। त्यतातिर चाहिँ हेरिएको देखेर अब हुन त फेरि आउला भन्ने पार्टमा छु म अझै पनि, अब 15 गते ल्याइहाल्नु पर्ने, यता कन्सल्टेसन चलिरहेको भएर त्यो डिटेल नआएको हुनसक्ला, तर यो कुराहरूलाई ध्यानमा दिइएन भने फेरि पनि गाह्रो हुन्छ। जस्तो एक्जाम्पलको लागि अर्को एउटा थप एक्जाम्पल, अब हामी विराटनगर जुट मिल त रिभाइभ गर्नु नसकौँला अरे आजको मितिमा, तर जुटको खेती हुने त त्यो एरिया अहिले पनि त हो नि होइन, जुटको खेती गर्नलाई त रोक्या होइन, त्यो त इन्डस्ट्री फर सम रिजन बन्द भयो, भनेपछि वाई नट हामी त्यो पुरानो कुरालाई चाहिँ सानसानो इन्टरप्राइजरलाई एग्रो पुलिङ गरेर त्यो गर्यो भने त त्यो त मेन बाली भन्दा फरक बाली उब्जने चिज भयो जुट खेती त। त्यतातिर सोचेको खोइ त त्यो प्लान खोइ डिटेल प्लान, हामी एग्रिकल्चर र टुरिज्मलाई चाहिँ खालि के भने नाराको रूपमा मात्रै लिएर आएर त कहिलेसम्म गर्ने, यहाँ चाहिँ होमस्टेको कुराहरू यसमा देखेको छैन क्लियरली, तर पर्यटनको कुराहरू चाहिँ यसमा जोडिएको देखेको छु, भनेपछि होमस्टेको कुरालाई पनि जोडेर चाहिँ ल्याइदिएको भएदेखि त अहिले हामीसँग एउटा स्ट्रक्चर थियो। जस्तो एक्जाम्पलको लागि हामीसँग होमस्टे एसोसिएसनले नेपालभरिको होमस्टेलाई एउटा खालको हेर्ने खालको क्याटर गर्ने खालको एउटा सिस्टम स्ट्रक्चर छ, त्यो सिस्टम स्ट्रक्चरलाई चाहिँ रिइन्फोर्स गरिदिएको भए त यो सानो लेभलको माइक्रो एन्टरप्राइजेसहरू जुन त्योसँग एसोसिएटेड हुन्थ्यो खालि घरमा नाराको रूपमा मात्रै लिएर आएर त कहिलेसम्म गर्ने, यहाँ चाहिँ होमस्टेको कुराहरू यसमा देखेको छैन क्लियरली, तर पर्यटनको कुराहरू चाहिँ यसमा जोडिएको देखेको छु, भनेपछि होमस्टेको कुरालाई पनि जोडेर चाहिँ ल्याइदिएको भएदेखि त

0: तरकारी उत्पादन गर्ने, कुखुरा पालिदिने, दूध उत्पादन गर्ने पनि त इण्डस्ट्री हुन्छ नि त। त्यो पेरिफेरल इण्डस्ट्रीलाई पनि सपोर्ट गर्ने गरी चाहिँ हामीसँग प्लान भइदिएको भए यसले अझ राम्रो गर्थ्यो कि होइन। अब त्यो अब आउला भनेर आश मात्रै गर्ने हो कि साँच्चै नै आउँछ भनेर होप पनि राख्ने भन्ने चाहिँ डाउटमा भएको भएर जटिलता छ। इम्प्लिमेन्टेसनमा धेरै जटिलता चाहिँ यो क्ल्यारिटी नभएको कारणले छ। प्रोग्राम एनाउन्समेन्टहरू आफैमा राम्रा छन् तर त्यो इम्प्लिमेन्टेसनको यो जटिलतालाई हेरिएन भने यसले हजुरले भने जस्तो समस्यामा चाहिँ पुर्याउँछ।
1: कार्यक्रम देश परदेशमा हामी आर्थिक वर्ष 2083-84 को बजेट, श्रम तथा रोजगार, वैदेशिक रोजगारी, सिप विकास, उद्योग तथा रोजगारी सृजना बीचको सम्बन्धको विषयमा श्रम तथा आप्रवासन विज्ञ निलाम्बर बडालसँग कुराकानी गरिरहेका छौं। कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
2: Dear consumer, this is me, and I work for Michelin, worldwide franchise, India to Michigan, and I'm here to tell you what I have to offer. Light truck passenger, tires, they're awesome, super, wonderful, excellent, amazing. Number one rule, though, we're all about safety. When I go in transit, I'm safe there and safe back. Spread out the word from the roads to the racetrack. Michelin, Michelin.
3: जतिमा चाहियो त्यतिमा पाइयो, बजेट र प्याकेज तपाईँकै रोजाइको। अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ। क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई ₹12,000 इन्टरनेट बोनस। सम्पर्क 9801004477। क्लासिक टेक, जतिमा चाहियो त्यतिमा पाइयो।
4: के तपाईँ ढाड, कम्मर, घुँडा, गर्दन दुख्ने समस्या, युरिक एसिड, बाथ रोग, नसा सम्बन्धी समस्या वा अन्य कुनै दीर्घ रोगबाट पीड़ित हुनुहुन्छ?
5: यस्ता समस्याको आयुर्वेदिक पद्धतिबाट सर्वसुलभ उपचारका लागि बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय मार्फतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई आजै सम्झनुहोस्।
4: हाम्रा सेवाहरू:
5: ओपिडी सेवा,
4: विशेषज्ञ ओपिडी सेवा,
5: निशुल्क औषधि वितरण,
4: सशुल्क फार्मेसी सेवा,
5: फिजियोथेरापी सेवा,
4: अकुपंचर सेवा,
5: योग परामर्श सेवा,
4: क्रियाकल्प सेवा,
5: पूर्व कर्म पञ्चकर्म सेवा,
4: छार सूत्र सेवा,
5: जलौका सेवा,
4: अग्निकर्म लगायत अन्य विभिन्न सेवाहरू।
5: प्रयोगशाला सेवा बिहान 8 बजेदेखि 3 बजेसम्म।
4: विस्तृत जानकारीका लागि
5: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, बागमती करिडोर, कैरीगाउँ, काठमाडौँ। फोन नम्बर 01-4110-6-96, 98-514-2403।

0: सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क
1: उज्यालो रेडियो नेटवर्कमा तपाईँ अहिले सुन्दै हुनुहुन्छ कार्यक्रम देश परदेश। यो कार्यक्रम देशैभरिका विभिन्न एफएम रेडियो स्टेशनका साथै उज्यालो अनलाइन तथा फेसबुक लाइभबाट एकसाथ प्रसारण भइरहेको छ। यो कार्यक्रम तपाईँ आफूले चाहेका बेलामा उज्यालो अनलाइन .com सुन्न र डाउनलोड गर्न सक्नुहुन्छ। हामी कार्यक्रम देश परदेशमा छौं। आर्थिक वर्ष 2083-84 बजेट श्रम तथा रोजगार, वैदेशिक रोजगारी, सिप विकास, उद्योग तथा रोजगारी सृजनाको विषयमा श्रम तथा आप्रवासन विज्ञ निलाम्बर बडालसँग कुराकानी गरिरहेका छौं। अब बाँकी कुराकानी सुनौं।
2: वैदेशिक रोजगारीमा जाने जति पनि युवाहरूको संख्या छ, त्यसलाई चाहिँ नेपालमै रोक्ने आधार कतिको देख्नुहुन्छ?
3: अब यो यस्तो छ, आर्थिक सामाजिक रूपमा हेर्नुपर्छ यसले। सामाजिक रूपमा हामी रोक्न सक्दैनौं यो जति टाउको फुटा पनि रोकिँदैन, किनभनेदेखि पल्ला घरको मान्छे गइराखेको छ, मैले यहाँ चाहिँ मैले एकदम राम्रो स्ट्रङ केही कुरा नदिकन किन रोकिन्छ? रोकिन रोकिँदैन नि, होइन? आजको मितिमा एउटा भिसा लिएको मान्छेले चाहिँ अमेरिकाको भिसा भएको, एकदम स्पेसिफिक एक्जाम्पल, अमेरिकाको भिसा लिएको मान्छे अमेरिका नगएर नेपालमा बस्यो भने गाली गर्ने अवस्था छ नेपालीहरूले, साथीहरूले, होइन? भनेपछि त्यो अवस्था भनेको सामाजिक कुरा छ नि त, त्यो चिजबाट त हामी रोक्न सक्दै सक्दैनौ। तर अब इकोनोमिक रिटेन्सनको कुरा, इकोनोमिक आस्पेक्टबाट रिटेन्सनको कुरालाई चाहिँ हामी केही हदसम्म सक्छौ। जस्तो एक्जाम्पलको लागि, सबैजना वैदेशिक रोजगारीमा जान लागेका मान्छेहरू जुन छन् ती सबै एप्लिकेन्ट्सहरू जान पाएको होइनन्, सर्टेन पर्सेन्ट जानु भएको हो।

0: होइन त्यो कुरालाई हामीले ध्यान दिने हो भनेदेखि हामीसँग यहाँ भएका विकास निर्माणका कार्यक्रमहरू जति पनि छन् होइन यसमा चाहिँ हामीले डाइरेक्ट लिङ्केज गर्न सक्यो भने केही रिटेन्सन सुरु हुन्छ। त्यो रिटेन्सन सुरु भएर त्यसले प्रोडक्सन राम्रो दियो भने बल्ल के हुन्छ त भन्दा नेक्स्ट जेनेरेसन रोकिने हो। अहिलेकोमा हामीले बिउ रोपेका छैनौँ, हामी रोक्ने मात्रै कुरा गरेर रोकिनेवाला छैन। सो अहिले हामी कुन फेजमा छौं भनेर हेर्ने हो भने अहिले हामी रिटर्न फेजमा छौं। त्यो रिटर्न फेजमा भएको अवस्थामा त्यो रिटेन गर्ने, त्यो रिटर्निङहरूलाई रिटेन गर्ने प्लानहरू स्पेसिफिक नल्याउने हो भने यसले नयाँ जान लागेका एस्पाइरेन्टहरूलाई रोक्न सक्दैन। हुन त यो बजेटमा एउटा रिटर्निङहरूको प्रोग्राम पनि बनाएको छ, एनाउन्स गरेको छ होइन, तर त्यो रिटर्निङहरूको प्रोग्राम कस्तो खालको के हो, कुन स्कोपमा कतिसम्म भन्ने कुराहरू स्पष्ट छैन। अब त्यो पहिला पहिला भएका गफहरू जस्तै चाहिँ गफ हुने हुन् भनेदेखि अब यो फेरि यो पनि एउटा गफ होला होइन, यसमा चाहिँ साँच्चै नै क्यालकुलेटेड प्रोग्रामहरू आउँछ भनेदेखि चाहिँ यो राम्रो कुरा होला। त्यसले एउटा रिटेन गर्नेलाई एउटा आइडिया दिन्छ, त्यो रिटेन्सनले एस्पाइरेन्टलाई रोक्छ। अब भेरी त्यो दुईटा सेन्टेन्समै भन्ने हो भने चाहिँ एस्पाइरेन्टलाई रोक्न सामाजिक आर्थिक रूपमा सकिँदैन, रोक्ने नै हो भनेदेखि हामीले रिटर्निङलाई रिटेन गरेर देखाउनु पर्यो र अनि एस्पाइरेन्टहरू रोकिन्छन्।
1: त्यो लक्ष्य स्पष्ट भएन भन्ने कुरा तपाईँले जोड्नुभयो नि, जुन संख्या देखाइदिनु पर्ने थियो रोजगारीको भनौँ न, यो स्पष्ट लक्ष्य वा संख्या उल्लेख नगर्नु पनि अलिकति जटिलता हुनसक्छ भनेर तपाईँले भनिरहनु भएको छ, यसलाई चाहिँ कसरी हेर्नुहुन्छ?
0: अब यस्तो हो कि अब हामीले चाहिँ टार्गेट लिने हो भनेदेखि हामीसँग चाहिँ मेजरेबल टार्गेट नहुने हो भनेदेखि हामी अल्म लिन्छौँ नि त। हाम्रो मेजरेबल टार्गेट छैन अहिलेलाई, हामी वैदेशिक रोजगारीमा सकेसम्म नजाउन् भन्ने सोचेका हो नि त। र साँच्चै नै रोक्ने नै कुरा गर्ने हो भनेदेखि चाहिँ हामीले यो वर्षमा यतिजनालाई यहाँ रोजगारी दिन्छौँ भनेर क्लियर हुनु पर्यो नि त। र त्यो रोजगारी दिन्छौँ मात्रै एनाउन्समेन्ट होइन, पहिलाका उसले गरेको जस्तो एनाउन्समेन्ट मात्र होइन, अहिले नयाँ भन्नेहरूले पनि के गर्नु पर्यो त भन्दा यो चाहिँ इकोनोमिक जोनमा अथवा मानव एक्जाम्पलको लागि हामीले भैरवको चाहिँ इन्डस्ट्रियल करिडोरमा यति इम्प्लोयमेन्टको अपर्च्युनिटी छ, त्यो मध्ये यति इम्प्लोयमेन्ट अपर्च्युनिटी यतिजनाले यसरी यसरी पाइराखेका छन्, त्यहाँ चाहिँ हामी यसरी लिङ्क गर्छौँ भनेर प्लान आउनु पर्यो नि त। नत्र भनेदेखि त त्यो त कस्तो खालको भयो भने एनाउन्सै गर्नलाई त के भएर मैले पनि के भनिदिन सक्छु भने मेरो घरमा उतै आँगनमा अटाउने जति मान्छेलाई म पालिदिन्छु भनिदिन्छु नि, भन्नलाई के बिग्रेर भनेर त भएन होइन। अब भोलि परिहाल्यो होला तैँले भनेको थिइस् भने म टेन्टै गाडेर भए पनि 10-15 जनालाई त राखौँला नि त के बिग्रेर। त्यस्तो त्यो हचुवातालले एडोक किसिमको कुरा गरेर भएन। हामीसँग के हुनु पर्यो त भन्दा भोलि गएर ल यो वर्षको लक्ष्य हामीले हासिल गर्यौं कि गरेनौं भन्ने कुराको इन्डिकेटर के त, त्यो त चाहियो नि त। ल हामीले दैनिक रूपमा वैदेशिक रोजगारीमा जानेको संख्या घटाएर 2000 पुर्याउँछौं भन्ने हो भनेदेखि बाँकी रहेको जुन त्यो 200x365 छ त्यो 200x365 हामी कहाँनिर रिटेन गर्छौं भन्ने कुराको प्लान पनि त चाहिएला नि। त्यो चाहिँ नगर्ने अनि खालि हामी चाहिँ इन्सेन्टिभाइज अरू तरिकाले गर्छौं भनेर मात्रै भन्दाखेरि त्यसले दिँदैन।
1: अर्को यो सिप विकास र इन्टर्नसिपको कुरा पनि यसपालिको बजेटमा समेटिएको छ। जे होस् यो उद्योग र श्रम बजारसँग चाहिँ आबद्ध सिप प्रणाली विस्तार गर्ने भनिएको छ यसमा विशेष गरी, अनि यो व्यवहारमा चाहिँ यो कतिको सम्भव छ?
0: अब यो चाहिँ कस्तो भने एकदम तत्काल आवश्यकता भइसकेको कुरा थियो, यो धेरै लामो समयदेखि ड्यू बसेको थियो, माग भइसकेको थियो, ट्रेड युनियनका साथीहरूले धेरै लामो समयदेखि भनिरहनु भएको थियो इन्टर्नसिपको नाममा श्रम शोषण भयो भन्ने कुरा थियो। त्यसका लागि यो मागलाई सम्बोधन गरेर आएको हो, राम्रो कुरा हो। अब कस्तो भनेदेखि अहिले यसलाई चाहिँ हामीले कसरी हेर्ने, यस्तो ठूलो नेटवर्क जालो फिजेको छ, यो चाहिँ फेरि सर्फेसमा हेर्दाखेरि इन्टर्नसिप मात्र देखिन्छ होइन, तर यो चाहिँ के भने शैक्षिक प्रतिष्ठानहरूले जति पनि आफ्ना स्टुडेन्टहरूलाई पठाउँछन् उनीहरूसँग उनीहरूले जुन चाहिँ प्रतिष्ठानहरूमा पठाइराखेका छन् इन्टर्नसिप गर्नलाई त्योसँगको सम्झौता छैन, स्टुडेन्टले आफ्नो क्यापेसिटीमा गएर नेगोसिएसन गरेर गइराखेका छ भने चाहिँ त्यो सिस्टम फेलियर त्यहाँनिरबाट भइराखेका छ कि। त्यो सिस्टममा एक्चुली हेर्नुपर्ने अवस्था छ। जस्तो एक्जाम्पलको लागि सामान्य लिएर हेर्ने हो भने शिक्षा पढाउने क्याम्पसले जुन त्यो प्र्याक्टिस टिचिङमा पठाउँछ, त्यो प्र्याक्टिस टिचिङमा पठाउँदाखेरि त्यो स्टुडेन्टले त्यहाँ गएर चाहिँ कति पढाउँछ के पढाउँछ भनेर जसरी चाहिँ इन्टर्नल र एक्सटर्नल पुगेर हेर्नुहुन्छ, त्यसै गरी जुन होटलहरूमा होटल म्यानेजमेन्टका कलेजहरूबाट पठाउनुहुन्छ इन्टर्नसिपका लागि, त्यसले त्यहाँ गएर कति गराएछ के गराएछ भनेर हेर्ने सिस्टमहरू के कसो छ, त्यहाँतिर त्यो रिइन्फोर्समेन्टको कामहरू भइरहेको छैन, त्यसले गर्दाखेरि यो अलिक कम्प्लिकेटेड छ। अब चाहिने कुरा त के हो भन्दाखेरि इन्टर्नसिप भनेको त्यतिकै एउटालाई ल्याएर काम मात्रै लगाएर भोलि एउटा चिठी लेखेर पठाइदिएको भरमा काम त्यसरी लिन त पाइँदैन नि त. त्यो चिज एकदम जायज छ, त्यो कुरा इन्टर्नसिपको कुरा, इन्टर्नसिपलाई फर्मलाइज गर्ने कुरा होइन, त्यसलाई चाहिँ हाम्रो ग्लोबल के भन्छ ब्रोडर इकोनोमीको चाहिँ पर्सपेक्टिभबाट हेर्ने कुरा, इकोनोमिक कन्ट्रिब्युसनको हिसाबले त्यसलाई हेर्ने कुराहरू त्यहाँ राम्रो छन्. तर त्यही पार्टमा चाहिँ हामीले यसलाई अझ केयर सेक्टरको पर्सपेक्टिभबाट हेर्ने भन्दा त्यो झन् छुट्या छ. केयर सेक्टर पनि जोडिनुपर्ने हो. अब हुन त अहिले अब इन्टर्नसिप र त्यो केयर सेक्टर त यसो हेर्दा दुइटा छुट्टै छुट्टै जस्तो लाग्छ, तर होइन, किनभने हस्पिटालिटी सेक्टरको सर्टेन आस्पेक्टमा केयर सेक्टरको पनि त्यहाँ इन्भल्भमेन्ट छ. र अनि जस्तो नर्सिङ पढ्ने, अरू चाहिँ स्पेसिफिक चाहिँ यो फिजियोथेरापी पढ्ने के पढ्नेहरूले त केयर सेक्टरमा काम गरिराख्नु भएको छ नि त, त्यहाँ पनि त इन्टर्नसिपको लागि भनेर गरेको छ. यो सबै डिटेल्सहरूमा एक्चुली काम गर्न बाँकी छ. यो अहिले 15 गते भनेर बुझ्नु पर्यो, यो 15 गते भन्दा पछिका काम निकै बाँकी छन्। त्यसभित्रको डिटेल्सहरू उहाँहरूले बुझ्नु भएको छ छैन, छैन भने विज्ञहरूलाई बोलाएर बुझ्न सकियो. विज्ञहरू नेपालका जस्तो चाहिँ के भन्छ फ्रीमा काम गरिदिने विज्ञहरू उहाँहरूले पाउनुहुन्न, उहाँहरूले सहयोग गरिराख्नु भएको छ. सो उहाँहरूले हेल्प गर्नुभयो भने यो राम्रै हुन्छ होला.
1: अर्को पक्ष भनेको जुन यो विशेष गरी यो वैदेशिक रोजगारीलाई पनि अझ सुरक्षित र मर्यादित बनाउने कुरा पनि गरिएको छ, यसलाई चाहिँ कसरी मूल्याङ्कन गर्नुहुन्छ?
0: अब यो चाहिँ कस्तो भने लङ टर्मको भिजन राखेर यो अघि भनेका छ ती पनि कुरा छन्, यो सबै रिजल्भ गरेपछि अल्टिमेट हुने रिजल्ट एन्ड रिजल्ट हो त्यो. अब एन्ड रिजल्टलाई नै एनाउन्सै नगर्दाखेरि त झन् हुँदै भएन. त्यो एनाउन्समेन्ट हो, ठिक हो, राम्रो चाहियो त्यो. त्यो चाहिँ ब्रोडर थिम हो, त्यो थिममा बसेर अघिका सब थिमहरूमा काम गर्नुपर्ने हो. अब अहिले देखेका जस्तो 3-4 कुरा अहिले जुन बजेटमै एनाउन्स भएको चाहिँ बायोलेटरल एग्रिमेन्टलाई रिभिजिट गर्ने कुरा होइन, त्यसपछि आएर ठगीका कुराहरूलाई गर्ने चाहिँ हेर्ने कुराहरू, यी सबै जे जे कुराहरू आएका छन् त्यो राम्रो कुरा हो. अब यहीँ पनि के छ भन्दाखेरि अब डिटेल प्लानमा त्यो ट्राइब्युनलहरूलाई जुन श्रम ट्राइब्युनलहरूको कुराहरू छ एक्टिभ बनाउने गर्ने भनेको छ. त्यसै गरी चाहिँ वैदेशिक रोजगार न्यायाधिकरणलाई पनि चाहिँ ठाउँ ठाउँमा उच्च न्यायालय मार्फत चाहिँ गर्ने कुराहरू गर्यो भने जस्तो हाम्रो एनएनएसएमका अध्यक्ष अधिवक्ता कृष्ण नेपालीले भन्नुहुन्छ, यो चाहिँ के भन्छ टेम्पररी सेसन्सहरू गर्न कोर्ट सेसन्सहरू गर्न सकिन्छ भन्नुहुन्छ. त्यस्ता खालका कार्यक्रमहरू मार्फतबाट चाहिँ गर्न सक्यो भने त्यो एड्रेस होला. यस्ता धेरै कुराहरू छन् जुन गरिसकेपछि यो एनाउन्समेन्ट नगरा भए पनि हुन्थ्यो.
1: यो अर्को भनेको यो नयाँ गन्तव्य मुलुकसँग पनि श्रम सम्झौता विस्तार गर्ने भन्ने कुराहरू पनि छ, यो चाहिँ साँच्चै आवश्यक थियो.
0: यो एकदमै आवश्यक थियो, किनभनेदेखि हामी अहिले कस्तो खालको छौँ भने टेक्ने ठाउँ नभएको अवस्थामा छौँ. हामीसँग आजको मितिमा 13 श्रम सम्झौता छन्। ती 13 श्रम सम्झौता पनि कस्ता खालका छन् भन्दा मेमोरान्डम अफ अण्डरस्ट्यान्डिङ टाइपका, भनेको सफ्ट चाहिँ खालका ल हो होइन, जसमा हामीले चाहिँ जसको ग्राउन्डबाट चाहिँ हामीले कुनै पनि कोर्टमा अपिल गर्न मिल्दैन, अण्डरस्ट्यान्डिङ हो होइन. त्यो कारणले गर्दाखेरि त्यो त रिभिजिट गर्नै पर्ने थियो. र त्यो बाहेक चाहिँ हामीले श्रम सम्झौता नगरेका राष्ट्रहरूमा श्रमिक पठाउँदाखेरि नेगोसिएसन गर्नलाई ठाउँ छैन, त्यो कारणले गर्नै पर्थ्यो. र पिपल फोरम फर ह्युमन राइट्स, पिपल फोरम भन्ने संस्थाले त्यो नगरिकन नपठाउनु भनेर पीआईएल नै गरेको थियो, र पीआईएलमा एउटा भर्डिक्ट पनि आएको थियो. भनेपछि यो त त्यसको त्यो भर्डिक्टको लाइनमा छ क्या, त्यो कारणले यो गर्नुपर्ने थियो. तर कस्तो खालको भन्दाखेरि प्रपर होमवर्क पनि गरौं, र अर्को त्यो द्विपक्षीय श्रम सम्झौता भनेको चाहिँ पब्लिक डोमेनमा हुनुपर्ने चिज हो, जसलाई हामीले एनालाइसिस गर्न पाउनुपर्ने थियो. त्यो चिज चाहिँ अहिले पनि नभएको छ, एउटा गुनासो. अब यो मौकाको फाइदा उठाएर मैले गुनासो पनि राखेँ.
1: पटक पटक यो दोहोराइ नै रहेका छौँ, विशेष गरी यो विदेशबाट फर्केका जति पनि रिटर्नीहरू हुनुहुन्छ. अब समयचक्र हेर्दाखेरि 10-10 वर्षको कुराकानी पनि गर्यो. हामीले अघिल्लो भेटमा चाहिँ 52 सालदेखि नेपालमा वैदेशिक रोजगारी व्यवस्थापनका कुराहरू पनि गर्यो. अबको समय भनेको अलिकति रिटर्नीहरूको संख्या पनि बढ्दै जाने भन्ने कुरा चाहिँ अघिल्लो कुराकानीमा पनि हामीले गरेका थियौँ. उहाँहरूको जति पनि सिप छ र उहाँहरूले ल्याउने जुन पुँजी छ त्यसलाई चाहिँ उत्पादनशील क्षेत्रमा लगाउने भन्ने कुरा छ, त्यसको लागि चाहिँ के गर्नुपर्छ?
0: हामीसँग चाहिँ पहिला कन्सेप्चुअली के क्लियर हुनु पर्यो भन्दाखेरि हामीले पुँजी मात्रै भनिराखेका छौँ क्या. पुँजीको 4 प्रकार चाहिँ हामीले बिर्सिनु भएन. एउटा सामाजिक पुँजी पनि ल्याउँछ, सांस्कृतिक पुँजी पनि ल्याउँछ, मानवीय पुँजी पनि ल्याउँछ, अनि बल्ल आर्थिक पुँजी ल्याउने हो. पैसा 4th हो. त्यो कारणले यो हामीले पैसालाई युटिलाइज गर्ने मात्रै कुरा गर्यौं. मलाई यो बजेटमा एउटा बन्न नपरेको कुरा अर्को एउटा पनि के छ भने एउटा चाहिँ उत्पादनशील क्षेत्रमा लगानी गर्ने भनेको छ. अनुत्पादक कसरी हुन्छ एउटा व्यक्तिले लिएर आएको पैसा? हुनै हुँदैन क्या. त्यो कन्सेप्टै रङ हो. त्यो ग्राउन्डबाट बाहिर निस्क्यौँ, लेट्स ग्रेजुएट फ्रम द्याट क्या. हामी चाहिँ अहिले पनि त्यही कुरा, एउटा मान्छेले मेरो छोराछोरीलाई राम्रो स्कुलमा पढाउँछु, हेल्थ चाहिँ कभरेज राम्रो दिन्छु, मिठो खाना दिन्छु, पहिला भन्दा सुकिलो मुकिलो लुगा लाउन दिन्छु भनेरै वैदेशिक रोजगारीमा जाने हो भने त्यही नै प्रोडक्टिभ काम हो क्या। अब यसलाई अनप्रोडक्टिभ भनिएको छ, लगानी गर् भनेको छ। अब घरमा चाहिँ मन कल्पाएर अनिखेर त्यहाँ अर्को ठाउँमा लगानी गर्न जान्छ, जाँदैन नि, त्यो इम्प्र्याक्टिकल कुरा गरेर हुँदै हुँदैन। त्यो एउटा चाहिँ मलाई चित्त नबुझेको कुरा पहिलेदेखि मैले भनिराखेको र अनि त्यसपछि यो कुरालाई चाहिँ हामीले कसरी हेर्नु पर्यो भने त्यो चीजलाई कसरी युज गर्ने भनेको, केही गरी एउटा मान्छेले फेसनेबल हुन चाहन्छ भनेदेखि त्यो फेसनेबल हुनको लागि चाहिने लुगा चाहिँ उत्पादन गर्नेतिर पो सरकारले ध्यान दिने हो त। लुगा चाहिँ तपाईँले सामान्य लगा भनेर बस्ने होइन नि, त्यतातिर ओरिएन्टेसन बिग्रियो क्या हाम्रो सरकारको। त्यो कारणले गर्दाखेरि सिप पुँजीलाई चाहिँ उपयोग गर्ने हो भने उसको रुचि हेर्नु पर्यो, उसको आवश्यकता हेर्नु पर्यो, उसको क्षमता हेर्नु पर्यो। क्षमता रुचि र आवश्यकता राम्रोसँग एनालाइसिस गरेर त्यो अनुसारको प्रोडक्ट ल्यायो भनेदेखि नभने पनि हुन्छ, यो नभनिकन पनि आफै हुन्छ कि त्यो त्यो लाइनमा जान्छ। तर हामीले के गरिराखेका छौँ त भन्दा हामीले खालि फाइनेन्सियल क्यापिटललाई मात्रै फोकस गरिराखेका छौँ, हामीले अरू क्यापिटलहरूको कुराहरू गरिराखेका छैनौँ। एउटा मान्छेले 10 वर्ष विदेशमा बस्दा सिकेको राम्रोसँग सुट लाउनलाई सिकेर आयो भने उसको छोराछोरीलाई सुट सिलाइदिएर अनप्रोडक्टिभ भन्न पाइन्छ? त्यो त कल्चरल क्यापिटलको ट्रान्सफर हो नि त।
1: अब चाहिँ यो जुन विशेष गरी श्रमिक अधिकार र सामाजिक सुरक्षाको पाटोमा पनि अलिकति अघि नै कुराकानी त जोडिसकेका छु, यो बजेटमा चाहिँ श्रमिक र रोजगारदातालाई अनिवार्य रूपमा श्रम रजिस्ट्रीमा चाहिँ आबद्ध गर्ने भन्ने कुराहरू पनि छ र सँगसँगै यो विशेष गरी लिखित सम्झौता गर्ने न्यूनतम ज्यालाका कुरा, बीमा र बैंक मार्फत चाहिँ तलब भुक्तानी अनिवार्य गर्ने घोषणा पनि, यी कुराहरू चाहिँ कार्यान्वयन हुन सक्लान् कि नसक्लान्?
0: यो चाहिँ कस्तो भने अहिले अहिले देखेको प्रब्लम भनेको इन्सेन्टिभको हो। जस्तो यो त हाम्रो इन्टरनल लेबर मार्केटलाई बढी फोकस्ड कुरा हो कि यो चाहिँ, र यो चाहिँ कस्तो भने इन्सेन्टिभाइज हामीले गर्न नसकेको कारणले, जस्तो एउटा उद्योगले आफ्नो चाहिँ श्रमिकहरूलाई सबै सुविधा दिनबाट किन चाहिँ हिचकिचाइरहेको छ, किन करको दायरामा आउन हिचकिचाइरहेको छ, किन सामाजिक सुरक्षामा लान सकिराखेका छैन भन्दा यसका अन्य पेरिफेरल कारणहरू पनि छन्। जस्तो योभन्दा अगाडि मैले हजुरलाई हाम्रो कुराकानीमा कुरा गरे जस्तो मलाई लाग्छ, हाम्रो बोर्डर लाइनमा भएका उद्योगहरूले सकेसम्म इन्डियनहरूलाई रिटेन गर्न खोज्छ नि त, किन भन्दा यहाँ चाहिँ ट्रेड युनियनको कुरादेखि लिएर छुट्टीका कुरादेखि लिएर दिनुपर्ने अन्य सुविधाका कुरादेखि लिएर यो टिओआर दिनुपर्ने टिओआरमा काम गर्दाखेरिको शर्तहरूका कुराहरूदेखि लिएर त्यसमा चाहिँ इन्डियनहरू ल्याउँदाखेरि सहज भएको कारणले इन्डियनले चाहिँ नेपाली वर्कफोर्सलाई रिप्लेस गरिराखेका कुरा त छ नि त, यो त यथार्थ हो। भनेपछि त्यहाँनेरि हामीले इन्सेन्टिभाइज गर्न सक्यो र त्यो इम्प्लोयरलाई दिन सक्यो भने त उसले त नेपाली वर्कर्सहरू लिन्थ्यो होला नि त, हो त्यसरी हामीले हेरिराखेका छैनौँ कि। यसलाई हामीले के भन्यौँ भने टुक्रा टुक्रा टुक्रा गरेर हेऱ्यौँ, छुट्टा छुट्टै हेऱ्यौँ, जबकि यो एउटै एउटा नेटवर्कको अथवा भनौँ यो हेक्सागनको 6 पोइन्ट हो। त्यसलाई चाहिँ हामीले के गरेर विचार गर्यौँ भन्दाखेरि 6 कुना नभनेर यो 6 चाहिँ बिन्दु भनेर हेऱ्यौँ क्या, बिन्दु होइन यो कुना हो, त्यसरी हेरियो भने यो रिजल्भ हुन्छ। नत्र चाहिँ कस्तो भनेदेखि हामीले रोजगारदातालाई चाहिँ दपेट्यौं भने रोजगारदातालाई धेरै दपेटिसकेपछि त उसले सकेसम्म नाफा त उसले नाफै गर्न भनेर बस्यो भने नाफा उसले अन्त बाटोबाट नाफा निकाल्न खोज्छ नि त। त्यो कारणले गर्दा यो कारणमा जान नसकेको अहिले पनि त्यही हो, पछि पनि त्यही हो। भनेपछि हामीले उसलाई दिने इन्सेन्टिभ के हो त, त्यो कुरामा हाम्रो क्लियर भइरहेको छैन। जब क्लियर हुन्छ यो लागू हुन्छ, जबसम्म क्लियर हुँदैन लागू हुँदैन। अहिलेको इन्सेन्टिभ के त भन्दाखेरि उद्योग गर्न ब्यासु मात्रै क्या, त्यतिले त भएन नि त। त्यो उद्योग गर्न दिनलाई अरू अन्य पूर्वाधारका कुराहरू, जस्तो सड़क बाटो जो कतिको जोडिया छ, 3-phase लाइनलाई कतिको सहज भएको छ, उसले चाहिँ त्यो वर्करको चाहिँ रिक्रुटमेन्टको लागि कति सहज भएको छ, उसले र मेटेरियल प्रोक्युरमेन्टको लागि कतिको सहज भएको छ, अनि त्यसपछि आएर यो क्रस बोर्डर चाहिँ आउँदाखेरि भन्सारमा कतिको सहजीकरण भएको छ, यी सबै कुरा त हेर्छ त। त्यतातिरको आस्पेक्टबाट चाहिँ नहेरिदिने अथवा हेरेको भयो भने न्यून रूपमा हेर्ने र खालि यहाँ भएको वर्कर्सको उसलाई मात्रै चाहिँ हामीले इन्सेन्टिभको रूपमा हेर्ने हो भने त यो कुरा त रिजल्भ हुनेवाला छैन। वर्कर्स राइट्सलाई कर्टेल गरेर उसलाई दिनुपर्छ भनेको होइन, तर उसको पनि त यहाँनिर पाउनुपर्ने जुन सेवा सुविधा छ त्यसमा त ग्यारेन्टी गरिदिनु पर्यो नि त। त्यो दुइटैलाई बेनिफिट हुने कुरा हुन्छ क्या, त्यो भयो भने रोजगारदाताले दिन्छन् होला भन्ने अपेक्षा गर्न सकियो। अहिलेकै अवस्थामा त उसले सकेसम्म नाफै कमाउन खोज्छ र नजान नै खोज्छ नि त।
1: यो अर्को अघि अलिकति यो स्टार्टअप र उद्यमशीलताको बारेमा पनि कोटाइसक्नु भएको छ यहाँले, विशेष गरी यो स्टार्टअप र नव उद्यमलाई चाहिँ विशेष गरी यो रोजगारी सृजनाको माध्यमका रूपमा चाहिँ कतिको महत्व दिइएको छ।
0: अब यो चाहिँ मेरो एकदम ठूलो पहिलेदेखिको आग्रह माग नै यही थियो क्या। हामीले के हो भन्दा जबसम्म माइक्रो इन्टरप्राइजेसहरू फस्टाउँदैनन् त्यो ठाउँमा ठूला इन्टरप्राइजेसहरू आएर गरेर केही पनि हुनेवाला छैन, किनभने माइक्रो इन्टरप्राइजले सप्लिमेन्ट गर्छ कि ठूला इन्टरप्राइजेसहरूलाई, त्यसले गर्दाखेरि माइक्रो इन्टरप्राइज ग्रो हुनै पर्थ्यो। त्यो कारणले स्टार्टअपको आइडिया ब्रिलियन्ट आइडिया हो, यहाँनिर सपोर्ट गर्नै पर्छ। अब हामी क्लियर चाहिँ हुनुपर्छ है, कसरी, कुन दायरामा, कुन स्कोपमा, कुन सेक्टरमा भन्ने कुराहरू चाहिँ हामीसँग क्लियर क्ल्यारिटी हुनुपर्छ। त्यो क्ल्यारिटी भइसकेपछि चाहिँ हामीले के गर्न सक्छौँ त भन्दा यो कुराहरूले यो कुरालाई इन्सेन्टिभाइज गरेर हामीले दिन सक्यो भने, यसलाई नै इन्सेन्टिभको रूपमा चाहिँ अगाडि बढाउन सक्यो भनेदेखि चाहिँ त्यसले हाम्रो ग्रोथलाई हेल्प गर्छ। अहिलेको अवस्थामा हामीसँग स्टार्टअपको कन्सेप्ट पनि राम्रो छैन। हामी केमा काम गर्छौँ जहिले पनि भन्दाखेरि मैले अघि भने जस्तो यो हाम्रो कन्सेप्ट चाहिँ फेरि हेक्सागन दिमागमा आयो, हेक्सागनै सोचौं। हेक्सागनको चाहिँ पाँचवटा पोइन्ट भनेर हामी बुझिराखेका छौँ, हेक्सागन बुझिराखेका छैनौँ कि पाँचवटा डिफरेन्ट पोइन्ट भनेर। त्यसलाई हामीले जब लाइनले ड्र गर्छौँ त्यो चाहिँ के हो त भन्दा पाँचवटा कर्नर हुन्छ, त्यसले एउटा एरिया कभर गर्छ। जस्तो एउटा कुनै मान्छे हामी केही गरी चाहिँ यो स्टार्टअपलाई मोमो उत्पादनसँग जोडेर हेर्ने हो भनेदेखि सबैले मोमो पोको पारेर भ्यारभ्यार पारेर चाहिँ उसिनेर मात्रै बेचेर हुन्न क्या। त्यहाँ एउटाले किमा बनाउनु पर्यो, एउटाले पिठो बेल्नु पर्यो, अर्कोले त्यो किमालाई ठाउँ ठाउँमा पुर्याउनु पर्यो। त्यो गरेर जब हामीले त्यसलाई चाहिँ हेक्सागोनल स्टाइल, अब हेक्सागोन होइन पेन्टागन भनौँ, र त्यो पेन्टागन स्टाइलमा हामीले गर्न पाँचवटा पोइन्टबाट चाहिँ गर्न सक्यो र पाँचवटा कर्नरबाट गऱ्यो भने त्यसले एउटा एरिया कभर गर्छ र त्यो सस्टेनेबल हुन्छ। नत्र चाहिँ के हुन्छ त भन्दा त्यो सस्टेनेबल हुँदैन। त्यो चाहिँ कस्तो खालको हुन्छ भने सबैले एउटा गरेपछि त त्यहाँनिरको एउटा मार्केट त लुज गर्छ नि त। जस्तो त्यो चेनमा के हुन्छ त भन्दाखेरि एउटाको मोनोपोली हुन्छ नि त, त्यो मोनोपोली भयो भने त उसले आफ्नो बेनिफिटमा चलाउँछ नि, त्यसरी हुँदैन। त्यो कारणले यसलाई हेर्ने तरिका चाहिँ के हुनु पर्यो भन्दा सबैजनाले एउटै प्रोडक्सन होइन, सबैजनाले त्यो प्रोडक्सन चेनमा काम गर्नु पर्यो क्या। त्यसरी गर्यो भने हुन्छ, त्यो स्टार्टअपमा पनि त्यो कुरामा ध्यान दियो भने राम्रो कुरा हो, यसले प्रोडक्सन राम्रो दिन्छ।
1: यो अर्को भनेको वन हरित उद्योग र रोजगारी पनि रहेछ त्यसमा, अनि विशेष गरी यो तपाईँको जडीबुटीका कुराहरू अनि गरिकाष्ठ वन पैदावारका कुराहरू, काठ उद्योगका कुराहरू पनि यसमा आएका रहेछन्। अनि अर्को कुरा भनेको वनमा आधारित उद्योगले चाहिँ ग्रामीण क्षेत्रमा चाहिँ रोजगारी सिर्जना गर्ने कुराहरू पनि यसमा समावेश गरिएको छ। यो वनलाई संरक्षणको सीमित दायराबाट निकालेर चाहिँ हरित यो भनौँ औद्योगिकरणसँग जोड्ने नीति चाहिँ कतिको व्यवहारिक छ?
0: अब यो चाहिँ कस्तो भने व्यवहारिक र अव्यवहारिक भनेर यस्तो राइट एन्ड रङको एन्सर हुँदैन। यो चाहिँ के भने हामीसँग भएको वनको डिफरेन्ट प्रकारहरू छ नि, त्यो प्रकारहरूमा अहिले भएको सामुदायिक वन, कबिलियत वन जुन छ, यो वनको उपभोग कसरी गर्ने भन्नेसँग जोडेर त्यसको डिटेल्स प्लान आयो भने बल्ल हामीले चाहिँ यो सही वा गलत भनेर भन्न सकिएला होइन। नत्र अब अहिले जुन जसरी भनिरहेको छ यो त माइक्रो लेभलमा त विभिन्न तराईका जिल्लाहरूमा मैले आफैले गएर हेरेको छु होइन, जस्तो मसलाकोबाट चाहिँ धुप बनाउने अनि एन्टी के अरे पेस्टिसाइड्सहरू बनाउनेहरू, तितेपातीबाट पेस्टिसाइड बनाउने, यी सबै कुराहरू त भइ नै राखेको छ नि, अहिले भएकै कुरा हो यो, नयाँ नौलो केही पनि होइन। मैले अघि भने प्याकेजिङ राम्रो हो यो भन्छ, यो चिजलाई चाहिँ हामीले राम्रोसँग प्रपरली कोअर्डिनेटेड वेमा गर्न सक्यो भने राम्रो हो। जस्तो हामीसँग चाहिँ यो के अरे उपभोक्ता वन समितिको समिति छ नेपालको, वान अफ द राम्रो चिज जुन चाहिँ ग्लोबल्ली रिकगनाइज भएको होइन, त्यसबाट त्यो मार्फतबाट हामीले भइरहेको स्ट्रक्चरलाई युज गर्न किन कन्जुसाइ गर्नु कि, भएको चिजहरूलाई युज गरौँ न पहिला। भनेपछि यो त्यो स्ट्रक्चरबाट हामी गएर यसरी गर्न सक्यो भनेदेखि यसले प्रोडक्टिभ होला होइन। अब हामीले हाम्रो देखेको पकेट क्षेत्रको सभासदले चिनेको मान्छेको र त्यो कम्युनिटीको भनेर गयो भनेदेखि चाहिँ यो फेल हुन्छ, नत्र भने यसले चाहिँ प्रोडक्सन राम्रै दिन्छ। जस्तो अहिले यो के अरे वन क्षेत्रमा, राष्ट्रिय वनमा अहिले गइरहेको वन पैदावार बाहेकका अन्य जुन छ नि भनेको आफै ग्रो हुने, त्यसमै पनि कति चिजलाई हार्भेस्ट गर्न सकिने ठाउँ छ नि त, त्यहाँ हार्भेस्ट हुन पाएको छैन होइन। तर हार्भेस्ट नहुँदाखेरि वेस्ट गइराखेको छ, त्यो हार्भेस्ट गर्दाखेरि फेसिलिटेटेड हुन्थ्यो। जस्तो मैले रुख काट्ने कुरा गरे होइन, मैले भनेको उन्युको कुराहरू होइन, त्यहाँनिर च्याउको कुराहरू, त्यो त वेस्ट भएर जाने चिज हो नि त। अब त्यो कति कति मात्रामा ओसिलो स्थानबाट आउने च्याउले त्यहाँको न्युट्रिसनलाई चाहिँ सप्लिमेन्ट गर्छ, बाँकी त वेस्टै हो, ड्राई भएर जाने चिज हो। भनेपछि त्यो कति हो के हो भनेर क्यालकुलेटेड भएर मलाई त्यो म विज्ञ होइन तर क्यालकुलेट गरेर हामीले त्यसबाट एक्सट्राक्ट गर्न सक्यो भने त्यो पनि त इकोनोमिक कन्ट्रिब्युसनको पार्ट होला नि त सो त्यो लेभलको हेर्नुपर्छ यसमा चाहिँ खालि हामीले वन जोगाउने भनेर वनलाई एकदम त्यो कन्फाइनमेन्टमा राख्ने अनि उपभोक्ता वनलाई चाहिँ छाडा छोड्ने भने जस्तो गरेर चाहिँ हुँदैन जस्तो लास्ट टाइम अर्को एउटा योसँग जोडेर हेर्नुपर्ने कुरा वनको कुरा उठ्या भएर वन्यजन्तु र मानवको द्वन्द्व जुन छ त्यो त यसले निराकरण गर्न सक्छ यो प्लानले निराकरण गर्न सक्छ तर अहिले पनि त हामीसँग व्यवस्थापन त भइराखेका छन् त्यो चिजलाई त्यसलाई के गर्नु पर्यो त भन्दा राम्रा गुड प्र्याक्टिसेसहरूलाई लिएर आएर त्यसलाई अरू ठाउँमा रेप्लिकेट गर्नु पर्यो त्यसमा भएका अलिकति नेगेटिभ जुन प्र्याक्टिसेसहरू छ त्यसलाई रिड्युस गर्दै जानु पर्यो यसरी हेर्नुपर्छ तर अब अहिले त्यति धेरै डिटेल स्टडी भएको जस्तो लागेन
1: अब जुन अहिलेको बजेट छ अब यो बजेटले चाहिँ विशेष गरी रोजगारीको क्षेत्रमा चाहिँ कस्तो प्रभाव पार्ने देखिन्छ
0: अब यो चाहिँ कस्तो भने अहिले भइरहेकै कुराहरू चलिराख्छ यसमा नयाँ नौलो ठ्याक्कै ड्रास्टिक केही पनि चेन्ज हुनेवाला छैन यसले केही पनि दिँदैन अब यो फर्स्ट इयरको इम्प्लिमेन्टेसनबाट यही सरकारले अर्को वर्ष चाहिँ यसको एक्सपिरियन्सबाट नयाँ कुरा अलिकति डिटेल्ड प्लान यसरी ल्यायो भने चाहिँ केही होला यो चाहिँ स्टेपिङ स्टोनको रूपमा मान्न सकिन्छ बिग्रिँदैन केही पनि राम्रो पनि केही पनि हुँदैन भन्दैन पनि किनभने यसले क्लियर दिएन अब अघि भने जस्तै 15 गतिको डाउटलाई एकछिन राखेर हेर्ने हो भने चाहिँ यसले त्यो सर्टेन आस्पेक्टमा क्लियरिटी ल्यायो भने यसले अगाडिको स्टेप चाहिँ राम्रो हुन्छ
1: विशेष गरी सरकारलाई चाहिँ के सुझाव दिनुहुन्छ
0: अब यो योजनाका हिसाबले राम्रो कुराहरू ल्याउनु भएको छ हामीले मागेकै कुराहरू ल्याउनु भएको छ होइन र उहाँहरू पनि यही समुदायको यही समाजको यही राष्ट्रको भएको कारणले गर्दाखेरि बाहिरका कुरा ल्याउनुहुन्न उहाँहरूले हामीलाई थाहा छ अब के गर्नु पर्यो भन्दा यसलाई इम्प्लिमेन्टेशनमा जाँदाखेरि चाहिँ विज्ञहरूसँग सल्लाह गरेर सबै स्टेक होल्डरसँग सल्लाह गरेर नेगेटिभ पोजिटिभ सबै कुराहरू हेरेर एसेसमेन्ट गरेर मात्र अगाडि बढ्दाखेरि राम्रो हुन्छ नत्र यो नारामा मात्रै सीमित हुन्छ यो अगाडि बढ्दैन त्यो कारणले गर्दाखेरि यसमा चाहिँ के गर्नुपर्ने छ भन्दा यसको डिटेल्ड प्लानहरू चाहिँ डिटेल्ड प्लान है फेरि त्यो भनेर प्लान मात्रै होइन यो त एनाउन्समेन्ट मात्रै हो डिटेल्ड प्लानहरू गर्दाखेरि चाहिँ चित्त बुझ्ने पार्टीसँग नबुझ्ने पार्टीसँग अपोनेन्टसँग सँगै भएकासँग सबैसँग कुरा सुनेर बुझेर अनि बल्ल डिसिजन लियो भने यसले अगाडिको बाटो राम्रो देखाउँछ यो वर्ष हामीले खालि यसको सल्लाहमा बितायौँ भने अर्को वर्ष राम्रो हुन्छ एकदमै हतार गरेर होइन भोलि नै मलाई रिजल्ट चाहिएको छ देखाउनु परेछ भनेर गर्दा झन् बिग्रिने चान्सेसहरू हुन्छ त्यो कारणले गर्दाखेरि नातिकन अहिले पनि बिग्रिया केही पनि छैन राम्रै कुराहरू त भइरहेको छ पोजिटिभ नै छ भनेपछि अब प्रपर प्लान गरिएन भने चाहिँ जटिल छ समस्यामा नलगौं जटिलतामै राखौं त्यो जटिलतालाई सहजीकरण गर्दैछौ सहज बनायौं भने राम्रो हुन्छ र सहज बनाउने एउटा तरिका चाहिँ के भने नेपालमा सबैभन्दा बेस्ट ऊ चाहिँ के छ भन्दा नेपाल सरकारलाई विज्ञहरूले हरदम सहयोग गरेका छन् सहयोग लिउँ उहाँहरूले कहिले पनि त्यस बापतमा मलाई इन्सेन्टिभ चाहियो भनेर माग्नु पनि भएको छैन सकिन्छ दिउँ नसके पनि सम्मान गरेर उहाँहरूसँग चाहिँ विज्ञता उहाँहरूको विज्ञतालाई उपभोग गरौं त्यसपछि जसलाई जसको सरोकार हो त्यसलाई नै सोधौं होइन खेलाडीहरूले खेलौं दर्शकहरूले गएर खेल्न नथालौं रेफ्रीले आफै गोलानी काम नगरौं त्यति गर्यो भने राम्रो हुन्छ सबैले आफ्नो आफ्नो जिम्मेवारीमा काम गर्यो भने अगाडि बढ्न सजिलो हुन्छ तर के नसोचौं भन्दाखेरि यही एक वर्षमा काया पलट हुन्छ भनेर चाहिँ केही पनि हुँदैन यो एक वर्षमा फाउन्डेसन बन्यो भने अर्को वर्ष पक्कै पनि हामीले सबैले फिल गर्ने गरी चेन्ज आउँछ
1: हुन्छ सर तपाईँको महत्वपूर्ण समय र जानकारीको लागि धेरै धेरै धन्यवाद
0: हजुर यहाँलाई पनि धेरै धेरै धन्यवाद अब मेरो आफ्नो अनुभव आफ्ना कुराहरू राख्न पाइयो र विशेष गरी चाहिँ मनमा अघि लागेका दुई तिनवटा गुनासा थिए त्यो पनि भन्न पाइयो धेरै धेरै धन्यवाद
2: उहाँ हुनुहुन्थ्यो श्रम तथा आप्रवासन विज्ञ निलाम्बर बडाल आजको देश परदेश तपाईलाई कस्तो लाग्यो कार्यक्रम सुन्दा तपाईको मनमा लागेको कुरा जान्न हामी सधैँ उत्सुक छौं उज्यालोको फेसबुक पेज facebook.com/उज्यालो र इमेल ठेगाना this@unn.com.np मार्फत आफ्नो समस्या प्रश्न र भोगाईका साथै हामीलाई सल्लाह र सुझाव दिन तथा गुनासो र जिज्ञासा पनि छाड्न सक्नुहुन्छ हामी तपाईँका गुनासा सुझाव र प्रतिक्रियाको सधैँ स्वागत गर्छौं र तपाईँलाई परेका समस्या समाधान गर्न कोशिश गर्छौं तपाईँको परदेशको भोगाई उज्यालो अनलाइनमा प्रकाशित पनि गर्छौं देशभरका विभिन्न एफएम रेडियो स्टेशन, उज्यालो एप्लिकेशन, उज्यालो अनलाइन तथा फेसबुक लाइभबाट एकसाथ प्रसारण भइरहेको कार्यक्रम देश परदेशको समय आजलाई सकिन लाग्यो। कार्यक्रम सुन्नु भएकोमा तपाईँलाई धन्यवाद। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज, उज्यालो अनलाइन .com र उज्यालोको मोबाइल एप्लिकेशनमा खबर र जानकारी पढ्न र सुन्न अनुरोध गर्दै आजलाई प्राविधिक साथी संघर्ष विष्टसँगै म महेश गेवाली पनि बिदा माग्छु। नमस्कार।

0: पिपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना।
1: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस पिपल्स क्याम्पस काठमाडौँ पकनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11 भर्ना खुल्यो।
0: अनुभवी शिक्षक शिक्षिका, स्मार्ट पढाई र उज्जवल भविष्य अब सबै एकै ठाउँमा।
1: यहाँ TU अन्तर्गतका MBS, BBA, BBM र BBS कार्यक्रमहरू पनि सञ्चालनमा छन्।
0: थप जानकारीका लागि फोन नम्बर 01-5351-990 सम्पर्क गर्नुहोला।
2: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित। इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुविसु सुरक्षा।
3: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट।
2: साथै सुविसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
3: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
2: सुविसु, छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
4: 01-42-88-8 98-12-35-88-8।
0: नेहरूले मिरमिरे लघुवित्त वित्तीय संस्थाको अत्यन्त जरुरी सूचना। यस नेहरूले मिरमिरे लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 पुष मसान्तसम्ममा 365 दिन भन्दा बढ़ी अवधिले भाका नागेका ग्राहक सदस्यहरूलाई 2083 साल असार मसान्तसम्ममा आकर्षक ब्याज र हर्जना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्न वा नियमित गर्न अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहक सदस्यहरूले आफूले कारोबार गरेको यस वित्तीय संस्थाको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। नेहरूले मिरमिरे लघुवित्त वित्तीय संस्था लिमिटेड।
5: गोदावरी नगरपालिकाको अत्यन्त जरुरी सूचना। यस नगरपालिकाभित्र सञ्चालनमा रहेका पसल, व्यवसाय, फर्म, उद्योग, बैंक तथा वित्तीय व्यवसाय र संस्थागत विद्यालय गोदावरी नगरपालिकामा व्यवसाय दर्ता गरेर मात्र सञ्चालन गर्नुहुन हार्दिक अनुरोध छ। यस नगरपालिकामा दर्ता भएका सम्पूर्ण व्यवसाय, पसल, फर्म, उद्योग, बैंक तथा वित्तीय व्यवसाय र संस्थागत विद्यालय प्रत्येक नयाँ आर्थिक वर्षमा नवीकरण गर्नुपर्ने व्यवस्था छ। व्यवसाय नवीकरण आर्थिक वर्षको 60 दिनभित्र दर्ता गरी नगरपालिकाबाट प्रदान गरिने छूट प्राप्त गर्नुहुन हार्दिक अनुरोध गरिन्छ। गोदावरी नगरपालिका, ललितपुर।

0: सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क
1: अहिले बिहानको 9 बज्यो।
2: यो समय किसान पाइप प्रोडक्ट्स प्रालीको हो।
1: राष्ट्रको शान किसान।
2: अ कम्प्लिट पाइपिङ सोल्युसन्स।

0: नमस्कार, म मदन पौड्याल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। निजी अस्पतालले सामान्य बिरामीलाई आकस्मिक सेवा दिए बीमा दावी रकम भुक्तानी नहुने, आकस्मिक उपचार आवश्यक भएको अवस्थामा मात्रै लागू हुने बीमा बोर्डको भनाई। लिखत कीर्ति कसुरमा वीरगंजका मेयर राजेश मान सिंह पक्राउ, पूर्व गृहमन्त्री सुधन गुरूङबारे छानबिन गरिरहेको समितिले 5 दिन थप समय माग्यो। तराईमा तातो बढ़दै, आज मधेश र कोशी प्रदेश लगायतको तराई क्षेत्रमा तातो दिन हुने, बढ़दो गर्मीको प्रकोप कम गर्न आज हिट एक्सन डे मनाइँदै। हिजबुल्लाहले इजरायलमा आक्रमण रोक्न सहमति जनाएको लेबनानको भनाई, इजरायली प्रधानमन्त्री नेतान्याहूद्वारा पनि सम्झौताको पुष्टि। र शुक्रबारदेखि शुरू हुने भनिएको दोस्रो संस्करणको नेपाल कबड्डी लीग स्थगित। नेपाल खबरमा अब पूरा खबर। सरकारले निजी अस्पताललाई आकस्मिक उपचार गर्नुपर्ने प्रकृतिका बिरामीलाई मात्र स्वास्थ्य बीमाको सुविधा दिन सकिने जनाएको छ। अन्यथा सामान्य बिरामीलाई आकस्मिक सेवा दिए बापत बीमा बापतको रकम दावी भुक्तानी नदिने बोर्डले सूचित गरेको छ। बोर्डले हिजो सबै निजी सेवा प्रदायक स्वास्थ्य संस्थाको नाममा सूचना निकालेर सामान्य प्रकृतिका बिरामीले पनि अत्यावश्यक सेवा अन्तर्गत निजीमा भर्ना भएको पाइएमा स्वास्थ्य बीमामा दावी नपुग्ने जनाएको हो। बिरामीको स्वास्थ्य अवस्थामा आकस्मिक उपचार आवश्यक भएको अवस्थामा मात्र निजी अस्पतालबाट दिएको आकस्मिक सेवामा बीमा कार्यक्रम अन्तर्गत दावी भुक्तानी हुने बोर्डले उल्लेख गरेको छ। गएको शनिबारदेखि निजी अस्पतालमा स्वास्थ्य बीमा सेवा कटौती गरेको बोर्डले अबदेखि निजीबाट दिने आकस्मिक भर्नाको दावी भुक्तानीमा पनि कड़ाई गरेको हो। बोर्डले निजी अस्पतालबाट दिने अत्यावश्यक बाहेकको सेवामा स्वास्थ्य बीमाको दावी भुक्तानीलाई हटाएको छ। जिल्ला प्रहरी कार्यालय पर्साले वीरगंज महानगरपालिकाका मेयर राजेश मान सिंहलाई पक्राउ गरेको छ। सिंह आज बिहान 6:15 बजे पर्साको ठोरीबाट पक्राउ परेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। लिखत कृत्य गरेको सम्बन्धी कसुरमा सिंहलाई जिल्ला अदालत पर्साबाट 8 दिन अघि नै पक्राउ पूर्जी जारी भएको थियो। स्थानीय लियाकत अलीको जाहेरी अनुसार जिल्ला अदालत पर्साले मेयर सिंह सहित 3 जना विरूद्ध पक्राउ पूर्जी जारी गरेको हो। पक्राउ परेका मेयर सिंहलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखी थप सोधपूछ चलिरहेको पर्सा प्रहरीले जानकारी दिएको छ। पूर्व गृहमन्त्री सुधन गुरूङबारे छानबिन गर्न गठित समितिले सरकारसँग थप 5 दिन समय मागेको छ। प्रतिवेदन लेखन कार्य भइरहेको भन्दै समितिले थप समय मागेर प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयलाई हिजो पत्राचार गरेको हो। गएको वैशाख 28 मा पूर्व न्यायाधीश अच्युत्तम प्रसाद भण्डारीको नेतृत्वमा महालेखा नियन्त्रक शुभकान्त पौडेल र महान्यायाधिवक्ताको कार्यालयका सहन्यायाधिवक्ता अच्युत मणि नेउपाने सदस्य रहेको समिति गठन भएको थियो। समितिलाई शुरूमा 15 दिनको समय दिएको थियो। समितिले गुरूङसँग बयान लिइसकेको छ। व्यवसायी दीपक भट्टको लिबर्टी माइक्रो इन्सुरेन्स र स्टार माइक्रो इन्सुरेन्सको शेयर किनेको विषयमा समितिले छानबिन गरेको हो। भट्टको कम्पनीमा नाम जोड़िएपछि गएको वैशाख 9 मा गुरूङले गृहमन्त्रीबाट राजीनामा दिनुभएको थियो। पानी पर्ने क्रम घट्न थालेसँगै विस्तारै तातो बढ़ने क्रम शुरू भएको छ। वर्षा कम भएकोले तराईका केही क्षेत्रमा तातो लहर बढ़ने भएको हो। हिजोदेखि पानी पर्न केही कम भएसँगै मधेश प्रदेश र कोशी प्रदेश लगायत तराईमा तातो दिन हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। भोलिदेखि मधेश कोशी बागमती र गण्डकी प्रदेशको तराईमा पनि तातो दिन हुने सम्भावना रहेको छ। विभागको 3 दिनको अभिलेखमा नेपालमा अधिकतम तापक्रम 37 डिग्रीसम्म पुगेको छ। मौसम विभागका सूचना अधिकारी दिनकर कास्ताका अनुसार अब केही दिन तराईमा तातो दिन हुने सम्भावना छ। देशको हिमाली र पहाड़ी भागका थोरै ठाउँमा, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका 1-2 ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको पनि सम्भावना रहेको छ। जलवायु परिवर्तनले निम्त्याएको बढ़दो गर्मीको प्रकोप कम गर्न आज विश्वभर हिट एक्सन डे अर्थात गर्मी कम गर्न सकिने कार्य दिवस मनाइँदैछ। तातो गर्मी र तातो हावाले निम्त्याउने लूको प्रकोप कम गर्न र सुरक्षित रहन गरिने कार्यलाई हिट एक्सन भनिन्छ। यस्ता कार्यहरू अन्तर्गत घर वा कार्यस्थलको तापक्रम व्यवस्थापन गर्ने, शरीरलाई चिसो राख्ने र विपद व्यवस्थापन सम्बन्धी पूर्व तयारीका उपायहरू अपनाइन्छ। यो वर्ष पनि समुद्रको सतहको तापक्रममा आएको परिवर्तनले विकसित हुँदै गएको एल निनोको प्रभावले नेपाल लगायत एसियाली देशमा मनसुनी अवधिमा तापक्रम औसत भन्दा बढ़ी हुने प्रक्षेपण गरिएको छ। तराई क्षेत्रमा फेरि मनसुनी गतिविधिमा कमी आउने हुँदा वर्षा कम र गर्मी बढ़ी हुने मौसमविदले बताउँदै आएका छन्। जलवायु विज्ञ डाक्टर धर्मराज उप्रेतीले बढ़दो विश्वव्यापी तापक्रम र एलनिनोको प्रभावले नेपाल लगायत एसियाली क्षेत्रमा गम्भीर असर पुर्याउने चेतावनी दिनुभएको छ। बढ़दो गर्मीबाट विद्यार्थी, कृषि कर्ममा संलग्न व्यक्तिहरू, जोखिम समूहमा रहने महिला, बालबालिका, मजदूर र ज्येष्ठ नागरिक गम्भीर रूपमा प्रभावित हुने भएकोले यसतर्फ विशेष सावधानी अपनाउन विज्ञको सुझाव छ। तातो लहरले लू लगायतका स्वास्थ्य समस्याको जोखिम बढ़ने भएकोले अनुकूलनका उपायहरू अपनाउन सबै पक्ष जिम्मेवार बन्न आवश्यक रहेको जलवायु विज्ञ उप्रतिले बताउनु भएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्जन भित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध,
2: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौं, फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौं,
1: विद्युतीय उपकरण बन्द गरौं, टेलिभिजन, वासिङ मशिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौं,
2: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौं,
1: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौं, पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ,
2: नदी, तलाउ वा पोखरीबाट टाढा बसौं,
1: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौं।
3: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका मागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
0: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको काम कार्यवाहीको निगरानी गर्न छाया सरकार गठन गरेको छ। पार्टी संसदीय दलका नेता भीष्मराज आङदेम्बीको नेतृत्वमा कांग्रेसले 18 सदस्यीय छाया सरकार गठन गरेको हो। उसले सांसदहरूलाई प्रधानमन्त्रीदेखि मन्त्रीसम्मको जिम्मेवारी पनि तोकेको छ। संसदीय दलका नेता आङदेम्बीलाई छाया प्रधानमन्त्री तोकेको कांग्रेसले बाँकी 17 वटै मन्त्रालयमा छाया मन्त्री बनाएको छ। विपक्षीमा पुगेपछि कांग्रेसले विगतमा पनि छाया सरकार गठन गर्ने गरेको थियो, तर त्यसले प्रभावकारी काम गर्न सकेको थिएन। गएको फागुन 21 भएको चुनावबाट प्रतिनिधि सभामा कांग्रेस 38 सीटमा खुम्चिएको छ। यसअघि केपी शर्मा ओलीको नेतृत्वमा नेकपाको सरकार हुँदा कांग्रेसले बनाएको छाया सरकारको नेतृत्व पार्टीका तत्कालीन सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले गर्नुभएको थियो। एमाले नेपालको संसदीय इतिहासमै पहिलो पटक 2048 सालमै छाया सरकारको अभ्यास गरेको थियो। अमेरिकाका सार्वजनिक कूटनीति सम्बन्धी उपविदेश मन्त्री साराबी रोजर्सले नेपाललाई अमेरिकाले महत्वपूर्ण साझेदारका रूपमा हेरेको बताउँदै द्विपक्षीय साझेदारी विस्तारमा जोड़ दिनुभएको छ। काठमाण्डुमा हिजो संचारकर्मीसँग भएको छलफलमा उहाँले 55 करोड़ अमेरिकी डलर बराबरको मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी कम्प्याक्टलाई नेपालको अर्थतन्त्र र ऊर्जा क्षेत्रको लागि महत्वपूर्ण लगानीका रूपमा उल्लेख गर्दै यस मार्फत दुई देशबीचको साझेदारी अझ सुदृढ़ हुने विश्वास व्यक्त गर्नुभयो। गएको वर्ष 1,12,000 अमेरिकी पर्यटक नेपाल भ्रमण आएका बताउँदै वहाँले अमेरिकालाई नेपालको दोस्रो ठूलो पर्यटक स्रोत बजारको रूपमा चित्रण गर्नुभयो। नेपालमा नवपरिवर्तन र आर्थिक वृद्धिको ठूलो सम्भावना रहेको बताउँदै उपविदेश मन्त्री रोजर्सले लगानी, व्यवसाय संचालन र नवपरिवर्तनको लागि वातावरण थप अनुकूल बन्दै जाँदा अमेरिकी कम्पनीहरू नेपालमा अझ बलिया साझेदार बन्न सक्ने धारणा व्यक्त गर्नुभयो। परराष्ट्र मन्त्री शिशिर खनाल तथा सूचना संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हासँग भेट गरी आर्थिक सम्बन्ध सुदृढ़ीकरण, व्यापारिक वातावरण सुधार तथा डिजिटल पहुँच विस्तार लगायतका विषयमा आफूले छलफल गरेको उहाँले जानकारी दिनुभयो। सुर्खेत प्रहरीले 3 करोड़ रूपियाँ बराबरको सुन सहित व्यापारी श्याम सुन्दर अग्रवाललाई वीरेन्द्रनगरबाट पक्राउ गरेको छ। जिल्ला प्रहरीकारले सुर्खेतले हिजो वीरेन्द्रनगर नगरपालिका छ राजाचोकमा रहेको पसलबाट सुन चाँदीका गरगहना सहित अग्रवाललाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक कविन्द्र सिंह बोहराले जानकारी दिनुभयो। उहाँका अनुसार पक्राउ परेका अग्रवालमाथि अनुसन्धान भइरहेको छ। अब विदेशको खबर। हिजबुल्लाह समूहले इजरायलमाथि आक्रमण रोक्न पारस्परिक सहमति जनाएको लेबनानले जनाएको छ। हिजबुल्लाहले इजरायलमाथि आक्रमण रोक्ने र इजरायलले लेबनानको राजधानी बेरूतमा आक्रमण नगर्ने अमेरिकी योजना स्वीकार गरेको लेबनानले बताएको बीबीसीले उल्लेख गरेको छ। अमेरिकामा रहेको लेबनानी दूतावासले आक्रमण रोक्ने पारस्परिक अमेरिकी प्रस्तावलाई हिजबुल्लाहले स्वीकार गरेको पुष्टि गरेको छ। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले पनि सम्झौताको पुष्टि गर्दै यदि हिजबुल्लाहले आफ्ना शहर र नागरिकलाई आक्रमण गर्न बन्द नगरेमा बेरूतमाथि आक्रमण अगाडि बढ़ने चेतावनी समेत दिनुभएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेतान्याहु र हिजबुल्लाहका प्रतिनिधिसँग कुरा गरेको र सबै आक्रमण बन्द गर्न द्विपक्षीय सहमत भएको बताएपछि पछिल्लो सम्झौता बाहिर आएको हो। साथै युद्धविराम सबै लेबनानी क्षेत्रलाई समेट्ने गरी विस्तार गर्ने तयारी छ। अब खेल खबर। यही शुक्रबारदेखि शुरू हुने भनिएको दोस्रो संस्करणको नेपाल कबड्डी लीग एनकेएल स्थगित भएको छ। काठमाडौँको त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद राखेको कबड्ड हलमा हुने भनिएको प्रतियोगिता अहिलेका लागि स्थगित गर्नु परेको आयोजक एस्ट्रोनिक्स म्यानेजमेन्टले विज्ञप्ति मार्फत जनाएको छ। ड्राफ्ट मार्फत छनौट भएका सम्पूर्ण खेलाड़ीको छनौट भने यथावत रहने उल्लेख छ। आयोजकका अनुसार दोस्रो संस्करणको लागि 512 नेपाली खेलाड़ी र 15 देशका 100 बढ़ी विदेशी खेलाड़ीले यसअघि नै नाम दर्ता गरिसकेका छन्। एनकेएलको पहिलो संस्करणमा प्रमुख 6 शहरका टोली विराटनगर, जनकपुर, काठमाण्डौ, पोखरा, बुटवल र धनगढ़ीले प्रतिस्पर्धा गरेका थिए। फाइनलमा काठमाण्डौलाई हराउँदै जनकपुर च्याम्पियन भएको थियो। चार भन्ज्याङभित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। निजी अस्पतालले सामान्य बिरामीलाई आकस्मिक सेवा दिए बीमा दावी रकम भुक्तानी नहुने, आकस्मिक उपचार आवश्यक भएको अवस्थामा मात्रै लागू हुने बीमा बोर्डको भनाई। लिखत कीर्तिको सुरमा वीरगंजका मेयर राजेश मान सिंह पक्राउ पूर्व गृहमन्त्री सुधन गुरूङबारे छानबिन गरिरहेको समितिले 5 दिन थप समय माग्यो। तराईमा तातो बढ़दै आज मधेस र कोशी प्रदेश लगायत तराई क्षेत्रमा तातो दिन हुने, बढ़दो गर्मीको प्रकोप कम गर्न आज हिट एक्सन डे मनाइँदै। हिजबुल्लाहले इजरायलमा आक्रमण रोक्न सहमति जनाएको लेबनानको भनाई, इजरायली प्रधानमन्त्री नेतान्याहुद्वारा पनि सम्झौताको पुष्टि। र शुक्रबारदेखि शुरू हुने भनिएको दोस्रो संस्करणको नेपाल कबड्डी लीग स्थगित।
4: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोड़ सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
5: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
6: साली नदीको सिर,
7: मणिचूडको काख,
6: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
7: शान्ति र आनन्दको अनुभूति,
6: भीडभाडबाट टाढा,
7: सहरबाट नजिकै,
6: तपाईँको स्वागत र आतिथ्यका लागि सदैं तत्पर
7: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
8: विस्तृत जानकारीका लागि फोन नम्बर 9816549661 र 9841954181, वेबसाइट झुले.com.np।
1: ह्युमन रिसोर्स डेभलपमेन्ट एण्ड रिसर्च इन्स्टिच्युट बबरमहल काठमाडौँको भर्ना सम्बन्धी सूचना।
2: प्राविधिक शिक्षा विकल्पमा होइन समृद्धिको संकल्पको रूपमा पढौ भन्दै विगत 31 वर्षदेखि प्राविधिक शिक्षामा समर्पित यस कलेजमा शैक्षिक सत्र 2083 लागि प्रमाणपत्र तहका शैक्षिक कार्यक्रमहरू हेल्थ असिस्टेन्ट, ल्याब टेक्निसियन र फिजियोथेरापी सहायकमा भर्ना खुल्यो।
1: कोर्सका विशेषताहरू: 3 वर्षभित्रै कोर्स उत्तीर्ण गरी विभिन्न स्वास्थ्य संस्थाहरूमा प्राविधिक नायब सुब्बा सरहको जागिर वा स्वरोजगारी मार्फत आत्मनिर्भर बन्न सकिने, देश विदेशमा सहज रूपमा आकर्षक रोजगारी पाइने, पढ्दै कमाउँदै मोडलमा सम्बन्धित विषयमा स्नातक तह अध्ययन पनि गर्न सकिने।
2: थप जानकारीका लागि ह्युमन रिसोर्स डेभलपमेन्ट एण्ड रिसर्च इन्स्टिच्युट बबरमल काठमाडौँमा सम्पर्क गर्नुहुन वा कलेजको वेबसाइट www.hrdri.edu.np मा लगइन गर्नुहुन वा मोबाइल नम्बर 9851177619 वा 9576114314 सम्पर्क गर्नुहुन अनुरोध छ।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चारभन्जाङ भित्रका खबरमा तपाईंलाई स्वागत छ। काठमाडौँ महानगरपालिकाको सहकारी विभागमा दर्ता रकम बचत रकम फिर्ता गरिदिनका लागि 6000 भन्दा धेरै बचतकर्ताले माग गरेका छन्। महानगरको सहकारी विभागका अनुसार पछिल्लो समय 4,77,49,23,000 रूपियाँ बचत रकम फिर्ता गरिदिनका लागि माग आएको हो। यसैबीच हिजो बुद्ध दर्शन सेभिङ एण्ड क्रेडिट को अपरेटिभ लिमिटेडले 34 बचतकर्ताको बचत रकम फिर्ता गरेको छ। एक महिनाभित्र 5,00,000 बचत गर्ने बचतकर्ताको रकम फिर्ता दिने योजना बनाएको विभागले जानकारी दिएको छ। महानगरले ठूला बचतकर्ताको हकमा सहकारी विभागसँग समन्वय गरेर ऋणीलाई पनि ताकेता गर्ने र बचतकर्ताको पनि बचत रकम फिर्ता गर्दै आएको छ। नेपाल प्रहरीले काठमाडौँको ठमेलबाट अनलाइन मार्फत ब्ल्याकमेलिङ र

0: रेडियो रेडियो दिदी बहिनीको समय सूचक हो।
1: अहिले बिहानको ठिक 10 बज्यो।

0: नमस्कार, बिहान 10 बजेको खबर अपडेटमा समाचारकक्ष बाटो म दुर्गाको हार्दिक स्वागत छ। हाम्रो प्रसारण सेवा पश्चिमाञ्चल क्षेत्रमा प्रत्यक्ष र इन्टरनेट अनलाइनमा www.radiodidibahini.org लगन गरेर संसारभर सुन्न सकिन्छ। खबर अपडेटमा खबर अगाडि बढाउँ। प्रधानमन्त्रीले बोलाए बैठक यो प्रसंगबाट। प्रधानमन्त्री बालेन शाहले मन्त्री परिषदको बैठक बोलाउनु भएको छ। प्रधानमन्त्री शाहले आज मध्याह 12 बजेका लागि बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जानकारी गराएको छ। बैठक सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा बैठक नै बस्नेछ। बैठकको एजेण्डा बारे खुलाइएको छैन। पूर्व गृहमन्त्री सुधन गुरूङबारे छानबिन गर्न गठित समितिले छानबिनको काम सकेको छ, तर प्रतिवेदन लेखन बाँकी रहेको भन्दै 5 दिनको समय माग गरेको छ। समितिले म्याद थप गर्न हिजो मन्त्री प्रधानमन्त्री र मन्त्री परिषदको कार्यालयलाई पत्रचार गरेको। समितिका सदस्य महान्यायाधिवक्ताका कार्यालयका सह न्यायाधिवक्ता अच्युत मणि न्यौपानेले जानकारी दिनुभएको छ। समितिले यसअघि नै कार्यालयलाई थप समय आवश्यक रहेको मौखिक रूपमा जानकारी गराएको थियो। समितिले गुरूङसँग बयान लिइसकेको छ। मन्त्री परिषदले वैशाख 28 पूर्व न्यायाधीश अच्युत प्रसाद भण्डारीको नेतृत्वका 3 समय सीमा समिति गठन गरी 15 दिनभित्र छानबिन सक्न कार्य आदेश दिएको थियो। व्यावसायिक दीपक भट्टले निबटी माइक्रो इनोसिएसन र स्टार माइक्रो इनोसिएसनको सेयर किनेको विषयमा प्रश्न उठेपछि वैशाख 9 गुरूङले गृहमन्त्रीबाट राजीनामा दिनुभएको थियो। प्रश्न उठेपछि उहाँले सापट्टी लिएर सेयर किनेको दावी गर्दै आउनु भएको छ। दिदीबहिनी 95.2 MHz तयार पारेको 10 बजेको खबर अपडेटको समय सकिएको छ। 11 बजे स्थानीय खबरमा प्रस्तुत हुन्छु। नयाँ ताजा खबरका लागि हामीसँग रहनुहोला। नमस्कार।
1: हामी सबैको साझा आवाज रेडियो दिदीबहिनी 95.2 MHz।

0: के तपाईँलाई हातखुट्टा झमझम गर्ने, टाउको दुख्ने र रिङ्गट लाग्ने समस्या छ?
1: के तपाईँलाई मुटु ढुकढुक गर्ने, डर लाग्ने, निद्रा नपर्ने, छटपटे हुने गर्छ?
2: यदि त्यसो हो भने
1: अब चिन्ता नगर्नुहोस्, किनभने
3: मणिपाल शिक्षण अस्पताल तथा सेवा सिटी हस्पिटल प्राली पोखराका वरिष्ठ मनोरोग नसा यौन तथा टाउको रोग विशेषज्ञ डाक्टर जय बहादुर खत्री
4: यही जेठ 23 गते शनिबार
5: भागलुङ मेडिकल हल खुस्मा बजार पर्वतमा आउँदै हुनुहुन्छ।
1: त्यसैले हातखुट्टा झमझम गर्ने, टाउको दुख्ने, रिङ्गटा लाग्ने, गुमाउने, मुटु ढुकढुक गर्ने, डर लाग्ने, निद्रा नपर्ने, छटपटी हुने, झुझो लाग्ने, दुब्लाउँदै जाने, बढी रिसाउने, जिउ आलस्य हुने, मनमा बढी चिन्ता पर्ने, छारे रोग, हात खुट्टा काम्ने, ओछ्यानमा पिसाब गर्ने, योनिजा नहुने, अत्याधिक मात्रामा रक्त सेवन गर्ने, लागु औषधको कुलतमा फसेका आदि मनोरोग नसा यौन तथा टाउको सम्बन्धी रोगीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
5: यहाँ हरेक दिन सुगर, जन्डिस, जीपीटी, जीओटी, लिभर फंक्सनल टेस्ट, एलएफटी, युरिक एसिड, बाथ, टाइफाइड, दिशा पिसाब परीक्षण, वृय परीक्षण, गर्भ परीक्षण, ग्यास्ट्रिकको किरा भए नभएको परीक्षण समेत गरिन्छ।
6: याद गर्नुहोला डाक्टर र आउने मिति
4: यही जेठ 23 गते शनिबार
1: स्थान बागलुङ मेडिकल हल बडगाउँ।
7: सम्पर्क फोन नम्बर 0674202027
1: 24027
7: सम्पर्क मोबाइल नम्बर 9857225597
1: 9851189918
8: ए हेर्नुहोस् त यो समाचार त कस्तो अचम्मको छ, सेयर गरिदिउँ कि क्या हो?
9: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ। कुनै पनि कुरा शेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौं, अफवाह नफैलाऊ, सत्य जाँचौ, भ्रमबाट बचौ, जिम्मेवार संचार संस्कृति अपनाऊ।
8: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
10: लगभग सबैजना आइसक्नुभयो, आजको वडा स्तरको छलफल सुरु गरौँ। हुन त आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
11: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
12: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है?
11: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
10: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
11: त्यसो भनेर कहाँ हुन्छ, पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
12: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
11: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
10: हो, उहाँले भनेको कुरा सही हो, ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
13: नेपाल सरकार विज्ञापन बोर्ड।
14: जाति, धर्म, वर्ण र लिङ्गको आधारमा विवाद गर्नु मूर्खता हो। यो मूर्ख्याई कसैबाट कहीँ हुन नदिऊ, समझदारी र सहयोगका साथ सामाजिक सद्भाव कायम राखौ।
15: जनहितका लागि नेपाल सरकार महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सहयोग, रेडियो दिदी बहिनी 95.2 मेगाहर्जको सहकार्यमा कुसुमा नगरपालिका पर्वत।
16: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: extreme energy drink.
1: चरक मेमोरियल हस्पिटल कर्मचारी संचय कोषद्वारा सूचीकृत अस्पताल
2: यस चरक मेमोरियल हस्पिटलमा कर्मचारी संचय कोषका संचयकर्तालाई ₹1,00,000 उपचार सहुलियत कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अन्तर्गत वार्षिक ₹1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ।
1: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्त आदि रोगको उपचारको लागि ₹1,00,000 उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
2: सेवा लिने क्रममा चाहिने जानकारी
1: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर।
2: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
1: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
2: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ पोखरा फोन 061-552-493-552-494

0: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
1: नेपाल सरकार विज्ञापन बोर्ड।

0: त्यस्तै भयो नि, यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुर्याइ घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्लस्टर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइँदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका घिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर, लोडर
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुष्मा, बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144 98-510-16-094 98-476-39691।
2: बहिनी 95.2 मेगाहर्ट्ज।

0: बीमा को लाभ दी आपको कमाई को लाभ लेने मौका आज बनो सानीमा रिलायंस लाइफ इंश्योरेंस को बीमा अधिकर्ता सानीमा रिलायंस लाइफ इंश्योरेंस खुले रजियों
1: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा
2: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनुहुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
1: उपचार सेवाहरू
2: भेरिकोस भेनको लेजर उपचार खुट्टाका सुन्निएका तथा फुलेका नसा लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि
1: अल्ट्रासाउन्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया मासुको टिस्यु नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया
2: रक्तनली सम्बन्धी रोगहरूको उपचार एन्जियोप्लास्टी स्टन्ट राख्ने प्रक्रिया इम्बोलाइजेसन
1: क्यान्सर उपचार ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू सानो चिरफार मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार
2: शरीरमा जम्मा भएको पस वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया
1: पाठेघरको मासु युटेरिन फाइब्राइड एम्बोलाइजेसन पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि
2: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा फोन 061-582-7-78-582-7-79-582-7-80
3: अपहेलना र दुर्व्यवहारले किशोर किशोरी तथा युवाहरूलाई लागू औषधको कुलततर्फ धकेल्न सक्छ। त्यसैले आफ्नो किशोर किशोरी तथा युवा उमेरमा रहेका छोरा छोरीलाई माया ममता दिई कुलतमा फस्नबाट जोगाऊ।
4: जनहितका लागि नेपाल सरकार महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सहयोग रेडियो दिदी बहिनी 95.2 मेगाहर्जको सहकार्यमा कुसुमा नगरपालिका पर्वत
5: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्समा पनि उपलब्ध छ।
1: के तपाईँ प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ?
2: कि आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
1: यदि त्यसो हो भने तपाईँको रोजाइ पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
2: अध्यापन हुने विषयहरू
1: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज,
2: विशेषताहरू,
1: विषय विज्ञद्वारा अध्यापन गराइने,
2: अत्याधुनिक प्रयोगशाला,
1: प्रविधि मैत्री शिक्षा, सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय। सम्पर्क पश्चिमाञ्चल मावि पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि, फोन 061-577-444, 543-333।
3: निकटमा दिदी बहिनी, निकटमा दिदी बहिनी।

0: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
1: अहिले बिहानको ठिक 11 बज्यो।

0: नमस्कार
1: बिहान 11 बजेको खबर अपडेटमा समाचारको सेवाटोमा दुर्गाको हार्दिक स्वागत छ। हाम्रो प्रसारण सेवा पश्चिमाञ्चल क्षेत्रमा प्रत्यक्ष र इन्टरनेट अनलाइनमा www.radiodidibahini.org लगन गरेर संसारभर सुन्न सकिन्छ। खबर अपडेटमा पर्वतको आर्थर डाँडा खर्कामा जीप दुर्घटना, एउटा सदस्यको मृत्यु, दुई घाइते। यो प्रसङ्गबाट पर्वत जिल्ला कुस्मा नगरपालिका ओडा नम्बर 14 आर्थर डाँडा खर्कामा गैराती भएको जीप दुर्घटनामा परि एकजनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी प्रहरी निरीक्षक दिनेश पौडेलका अनुसार आर्थर डाँडा खर्काको ओडा कार्यालयबाट चरी पानीतर्फ आउँदै गरेको G1J5865 नम्बरको जीव गए राती पाउने 9 बजेको समयमा आधी नेता भन्ने स्थानमा दुर्घटनामा परेको हो। दुर्घटनामा परि आर्थर डाँडा खर्काका वडा सदस्य 52 वर्षीय केशव राज पौडेलको निधन भएको छ। टाउको र शरीरका विभिन्न भागमा गम्भीर चोट लागेका उहाँलाई उपचारका लागि पोखरा लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए। दुर्घटनामा जीप चालक आर्थर डाँडा खर्काकै 27 वर्षीय बुद्ध सागर पौडेल, 46 वर्षीय राजेन्द्र पौडेल घाइते हुनु भएको छ। उहाँहरू दुवैको टाउको र शरीरका विभिन्न भागमा चोट लागेको अवस्था मध्यम रहेको प्रहरी निरीक्षक पौडेलले बताउनुभयो। उनीहरूको पनि पोखरा स्थित गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ। यात्रुलाई छाडी चालक घर फर्किने क्रममा भएको दुर्घटनामा उक्त बोलेरो पिकअप जीप सड़कबाट करिब 500 मिटर तल खसेको प्रहरीले जनाएको छ। घटनाको थप अनुसन्धान जारी रहेको छ। जिल्ला प्रहरी कार्यालय म्याग्दीले बालिका र किशोरीलाई बलात्कार गरेको आरोपमा दुईजनालाई पक्राउ गरेको छ। बालिकालाई बलात्कार गरेको आरोपमा सुर्खेत जिल्लाको चौकुने गाउँपालिका 4 बगमाराका 18 वर्षीय ललित मास्की मगरलाई धौलागिरी गाउँपालिका 4 मुदीबाट प्रहरीले पक्राउ गरेको। बालिकालाई 82 चैत 17 गते बलात्कार गरेको भन्दै पीड़ित पक्षले 83 चैत 14 गते जिल्ला प्रहरी कार्यालय म्याग्दीमा उजुरी दिएका थिए। प्रहरीले आरोपितलाई पक्राउ गरी 5 दिनको म्याथप गरी अनुसन्धान अघि बढ़ाएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक इन्सपेक्टर सागर तिमी सिन्हाले जानकारी दिनुभएको छ। यसै गरी 83 जेठ 12 गते बलात्कार गरेको आरोपमा पीड़ित पक्षले 83 जेठ 16 गते जिल्ला प्रहरी कार्यालय म्याग्दीमा दिएको उजुरीकै आधारमा धौलागिरीका उपालिका 7 ताकमका 93 वर्षीय धनबहादुर सुनारलाई प्रहरीले पक्राउ गरेको छ। सुनारलाई पनि पक्राउ गरी 5 दिनको म्याथप गरी अनुसन्धान अगाडि बढ़ाइएको छ। हो त बिहान 11 बजेको खबर अपडेटको समय सकिएको छ। अहिले 12 बजे खबर अपडेटमा उपस्थित हुन्छौ। हेर ताजा खबरका लागि हामीसँग रहनुहोला। नमस्कार।
2: हामी सबैको साझा आवाज रेडियो दिदी बहिनी 95.2 MHz।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्समा पनि उपलब्ध छ।
1: सिटी भिटी प्रवेश आवेदन फारम खुलेको सम्बन्धी सूचना।
2: एसी उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूमा हार्दिक बधाई तथा सफल भविष्यको शुभकामना।
1: आफ्नो उज्जवल भविष्य प्राविधिक क्षेत्रमा बनाउन चाहने विद्यार्थीहरूका लागि यस धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानमा शैक्षिक सत्र 2083-84 लागि विभिन्न कार्यक्रमहरूमा भर्ना आवेदन फारम खुलेको सहर्ष जानकारी गराउँदछौ।
2: उपलब्ध कार्यक्रमहरू सामान्य चिकित्सा, एचए, फार्मेसी, मेडिकल ल्याब, टेक्नोलोजी।
1: फारम वितरण सम्बन्धी विवरण, अनलाइन आवेदन दिने मिति 2083 वैशाख 29 गतेदेखि 2083 जेठ 13 गतेसम्म। न्यूनतम योग्यता एसईमा न्यूनतम 2 GPA प्राप्त गरेको वा एसएलसी पास वा टीएसएलसी 68.33% उत्तीर्ण।
2: विशेष जानकारी, एसईई प्राविधिक धारबाट उत्तीर्ण विद्यार्थीहरूले जुनसुकै कार्यक्रममा अध्ययन गर्न पाउनेछन्।
1: हाम्रा सेवाहरू, धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानको आफ्नै सुविधा सम्पन्न होस्टेलमा बस्न चाहने कलेजका विद्यार्थीहरू साथै अन्य पेसा व्यवसायमा आबद्ध गर्ल्सहरूको लागि होस्टेल भर्ना खुला गरिएको छ।
2: छोटो अवधिको केयर गिभर तालिम तेस्रो समूहको समेत भर्ना धमाधम शुरू भइरहेको छ। समयमै आफ्नो सिट सुरक्षित गरिहाल्नुहोस्।
1: विस्तृत जानकारीका लागि धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठान बानापाचार द्वारेगौड़ा बागलुङ, बागलुङ बजारदेखि उपल्ला चौर हुँदै कुण्डुले जाने बाटोमा सम्पर्क नम्बर 068-420-003, 420-001, मोबाइल नम्बर 98-576-21-917, 98-576-36-567 र 98-451-20-736।
3: रेडियो दिदी बहिनी 95.2 MHz।

0: दलितहरू मलाई धारामा पानी थाप्न नि दिँदैनन्, मलाई समाजले घृणा गर्छ, के म मान्छे होइन र?
1: दलित र गैर दलित बीचको विभेद हामीले नै सुरुवात गरेका हौ, यसको अन्त्य पनि हामीबाटै हुनुपर्छ।
2: जनहितका लागि नेपाल सरकार महिला बाल बालिका तथा दृष्ट नागरिक मन्त्रालयको सहयोग रेडियो दिदी बहिनी 95.2 मेगाहर्जको सहकारीमा कुष्मा नगरपालिका पर्वत

0: बिमाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आजै बनौ सानिमा रिलायन्स लाइफ इन्सुरेन्सको बिमा अभिकर्ता सानिमा रिलायन्स लाइफ इन्सुरेन्स खुलेर जियौ
1: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज हामी सबैको साझा आवाज

0: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी, चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरामा।
1: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनु हुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
0: उपचार सेवाहरू:
1: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसाहरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
0: अल्ट्रासाउण्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यु नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
1: रक्तनली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
0: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार, मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
1: शरीरमा जम्मा भएको पस, पिप वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
0: पाठेघरको मासु, युटेरिन फाइब्राइड एम्बोलाइजेसन, पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
1: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-587-78-582-79-582-780।
2: लौ न नि दाई, वनमा त आगो लागेछ, निभाउन जाऊ न।
3: हो त, एउटा सानो लापरवाहीले सिङ्गो बनाइसका पनि हो।
4: हाम्रो वन, हाम्रो धन, डढेलोबाट जोगाउन गरौ जतन। वनमा डढेलो लगाउनु कानूनी अपराध हो। डढेलो लागेको देखेमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौ। वन जोगिए मात्र हामी जोगिन्छौ।
5: अनुरोधक: गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
6: के तपाईँलाई हातखुट्टा झमझम गर्ने, टाउको दुख्ने र रिङ्गट लाग्ने समस्या छ?
7: के तपाईँलाई मुटु ढुकढुक गर्ने, डर लाग्ने, निद्रा नपर्ने, छटपटे हुने गर्छ?
8: यदि त्यसो हो भने अब चिन्ता नगर्नुहोस्, किनभने
9: मणिपाल शिक्षण अस्पताल तथा सेवा सिटी हस्पिटल प्राली पोखराका वरिष्ठ

0: अनुरोग नसा यौन तथा टाउको रोग विशेषज्ञ डाक्टर जय बहादुर खत्री
1: यही जेठ 23 गते शनिबार
2: भागलुङ मेडिकल हल कुसुमा बजार पर्वतमा आउँदै हुनुहुन्छ।
3: त्यसैले हात खुट्टा झमझम गर्ने, टाउको दुख्ने, रिङ्गटा लाग्ने, घुमाउने, मुटु ढुकढुक गर्ने, डर लाग्ने, निद्रा नपर्ने, छटपटी हुने, झिझो लाग्ने, दुब्लाउँदै जाने, बढी रिसाउने, जिउ आलस्य हुने, मनमा बढी चिन्ता पर्ने, छारे रोग, हात खुट्टा कामले, ओछ्यानमा पिसाब गर्ने, योनिजा नहुने, अत्याधिक मात्रामा रक्सी सेवन गर्ने, लागू औषधको कुलतमा फसेका आदि मनोरोग नसा यौन तथा टाउको सम्बन्धी रोगीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
2: यहाँ हरेक दिन सुगर, जन्डिस, जीपीटी, जीओटी, लिभर फंक्सनल टेस्ट, एलएफटी, युरिक एसिड, बाथ, टाइफाइड, दिशा पिसाब परीक्षण, ब्रिय परीक्षण, गर्भ परीक्षण, ग्यास्ट्रिकको किरा भए नभएको परीक्षण समेत गरिन्छ।
4: याद गर्नुहोला डाक्टर आउने मिति
1: यही जेठ 23 गते शनिबार
5: स्थान बागलुङ मेडिकल हल बडगाउँ।
6: सम्पर्क फोन नम्बर 0674202027 सम्पर्क मोबाइल नम्बर 98572597
5: 98511918
7: निकटमा दिदी बहिनी, विकटमा दिदी बहिनी, यो रेडियो दिदी बहिनी 95.3।

0: extreme energy drink.
1: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: के तपाईँ प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ?
4: के आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टीम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
3: यदि त्यसो हो भने तपाईँको रोजाई पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टीमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
4: अध्यापन हुने विषयहरू
3: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एण्ड टुरिज्म सँगै ल र ह्युमनिटिज,
4: विशेषताहरू,
3: विषय विज्ञद्वारा अध्यापन गराइने,
4: अत्याधुनिक प्रयोगशाला,
3: प्रविधि मैत्री शिक्षा, सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय। सम्पर्क पश्चिमाञ्चल मावि पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि। फोन 061 577 444 543 33

0: भयो नि, यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुर्याई घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइँदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका गिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर, लोडर,
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा, बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग, मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144, 98-510-16-094, 98-476-39691।
3: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: चरक मेमोरियल हस्पिटल कर्मचारी संचय कोषद्वारा सूचीकृत अस्पताल।
1: यस चरक मेमोरियल हस्पिटलमा कर्मचारी संचय कोषका संचयकर्तालाई ₹1,00,000 उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अन्तर्गत वार्षिक ₹1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ।
0: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्तस्राव आदि रोगको उपचारको लागि ₹1,00,000 उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
1: सेवा लिने क्रममा चाहिने जानकारी
0: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर।
1: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
0: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
1: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरा, फोन 061-552-493, 552-494, 582-778।
2: हुन्छ मुटु नारी को नि चल्छ उसै गरी चो, हाँक्न सक्छन् घर देश फरक अनि कहाँ भो, नयाँ नेपाल निर्माणमा जुटेका छन् बराबरी, हक अधिकारबाट वञ्चित नहुन् है कसै गरी।
3: सुनिश्चित महिला अधिकार नै सुसम्पन्न नेपालको पूर्वाधार हो।
4: जनहितका लागि नेपाल सरकार, महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सहयोग, रेडियो दिदी बहिनी 95.2 मेगाहर्जको सहकार्यमा कुसुमा नगरपालिका पर्वत।
5: निकटमा दिदी बहिनी, विकटमा दिदी बहिनी, यो रेडियो दिदी बहिनी 95.2।

0: नितिन नवीन सहित पार्टीका अन्य उच्चस्तरीय नेताहरूसँग भेट्दै हुनुहुन्छ। नितिनसँगको भेट शुरू भएको छ। उहाँलाई भाजपा मुख्यालयमा रेड कार्पेट र बाजागाजा सहित स्वागत गरिएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेट गर्ने भनिएको छ, यद्यपि समयको भने टुंगो लागेको छैन।
1: आज बिहान पक्राउ परेका पर्साको वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहलाई अदालतमा उपस्थित गराइएको छ। सिंहको मुद्दा मुख्य न्यायाधीश गायत्री प्रसाद रेग्मीको इजलासमा परेको छ। श्रेष्ठदार प्रभाकर मल्लिकका अनुसार अब उक्त मुद्दामा बयान लिने र थुनछेक बहस हुनेछ। बहसपछि अदालतले मेयर सिंहलाई पूर्वपक्षका लागि थुनामा पठाउने, धरौटीमा रिहा गर्ने वा साधारण तारिकमा छोड्ने बारे आदेश दिनेछ। मेयर सिंहलाई आज बिहान 6 बजे पर्साको ठोरीबाट पक्राउ गरिएको थियो। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी राजु कार्कीका अनुसार पर्सा जिल्ला अदालतले उनलाई लिखित कृत्य कसूरमा पक्राउ पूर्जी जारी गरेको थियो। स्थानीय लिकायत अलीले दिएको जारीका आधारमा जेठ 8 गते उनीसहित 3 जना विरूद्ध जिल्ला अदालतबाट पक्राउ पूर्जी जारी गरिएको थियो। मेयर सिंह 9 गते आफै अदालतमा उपस्थित भए पनि मुद्दाको चाप भएकाले पेशी चढ़न सकेको थिएन।
0: प्रतिनिधि सभाको बैठक आजका लागि पनि बोलाइएको छ। दिउँसो 1 बजे बस्ने बैठकमा आगामी वर्षको बजेटमाथि छलफल शुरू गर्ने कार्यसूची छ। हिजोदेखि नै बजेटमाथि छलफल शुरू गर्ने कार्यसूची रहे पनि विपक्षीको विरोधका कारण बैठक चल्न सकेको थिएन। प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा दिएको सीमा सम्बन्धी अभिव्यक्तिप्रति कड़ा आपत्ति जनाउँदै विपक्षी दलहरूले सदनदेखि सड़कसम्म आन्दोलन शुरू गरेका छन्। हिजो विपक्षी दलहरूले संसद बैठकमा नाराबाजी र अवरोध गरेपछि आजसम्मका लागि स्थगित गरिएको थियो। विपक्षी सांसदहरूले प्रधानमन्त्रीले संसदमा उपस्थित भएर माफी नमागेसम्म र उक्त अभिव्यक्ति संसदको रेकर्डबाट नहटाएसम्म सदन चलन नदिने अडान लिएका छन्। यस्तै राष्ट्रिय सभामा पनि यो विषयलाई लिएर विरोध भएको छ। हिजो पनि राष्ट्रिय सभामा विपक्षी दलले विरोध गरेपछि बैठक केही बेर प्रभावित भएको थियो। राष्ट्रिय सभाको बैठक आजका लागि पनि बोलाइएको छ। दिउँसो 1 बजे बस्ने बैठकमा अर्थमन्त्री स्वर्णिम वाग्रेले प्रतिनिधि सभाबाट सन्देश प्राप्त वैकल्पिक विकास वित्त परिचालन विधेयक 2082 छलफलका लागि पेश गर्ने कार्यसूची छ। यस्तै बजेटमाथि छलफलको कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।
1: गण्डकी प्रदेश सरकारको आगामी आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदैछ। प्रदेश प्रमुख डिल्लीराज भट्टले आज अपराह 4 बजे बस्ने बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुने प्रदेशसभा सचिवालयका सचिव गोविन्द पौडेलले जानकारी दिनुभयो। प्रदेश सरकारले असार 1 गते बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ, त्यसअघि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुन लागेको हो। प्रदेशसभाको बजेट अधिवेशन यही जेठ 11 गतेदेखि शुरू भएको थियो। यसबीचमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका विषयमा छलफल भएको प्रदेशसभा सचिवालय जनाएको छ।
0: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन टप लामटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अनटप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ, फोन 4781-7780-724 वा himalayaswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
1: अब बाँकी समाचार। नारायण हिटी दरबारमा हत्याकाण्ड भएको 25 वर्ष पूरा भएको छ। 2058 साल जेठ 19 गते बेलुकी राजदरबारभित्र तत्कालीन राजा वीरेन्द्र शाहको वंशनाश भएको थियो। शुक्रबार बेलुकीको पारिवारिक जमघटका क्रममा घटना भएको थियो। घटनामा राजा वीरेन्द्र सहित रानी ऐश्वर्य, युवराज दिपेन्द्र, राजकुमार निराजन र राजकुमारी श्रुतिको हत्या भएको थियो। यस्तै राजाका भाइ धीरेन्द्र, राजकुमारी जयन्ती, राजकुमारी शान्ति, राजकुमारी शारदा र कुमार खड्ग विक्रम पनि मारिएका थिए। हत्याकाण्डपछि सर्वोच्च अदालतका न्यायाधीश केशव प्रसाद अध्यायको समय जगत्तमा उच्चस्तरीय छानबिन समिति गठन गरिएको थियो। समितिका सदस्य तत्कालीन सभामुख तारानाथ राणा भाटले युवराज दिपेन्द्रले परिवारका सदस्यहरूलाई गोली प्रहार गरी अन्त्यमा आफैलाई गोली हानी आत्महत्या गरेको प्रतिवेदन सार्वजनिक गर्नुभएको थियो। यो प्रतिवेदनलाई अधिकांश नेपालीले विश्वास गर्न सकेका छैनन्। उच्च सुरक्षा घेराभित्र रहेको राजदरबारमा भएको हत्याकाण्ड अहिले पनि रहस्यकै गर्भमा छ। उहाँको निधनपछि राजगद्दीमा बसेका भाइ ज्ञानेन्द्र शाहले राजतन्त्र जोगाउन सक्नु भएन। 2062-63 जनआन्दोलन मार्फत पुनर्स्थापित संसदले राजाका सम्पूर्ण अधिकार खोसेको थियो। 2062 सालमा गणतन्त्र स्थापना भएसँगै मुलुकमा राजतन्त्रको अन्त्य भयो। दरबार हत्याकाण्डपछि नारायण हिटी राजदरबारलाई संग्रहालयमा परिणत गरिएको छ।
0: अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग एक साताभित्रै सम्झौता हुन सक्ने बताउनु भएको छ। उहाँले उक्त सम्झौता युद्धविरामलाई अगाडि बढ़ाउने तथा स्ट्रेट अफ होर्मुज पुनः खुला गर्ने विषयसँग सम्बन्धित हुने बताउनुभयो। एबीसी न्यूजलाई दिएको एक अन्तर्वार्तामा ट्रम्पले परिस्थिति राम्रो देखिएको बताउनु भएको हो। यसैबीच लेबनानी अधिकारीहरूका अनुसार हिजबुल्लाले अमेरिकाले प्रस्तुत गरेको प्रस्ताव स्वीकार गरेको छ, जस अनुसार उसले इजरायलमाथि आक्रमण गर्ने छैन र इजरायलले पनि बेरूतमाथि आक्रमण गर्ने छैन। अमेरिका स्थित लेबनानी दूतावासले हिजबुल्लाले अमेरिकी प्रस्ताव स्वीकार गरेको पुष्टि गरेको हो। उक्त प्रस्तावमा दुवै पक्षले आक्रमण रोक्ने सहमति गरेका छन्। इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले पनि यस सम्झौताको पुष्टि गर्नुभएको छ। तर यदि हिजबुल्लाले आक्रमण बन्द नगरे आफूहरूको आक्रमण जारी रहने चेतावनी उहाँको छ। गैराती अबेर लेबनानी दूतावासले इजरायलले बेरूतका दक्षिणी क्षेत्रहरूमा आक्रमण रोक्ने र त्यसको बदलामा हिजबुल्लाले इजरायलमाथि आक्रमण नगर्ने उल्लेख गरिएको थियो।
1: अब खेल समाचार। अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाले फिमेल हेल्थ एण्ड पर्फमेन्स प्रोजेक्ट अर्थात महिला स्वास्थ्य तथा प्रदर्शन परियोजना शुरू गरेको छ। यस पहलको उद्देश्य महिला फुटबल खेलाड़ीहरूका लागि अनुसन्धान शिक्षा र सहयोगलाई थप सुदृढ़ बनाउनु हो। विश्वभर महिला फुटबलको लोकप्रियता र सहभागिता बढ़दै गएको सन्दर्भमा यो परियोजनाले विशेष गरी महिला खेलाड़ीहरूका लागि उपयुक्त प्रशिक्षण विधि, स्वास्थ्य सम्बन्धी स्रोत सामग्री तथा प्रदर्शन सुधार सम्बन्धी मार्गदर्शन उपलब्ध गराउने लक्ष्य राखेको छ। फिफाको यो परियोजना महिला खेलाड़ीहरू सम्बन्धी अनुसन्धान तथा ज्ञान अभिवृद्धि गर्ने उद्देश्यले स्थापना गरिएको हो। यसको मुख्य लक्ष्य खेलाड़ीहरूले आफ्नो खेल जीवनभर व्यक्तिगत आवश्यकता अनुसार अझ प्रभावकारी सहयोग प्राप्त गर्न सक्नु हो। यो पहल महिला खेलाड़ीहरूको शारीरिक अवस्था, व्यक्तिगत आवश्यकता तथा उनीहरू रहेको वातावरणलाई ध्यानमा राखेर उनीहरूको समग्र स्वास्थ्य र प्रदर्शनलाई अधिकतम बनाउन आवश्यक सहयोग गर्ने उद्देश्यले तयार पारिएको हो। यस परियोजनाले खेलकुद क्षेत्रमा लामो समयदेखि रहेको एउटा महत्वपूर्ण समस्यालाई पनि सम्बोधन गर्छ। परम्परागत रूपमा महिला खेलाड़ीहरूलाई पुरूषहरूलाई केन्द्रमा राखेर बनाइएका प्रशिक्षक प्रणाली तथा मूल्यांकन प्रक्रिया अनुसार तयार गरिँदै आएको थियो। फिफाले यो परियोजना मार्फत महिला खेलाड़ीहरूको विशिष्ट शारीरिक तथा स्वास्थ्य सम्बन्धी आवश्यकतालाई केन्द्रमा राखेर उनीहरूको दीर्घकालीन स्वास्थ्य, सुरक्षा र उत्कृष्ट प्रदर्शन सुनिश्चित गर्ने अपेक्षा गरेको छ।
0: दिउँसो 12 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: सीमा विवाद टुंग्याउँदै रेल पूर्वाधार सहित भारतसँग रवि लामी छानेका 8 प्रस्ताव, भाजपा मुख्यालयमा भव्य स्वागत, आजै विदेश मन्त्रीसँग भेट्दै।
0: आज बिहान पक्राउ परेका वीरगंजका मेयर सिंहलाई अदालत पेश गरियो थुन्सेक बहस हुँदै।
1: प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक आज पनि, विपक्षीले विरोध जारी राख्ने, गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रम आउँदै।
0: इरानसँग एक साताभित्रै सम्झौता हुने अमेरिकी राष्ट्रपतिको दावी, इजरायल र लेबनान बीच तत्काल आक्रमण रोक्ने सहमति।
1: र महिला खेलाड़ीको सहयोगका लागि फिफाले शुरू गर्यो फिमेल हेल्थ प्रोजेक्ट।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबर सकियो। धर्मराज र रविन्द्र विदा हुन्छौं। नमस्कार।
2: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com मा जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar।
3: AIO. Yes, AIO. All in one mart. The best place for shopping.
4: के छ र हो खास त्यहाँ?
3: के छैन भन न, नुनदेखि सुन सम्मका सम्पूर्ण सामग्रीहरू, लत्ता कपडा, खाद्य सामग्री, बैंकिङ संस्थाहरू एकै ठाउँमा, त्यो पनि सुलभ मूल्यमा, अनि गुणस्तरीय रेस्टुरेन्टहरू, त्यसमाथि प्रशस्त पार्किङ एरिया।
4: वाउ, कहाँ छ र यो?
3: यही मिन भवनमा, शान्तिनगर गेट सँगै यातायात व्यवस्था कार्यालयको छेउमा।
2: All in one mart, helping make your life easier.
5: किन आँखा मिचेकुमिचै गरेको?
6: हेर्न, अचानकै मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने।
5: धेरै समय मोबाइल चलाएपछि क्या हो?
6: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
5: ओहो, यो त सेलफोन अन्धोपन हो जस्तो छ। राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
6: ए, त्यसो भए जोगिन के गर्ने त?
5: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम

0: बीस बीस बीस को नियम भन्छन्। मोबाइल को उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
1: मोबाइल हेर्दा ध्यान दिऊ, आँखालाई बचाऊ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: पनि आइतबारदेखि शुक्रबारसम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनुहुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
1: उपचार सेवाहरू
0: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसाहरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
1: अल्ट्रासाउन्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यू नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
0: रक्तनली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
1: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार, मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
0: शरीरमा जम्मा भएको पस, टिप वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
1: पाठेघरको मासु, युटेरिन फाइब्राइड एम्बोलाइजेसन, पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
0: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-582-7-78-582-7-79-582-7-80।
2: समानता र महिला अधिकारको लागि बुलन्दित आवाज, रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: बनमा त आगो लागेछ, निभाउन जाऊ न।
1: हो त
2: हाम्रो बन, हाम्रो धन, डरले बाटो जोगाउन गरौँ जतन। वनमा डरले लगाउनु कानुनी अपराध हो। डरले लागेको दुखीमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौँ। वन जोगिए मात्र हामी जोगिन्छौ।
3: अनुरोध हो, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखरा।

0: भयो नि, यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुर्याइ घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्लस्टर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइँदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका घिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर, लोडर
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा, बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग, मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144, 98-510-16-094, 98-476-39-6।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चिज बल्समा पनि उपलब्ध छ।
1: गण्डकी प्रदेश घुम्न त कति धेरै ठाउँ छन् है दाई?
2: हो नि, पोखरा मुस्ताङदेखि बन्दीपुरसम्म, मनाङ लङजुङ गोर्खा स्याङ्जाका विभिन्न गाउँहरू, कति हो कति नि। हाम्रो प्रकृति र संस्कृति नै हाम्रो शान हो नि त।
3: अतिथि देवो भव, पर्यटकीय राजधानी पोखरा र गण्डकी प्रदेश घुमौ, आफ्नै ठाउँका पर्यटकीय स्थलहरूको संरक्षण गरौं र पाहुनालाई हार्दिक सत्कार गरौं। हाम्रा सांस्कृतिक सम्पदाको जगेर्ना गर्नु हामी सबैको दायित्व हो।
2: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखरा।
4: जसको नाम नै पर्याप्त छ, दिदी बहिनी, दिदी बहिनी, दिदी बहिनी, रेडियो दिदी बहिनी, हामी गर्न सक्छौ, हामी गर्न सक्छौ, गर्न सक्छौ।

0: चरक मेमोरियल हॉस्पिटल कर्मचारी संचय कोष द्वारा सूचीकृत अस्पताल।
1: यस चरक मेमोरियल हॉस्पिटल मा कर्मचारी संचय कोष का संचयकर्तालाई रु 1,00,000 सम्मको उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना, स्वास्थ्य योजना अन्तर्गत वार्षिक 1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ।
0: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्तस्राव आदि रोगको उपचारको लागि रु 10,00,000 सम्मको उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
1: सेवा लिने क्रममा चाहिने जानकारी:
0: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर।
1: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
0: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
1: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरा, फोन 061-552-493, 552-494, 582-778।
2: मरेको के हो?
3: हेर त, रगतै रगत भयो छ्या। म त त्यस्तो हेर्न नि सक्दिनँ।
2: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
3: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो। बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
2: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त, अब
3: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको
4: हो। बाटो काट्दा जेब्रा क्रसबाट काटौ। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौ र पैदल यात्रीलाई बाटो काट्न दिऊ।
5: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं। बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: के तपाईँ प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ?
7: के आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टीम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
6: यदि त्यसो हो भने तपाईँको रोजाइ पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टीमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
7: अध्यापन हुने विषयहरू:
6: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एण्ड टुरिज्म सँगै ल र ह्युमनिटिज।
7: विशेषताहरू:
6: विषय विज्ञद्वारा अध्यापन गराइने,
7: अत्याधुनिक प्रयोगशाला,
6: प्रविधि मैत्री शिक्षा, सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय। सम्पर्क पश्चिमाञ्चल मावि, पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि, फोन 061-577-444, 543-333।
8: के तपाईँलाई हातखुट्टा झमझम गर्ने, टाउको दुख्ने र रिङ्गत लाग्ने समस्या छ?
9: के तपाईँलाई मुटु ढुकढुक गर्ने, डर लाग्ने, निद्रा नपर्ने, छटपटे हुने गर्छ?
8: यदि त्यसो हो भने
9: अब चिन्ता नगर्नुहोस्, किनभने
10: मणिपाल सुचिन अस्पताल तथा सेवा सुचिन हस्पिटल प्राली पोखराका वरिष्ठ मनोरोग नसा यौन तथा टाउको रोग विशेषज्ञ डाक्टर जय बहादुर खत्री
11: यही जेठ 23 गते शनिबार
12: भागलुङ मेडिकल हल कुसुमा बजार पर्वतमा आउँदै हुनुहुन्छ।
9: त्यसैले हातखुट्टा झमझम गर्ने, टाउको दुख्ने, रिङ्गटा लाग्ने, घुमाउने, मुटु ढुकढुक गर्ने, डर लाग्ने, निद्रा नपर्ने, छटपटी हुने, झिझो लाग्ने, दुब्लाउँदै जाने, बढी रिसाउने, जिउ आलस्य हुने, मनमा बढी चिन्ता पर्ने, छारे रोग, हात खुट्टा काम्ने, ओछ्यानमा पिसाब गर्ने।

0: सुनिसा नहुने, अत्याधिक मात्रामा रक्सी सेवन गर्ने, लागू औषधको कुलतमा फँसेका आदि मनोरोग, नसा, यौन तथा टाउको सम्बन्धी रोगीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
1: यहाँ हरेक दिन सुगर, जन्डिस, जीपीटी, जीओटी, लिभर फंक्सनल टेस्ट, एलएफटी, युरिक एसिड, बाथ, टाइफाइड, दिशा पिसाब परीक्षण, ब्रिय परीक्षण, गर्भ परीक्षण, ग्यास्ट्रिकको किरा भए नभएको परीक्षण समेत गरिन्छ।
2: याद गर्नुहोला, डाक्टर र आउने मिति
3: यही जेठ 23 गते शनिबार।
4: स्थान बागलुङ मेडिकल हल, बडगाउँ।
5: सम्पर्क फोन नम्बर 0674 2027
4: 24027।
5: सम्पर्क मोबाइल नम्बर 98572597
4: 98511918।
6: निकटमा दिदी बहिनी, विकटमा दिदी बहिनी, यो रेडियो दिदी बहिनी।